0: लाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्म टेरस टिकापुर कैराली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849588008
2: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
3: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
2: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 0191-560-095 मोबाइल नम्बर 98484-27359
5: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन यो मानव अधिकारसँग जोडिएको विषय हो यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ
5: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
6: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
5: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ
6: त्यसैले हिंसा रोकौं सम्मान समानता र न्यायुक्त समाज निर्माण गरौं सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली
7: हेर रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
8: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
8: के गर्छ र सन मेडिकेयरले
9: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेनक्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
8: यति गरेपछि धेरै राहत हुने रहेछ त
9: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
8: चिया पनि खाइयो कुरो पनि बुझियो है केटा
10: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छतबाट पानी चुहिने भित्तामा दाग देखिने पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ दिवार फुट्ने छाना झन कमजोर हुने करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ अब चिन्ता लिनु पर्दैन धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्ल्यूपीसी र प्लेटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।
11: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।
12: प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 31 गते बिहिबार, मे 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षीको अवरोध।
1: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, रासुपा महाधिवेशन आगामी असार 7 देखि।
0: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग गर्दै स्थानीय तह।
1: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मलिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 जनाको मृत्यु।
0: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: पाद हालका अनुसार सरकारले अर्थ गृह परराष्ट्र रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रबन्धक सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रबन्धक मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, यसै गरी युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यस्तै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र कार्य सम्पादनलाई चुस्त बनाउन सरकार मन्त्रालयको संख्या घटाउने गिरेकारी थालेको छ। विगतका सरकारले भागभण्डा मिलाउन बढ़ाएको मन्त्रालयको संख्या कारण चालू खर्च चुलिएपछि वर्तमान सरकारले संख्या घटाउने तयारी थालेको हो। हाल लुम्बिनीमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। प्रदेश प्रमुखका सचिव कृष्ण प्रसाद काप्रीका अनुसार मन्त्रालयको अन्तिम संख्या टुंगो लाग्न बाँकी रहे पनि हालको 12वटाबाट घटाएर 5-7 कायम गर्ने विज्ञहरूको सुझाव रहेको बताउनुभयो। हिजो आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले आगामी साउन 1 गतेदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयको संख्या घटाउन लागि समेत बताउनु भएको छ।
1: सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीतिसहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपाले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाई छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वत निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ तर राष्ट्रिय सभामा राष्ट्रपाको उपस्थिति शून्य भएकोले त्यहीबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्। सिंहदरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाब दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखी कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री संसदमा अनुपस्थिति हुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था

0: गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नु भएन र रूलिङ पनि गर्नु भएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोडिम वाग्लेलाई जवाबका लागि अघि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि, जस्तो विधेयकहरूको टेबल गर्ने, विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो, कोही सार्वजनिक गर्ने महत्वका प्रस्तावहरू भए, तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले, अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन्, ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि, विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड नलाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त योग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी,
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा, उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह, अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तहबीच असमझदारी र यसको प्रभाव,
4: वास्तवमा धेरै खर्चिलो तीन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ, प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
2: बहालवाला तीन उपसचिव सहित पाँच विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार, कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे, सम्पर्क नम्बर 0915610022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सातामा कम्तीमा दुई पटक डायलासिस नभई मृगोला फेल भएका बिरामी को ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन्। त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्पत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाशन परियारले बताउनुभयो। त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो। त्यस्तै देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। अर्को खबर छापिएको छ ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक, बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा। बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो। अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। अर्को खबर छापिएको छ नागरिक दैनिकको भित्रीपन्नामा, सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पछ्याउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्य पहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द केसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 66 वर्ष 700 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। नवलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोकोफाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोकोफाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। अर्को खबर, सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशययुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खोशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्की रहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उग्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुंगानाले ओकलढुंगाबाट लेख्नु भएको छ। 11 पथ प्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि यो खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाङ्ने रूप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनुपर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन, व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेट पछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 वटा भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि रहेको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ। र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै 14 जना घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 जनाको पनि मृत्यु भएको छ। गत मार्च 2 लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संख्यानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमटाले क्यान अध्यक्ष शत्रुबहादुर चन्द र सचिव पारस खड्कालाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा 8 महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग 2 को नयाँ सर्कल 2024 शुरू भएको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा तीन स्थान उक्लन सफल हुनुभयो। आईसीसीले एक साताको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आसिफ शेखले 13 स्थान सुधार गर्नुभएको छ।
2: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयको आवश्यकता कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्रतिलिपि अधिकार संरक्षण गरौ,
10: सर्जकको सम्मान शब्दले होइन व्यवहारले गरौ,
8: सृजनालाई बचाऊ, सर्जकलाई सम्मान गरौ,
10: अर्काको सृजना वा रचनालाई चोरी नगरौ,
8: प्रतिलिपि अधिकार उल्लंघन नगरौ,
10: बौद्धिक सम्पत्तिको रक्षा गरौ,
8: सृजनाको संरक्षण गरौ।
10: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढ़ी, कैलाली।
11: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
12: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: 6:30 कार्यक्रम हेलो सांसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा तीन तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चितराज बजालसँग कुराकानी गरेका छौं।
4: केही सुकुम्बासी जेन पनि छन्, वास्तविक सुकुम्बासी नै छन्, तर सुकुम्बासीहरूको भण्डारा काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँ भन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा किन चाहियो सुकुम्बासीलाई? सत्रसँग गएर बसे हुँदैन? अनि कतिपय मान्छे घरसना हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्रै यसमा भन्न चाहन्छु, वास्तवमै सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली र नीति अनुसार गर्नुपर्छ।
0: बझाङको केही त्यस्तो समस्या छ कि छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीहरूलाई?
4: अलिकति अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नाउँमा जग्गा अहिलेसम्म सारिदिएको छैन त्यसलाई उनीहरूको नाउँमा सारिदिनुपर्छ, र केही जग्गा जमिन कमाउँदै आएका तर तिनीको नाउँमा लाभार्थी नभएका, त्यस्ता दुई खाले अव्यवस्थित बसोबास बढी छ हामी कहाँ सुकुम्बासी भन्दा पनि। त्यसलाई व्यवस्थित गर्नुपर्ने अलिअलि समस्या छ, धेरै ठूलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्थापन गर्न?
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो सुकुम्बासी समस्यासँग आयोग गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्थित गर्नु भनेर केही साधन छ जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्थापन थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै सुकुम्बासीको व्यवस्थापन गर्थ्यौं नि। केन्द्रबाट त्यत्रो करोड़ रुपियाँ खर्च गरेर वर्षको 25 करोड़ रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ भने
0: अहिले त्यसले सरकारले जुन कदम चालेको छ खारेज गरेको छ त्यो ठिक लाग्यो तपाईलाई?
4: एकदम खारेज गर्नुपर्ने थियो, ठिक गर्यो सरकारले। त्यो सन्दर्भमा सिडिओ साहबलाई अधिकार दिएर त्यसमा मालपत्र नाभि अनि स्थानीय तह तीनटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त्यो स्थानीय तहमा हुन्छ नि। यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने यो त कार्यकर्ता भर्तीलाई गरेका काम हो यो।
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा नभएको जस्तो केही छ कि छैन?
4: सरकारको पहिलो कुरा प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो। हेर्नुहोस्, वास्तवमा यति धेरै खर्चिलो तिन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 को मृत्यु,
2: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ बाहिरपट्टि ढोका छ, ढोका भन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तिर्साइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्, हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हाम फालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्। तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो हो त।
2: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता बढ़ी मूल्य लिनेलाई कार्यवाही गरिने टीकापुर नगरपालिकाको भनाई। टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता जारी, लामो समयपछि फुटबल प्रतियोगिता हुँदा खेल प्रेमीहरू खुशी। संघीय मन्त्रालयको संख्या अब 18 कायम, समयमै रासायनिक मलको व्यवस्थापन गर्न सांसदको माग। र कैलालीमा शिव गोपाल रिसाललाई मणिराज व्याङ्मय पुरस्कार 2080 समर्पण गरिने। अब खोज खबर विस्तारमा। टीकापुरका सरकारी कार्यालयहरू, इलाका प्रशासन कार्यालय, मालपोत, नापी लगायतका कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुलिरहेको पाएको छ। बुधबार नगरपालिकाको अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी गर्दा प्रति फोटोकपी रू 10 लिने गरेको भेटिएको छ। त्यसैगरी पिउने पानी प्रति बोतल 20 रूपियाँ लिनुपर्ने भए पनि 25 देखि 30 रूपियाँसम्म लिने गरेको भेटिएको हो। थप खबर सहकर्मी दुर्गा देवकोटाबाट।
1: टीकापुरका देशराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नु परेको बताउनुहुन्छ।
2: फोटोकपी 10 रूपियाँमा गर्छन्, कोही 5 रूपियाँमा गर्छन्, महँगो 10 रूपियाँ लिने गरेछन् दिन्छ।
1: लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेको बताउनुहुन्छ।
3: 10 रूपियाँ महँगो त त्यसै भइहाल्यो नि, यो कफी पैसाको पेपरमा 10 रूपियाँ तिर्नु महँगै हो। गर्दाखेरि गर्ने भए गर, नत्र नगर भन्छन्, लुटेकै हो। अब न्यूनतम 5 रूपियाँ हुनु पर्यो।
1: सेवाकराई धनबहादुर बोहराले एक बोतल पानी 30 रूपियाँमा किनेर खानुभयो। उहाँलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउनुहुन्छ।
4: पानी त्यसमा किने हो, पाउने त त्यो 15 हो।
1: उहाँ जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पनि पानी र फोटोकपीमा यसै गरी ठगिनु भएको छ।
5: पानी अब यहाँ हेर्नु, पहिला 25 रूपियाँ दिन्थे, अझ 30 लिन्छन् कि आह, त्यसै त्यसै सुनेको म लिन जाँदैन त, जाऊ लिएर आऊ भनेर भन्नु, सायद 30 रूपियाँमा दिन्छन् जस्तो लाग्यो। लेखेको 20 रूपियाँ अब विरोध गर्ने के विरोध गर्ने, अब बेच्ने हिँड्छन् के अरे, त्यही हो, अब अलिकति फाइदा खान्छ भनेर भन्छन्।
6: म शान्तराज शर्मा, पानी चाहिँ 25 रूपियाँदेखि 30 रूपियाँसम्म हेरेर व्यापारीहरूले जस्तो दियो, 30 रूपियाँ लागेपछि त के अरे पैसा हालेर खानै पर्यो, बाध्यता हो। मूल्य धेरै हो भन्ने त थाहा छ, तर पनि अब के भने तिर्खाको कागलाई चाहिँ जसरी पनि चाहिँ पानी खानुपर्छ भन्ने हुन्छ होइन, त्यही हिसाबले चाहिँ अब पानी त खानु पर्यो। व्यापारीहरूले चाहिँ त्यो रेट भन्यो भने चाहिँ अब तिरेर पनि त खानु पर्यो नि त, तिर्खा लागेको बेला होइन। धेरै चाहन्छु म त, यो कुरामा त म सबैभन्दा चाहिँ प्रतिपक्ष पनि हो।
1: जनक भू सेवाका व्यापारी सञ्जय चौधरीले फोटोकपी गरेको 10 रूपियाँ लिने गर्नु भएको छ। सबै व्यापारीले 10 रूपियाँ लिन भनेपछि आफूले पनि 10 रूपियाँ शुल्क लिने गरेको उहाँको भनाइ छ।
7: अब यता सबैजना 10 रूपियाँ लिन्छ, 10 रूपियाँ लिन्छ। अब आज अब 5 रूपियाँ लिनु होला भनेर अब सबैजना 5 रूपियाँ लिएपछि 5 रूपियाँ लिने। हामी त पहिला 5 रूपियाँ लिन्थ्यौँ, अब यताका अरू फोटोकपी गर्नेहरूले अरू सबै 10 लिन्थे। अब तपाईँहरू किन रेट घटाउनुहुन्छ भनेर भन्नुभयो, त्यस्तो सबैजना 10 लिन्थे 10 लिन्थे।
1: अर्का व्यापारी निरप ठकुल्ला भने आफूले 5 रूपियाँमै फोटोकपी सेवा दिने गरेको बताउनुहुन्छ। सोही ठाउँका अर्का व्यापारी 30 रूपियाँमा पानी बिक्री गर्ने गरिएको बताउनुहुन्छ।
8: कहिले अब कोही अब फ्रिजमा राखेर 5 रूपियाँ खानै पर्यो, अब नत्र 25 नै हुन्छ, 25 नै दिएको अहिले बढिया छ रेट, 20 रूपियाँ पछि 160 रूपियाँ लिन्छ 12 वटा। अब कति बेच्ने त्यो अब हामीलाई थाहा छैन, अब हजुरहरू भनेपछि त्यही रेट दिनुभयो।
1: कानून व्यवसायी मुक्ति प्रसाद शर्मा, मालपोत कार्यालय वरिपरि रहेका व्यापारीले फोटोकपी र पानीमा धेरै ठगी गरिरहेको, आफूहरू महँगो शुल्क तिर्न बाध्य भएकाले यस्ता कुरामा पालिकाले अनुगमन गर्नुपर्ने र सुधार गर्नुपर्ने आग्रह गर्नुहुन्छ।
9: म यहाँको कानून व्यवसायी हो र यहाँ यो मालपोत एरिया वरिपरिको चाहिने क्षेत्रमा के छ भने अलिकति अरू अन्य क्षेत्रको भन्दा अलिक बढी नै चर्को रेट चाहिँ लगाएर यहाँका व्यापारीहरूले गर्ने गरेका छन्। उदाहरणको लागि फोटोकपी चाहिने एउटा पिस गर्दा 10 रूपियाँ लाग्छ भने 5 जोन कि 5 रूपियाँमा जहाँ चाहिँ 5 रूपियाँमा चाहिँ गर्न मिल्छ, यहाँ 10 लगाएको छ भने, अनि पानीहरू पनि 20 रूपियाँ जहाँ पनि नेपाल सरकारले नै तोकेको भनेर भनौँ, सामान्य रेट चाहिँ 20 हो भने यहाँ 30-35 लिएको चाहिएसम्म पनि रेकर्ड भेटिएको छ। त्यसो भएकोले यस्तो कुराहरूमा चाहिँ नि विशेष अनुगमन होस् भन्ने हामीहरूको माग हो।
1: केही बेर अघि 25 बिक्री भइरहेको पानी नगरपालिकाको अनुगमन टोली पुगेपछि स्वागराई नवराज परियारले 20 किन्न पाउनु भयो।
10: अगाडिको मान्छे सोध्दै थिए 25 भन्न लागेको थियो, पछि हामीलाई उहाँले भन्नुभयो 25 त होइन 20 छ रेट, उहाँले 20 दिनुभयो। फाइदा भयो नि त, 5 रुपियाँ फाइदा भयो।
11: 25-30 रुपियाँ खाँदा हुँदा चाहिँ पानीको अहिले बोइलर विषय खायो ठिकै भइहाल्छ।
1: टिकापुर नगरपालिकाका अनुगमन अधिकृत रन्जु आचार्यले बोतलमै मूल्य तोकिएकाले तोकिएको मूल्य भन्दा बढ़ी नलिन धेरै लिएको भेटिए कानून बमोजिम कारवाही हुने बताउनु भयो।
12: तपाईँले 13 रुपियाँमा पानी किन्नुहुन्छ, तपाईँले 20 रुपियाँ भन्दा बढी बेच्न पाउनुहुन्न, एमआरपी भनेर लेखा हुन्छ। त्यो भनेको चाहिँ मेक्सिमम रिटेल प्राइस, त्यो भन्दा बढीमा नबेच भनेको। अब
0: विश्रामपछि खोज खबरमा रिपोर्टपछि अब बाँकी खबर। सरकारले प्रशासनिक सुधार तथा मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्बन्धलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्य गर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्तरिम मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालय एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसैगरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाएको छ। साविको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। यसै परीक्षामा 2082 जनजागृति माओवादी सीतापुर प्रतिशतका हिसाबले राम्रो नतिजा ल्याउन सफल भएको छ। जनजागृति माओवादी सीतापुरका विद्यार्थी 75.36% उत्तीर्ण भएका छन्। दोस्रोमा खड्ग स्मृति माविका विद्यार्थी 58.78 र कर्णाली मावि टिकापुरका विद्यार्थी 57.52% उत्तीर्ण भएका छन्। 27 एसईमा सहभागी विद्यालय रहेको टिकापुरमा संस्थागत तर्फ सगुन विद्या निकेतन 9 विद्यार्थी रहेकोमा 7% उत्तीर्ण भएका छन्। दोस्रोमा गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल 95.83% उत्तीर्ण भएका छन्। त्यसैगरी आरएमई स्कूलमा 93.18% विद्यार्थी उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजा ल्याउन सफल जनजागृति माओवादी सीतापुरका प्रधानाध्यापक मुक्ति प्रसाद भण्डारीले नतिजा सुधारका लागि अतिरिक्त कक्षा, कमजोर विद्यार्थीलाई थप कक्षा, नियमित उपस्थिति, अभिभावकसँग छलफल, समन्वय लगायतका कार्य गरिएको बताउनुभयो। खोज खबरमा टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता हुँदा खेलप्रेमीहरू खुशी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
13: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ़ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टिकापुर कैलाली।
14: घर परिवार सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
15: होइन, चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
16: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
15: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
17: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
18: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली
19: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
20: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ
19: सानो कुरामा तनाव हुने
20: बारम्बार मनमा एउटै कुरा खेलिरहने
19: कुलटमा लाग्ने
20: छटपटी हुने
19: मुटु धेरै ढुकढुक हुने
20: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला
19: टिकापुर अस्पताल टिकापुर कैलाली
0: विश्रामपछि खोज खबरमा स्वागत छ अब बाँकी खबर महिला तथा लैंगिक हिंसा न्यूनीकरण गर्न अगुवा महिलाहरूलाई तालिम दिएको छ टिकापुर नगरपालिका वडा नम्बर 1 को आर्थिक सहयोग तथा दिगो विकास महिला सञ्जाल टिकापुरको आयोजनामा तालिम भएको हो चार दिनसम्म चलेको तालिममा महिला अधिकार महिला हिंसाको अवस्था महिला अधिकारको रक्षा र हिंसामा परेका महिलाको सुरक्षाका लागि कानून व्यवस्थाहरू स्थानीय सरकारबाट महिलाले पाउने सेवाहरू सामाजिक सञ्जालले थपेका चुनौती परिवार व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण र अन्तर्क्रिया भएका छन् तालिममा एकेन्द्र तिमलेसना केशर बहादुर थापा संगीता शाह कल्पना खड्का मुकेश नेउपानी उषा चौधरी मञ्जुविका लगायतले सहजीकरण गर्नुभएको छ चार दिनसम्म चलेको तालिममा टिकापुर नगरपालिकाभित्रका 60 जना महिला अगुवा सहभागी भएका छन् तालिम समापन कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक मुकेश नेउपानेले महिला हिंसा न्यूनीकरण गर्न नेपाल प्रहरी दिनरात खटिरहेको र यसमा तालिममा प्रशिक्षक महिला अगुवाको सहयोग हुनुपर्ने बताउनुभयो प्रशिक्षित महिला अगुवाको सहयोग हुनुपर्ने बताउनुभयो तालिमका सहभागी प्रतिभा आचार्यले चार दिनमा धेरै विषयको जानकारी पाएको बताउनुभयो अर्का सहभागी महेन्द्र गिरीले सामाजिक काममा लागिरहेकालाई यस्तो विषयको ज्ञान दिनु वडा कार्यालयको राम्रो काम भएको र समुदायप्रतिको जिम्मेवारी बढेको बताउनुभयो लामो समयपछि टिकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिताको आयोजना हुँदा यहाँका खेल प्रेमीहरू खुशी भएका छन् यस्ता प्रतियोगिता आयोजना हुनु खेल प्रेमीहरूका लागि अवसर समेत भएको उनीहरूले बताएका छन् थप खबर सहकर्मी सीता चौधरीबाट
21: लामो समयपछि टिकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिताको आयोजना हुँदा यहाँका खेल प्रेमीहरू खुशी भएका छन् यस्ता प्रतियोगिता आयोजना हुनु खेल प्रेमीहरूका लागि अवसर समेत भएको उनीहरूले बताएका छन् खेलप्रेमी कमल कार्की बताउनुहुन्छ
22: म आफै पनि पहिले फुटबल प्लेयर हो म एडिभिजन जनखेलबाट खेलेको तर मलाई के लाग्छ भन्दाखेरि यस्तो कार्यक्रमहरू यस्तो टुर्नामेन्टहरू आयोजना भयो भने अहिलेका युवाहरूको जुन छ नि खेलप्रतिको एउटा धारणा एउटा चाहना एउटा माया चाहिँ अलिक बढ्ने हुन्छ र उनीहरू कुलततिर पनि नलाग्न सक्छ र उनीहरूले आफ्नो भविष्य चाहिँ बनाउन सक्छ
21: कमल कार्की जस्तै अर्का खेलप्रेमी रोशना रावले पनि यसरी महिला फुटबल प्रतियोगिता हुनु महिलाहरूका लागि अवसर र खेल प्रदर्शन गर्ने माध्यम भएको बताउनुहुन्छ
2: मान्छेहरू भन्छन् महिलाहरू के गर्छन् केटीहरू घरको काम गर्छन् यो गर्छन् बट त्यो होइन महिलाहरू एउटा केटा भन्दा अगाडि पुग्न सक्छन् कि आफ्नो गेम देखाएर क्या जस्तै यहाँ महिलाहरू सब आफ्नो आफ्नो देखाइरहेको छन् स्किमहरू यता हेर्न आएको हामीले इम्प्रेस हाम्रो यस्तो अपर्च्युनिटी पाएपछि त सबैजना आउँछन्।
21: अहिले टिकापुर युथ क्लब टिकापुरको आयोजनामा शुरू भएको खुल्ला महिला फुटबल प्रतियोगिता जारी रहेको छ। यसरी प्रतियोगिता भइरहेको खण्डमा छात्राहरूलाई फुटबल सिक्न सहज हुने देखिन्छ। खेल प्रेमी अनिल कोइराला विगतमा छात्रा फुटबल प्रतियोगिताको दिनलाई सम्झिँदै अहिलेको महिला फुटबल प्रतियोगिता धेरै नै परिष्कृत र स्तरीय भएको बताउनुहुन्छ।
3: मैले विगतमा आफ्नो खेल जीवनलाई पनि सम्झिरहेको छु र त्यतिखेर हाम्रो छात्रा खेलाड़ीहरूको खेल भन्दा अहिलेको खेल निकै स्तरीय छ। यसले पनि के छ भने महिलाहरूमा पनि निकै ठूलो यदि अवसरहरूको सृजना गर्ने भने पुरूष र उनीहरूले हरेक क्षेत्रमा आफ्नो प्रस्तुति दिन सक्छन् भन्ने कुरालाई पनि यसले प्रमाणित गरेको मैले महसुस गरेको छु। यसले हामी भन्दा पछिल्लो पीढ़ीलाई विभिन्न खालका रचनात्मक क्रियाकलापहरूमा अभ्यस्त राख्दै विभिन्न किसिमका लागू औषध दुर्व्यसनी लगायतका अन्य अनुशासनहीन जन्ने क्रियाकलापहरूबाट मुक्त हुन र सकारात्मक सोच र सकारात्मक भविष्य निर्माणका लागि सचेत रहन समेत यस्ता क्रियाकलापहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् भन्ने मैले महसुस गरेको छु।
21: यसरी आयोजना हुने प्रतियोगिताले यो एउटा महिला फुटबल खेल मात्र नभई महिलाहरूले केही गर्न सक्छन् भन्ने साहस दिने बताउनुहुन्छ मोहिता विष्ट।
2: टिकापुरमा गर्ल्स फुटबल गेममा हामी चाहिँ आएको छौँ अनि यहाँ चाहिँ केटीहरूको मात्रै गेम भइरहेको छ। यो एउटा गेम मात्र नभई केटीहरूलाई साहस दिने एउटा गेम बनेको छ। केटीहरूले केही गर्न नसक्ने भन्ने ठाउँमा एउटा केटीहरूले पनि फुटबल खेल्न सक्छु भन्ने आँट गर्ने मान्छेहरूले खेलेर अगाडि बढ़िरहेका छन्।
21: युथ अफ टिकापुरले महिला फुटबल प्रतियोगिता आयोजना गर्न जुन साहस गर्यो त्यो छात्राहरूका लागि महत्वपूर्ण रहेको बताउनुहुन्छ हरि तिमिल सेना।
4: टिकापुर युथ क्लबले जुन हिम्मत जुन साहस जुन इच्छा शक्ति र जुन व्यवस्थापनका साथ यो फुटबल प्रतियोगिता आयोजना गरेको छ यो महिला फुटबल प्रतियोगिता सायद धनराशि पुरस्कारका हिसाबले पनि टिकापुरका लागि यो अत्यन्तै पहिलो ठूलो र चाहिँ महत्वपूर्ण विषय हो।
21: यसै गरी आयोजना हुने प्रतियोगिताबाट स्थानीय हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादन हुने भएकाले यस्ता प्रतियोगिता हुनु खेलाड़ीहरूका लागि राम्रो अवसर हो।
0: सहकर्मी सीता चौधरी। अब बाँकी खबर। कर्णाली चिसापानी नदी किनारमा एकजना पुरूषको शव फेला परेको छ। लम्बुचुवा तीन चिसापानी देउराली टोल स्थित हिजो साँझ करिब 5:30 बजेतिर अन्दाजी 55-56 वर्षीय एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान खुल्न नसकेको र मृतकले सेतो दाउरा सुरुवाल लगाएको तथा दाहिने हातमा 6 औंला रहेको प्रहरीले बताएको छ। घटनास्थल आसपासमा कपडा औषधि रूमाल सलाई तथा नगद रूपियाँ 245 समेत फेला परेको छ। शव अहिले टिकापुर अस्पतालको शवगिरीमा राखेको प्रहरीले बताएको छ। यस्तै टिकापुर नगरपालिका वडा नम्बर 1 बस पार्क स्थित मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन्। हिजो साँझ भएको दुर्घटनामा पनि टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 23 50 वर्षीय राजेश सुनार घाइते हुनुभएको छ। आफूले चलाएको C1P7338 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सुनारको टाउको र नाकमा चोट लागेको छ। घाइते सुनारलाई टिकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ। खेतीको मौसम शुरू हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन कृषकलाई थप जिम्मेवारी र व्यावसायिक बन्ने वातावरण बनाउन उहाँहरूले माग गर्नुभएको हो। सांसद विक्रम खनालले खेतीको मौसम शुरू भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहूसँग ब्याजमा ऋण लिनु परेको बताउनुभयो। उहाँले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो। सांसद शम्भु प्रसाद ढकालले गरीब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले सीमा पारीबाट सामान ल्याउने भन्दा पनि नेपाली उत्पादनलाई उपयोग गर्नुपर्ने बताउनुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बांगे सिमलदेखि जुम्ला खलंगासम्मको यात्रालाई सुरक्षित बनाउन माग गर्नुभयो। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले प्रदान गर्दै आएको मणिराज ब्याग्मय पुरस्कार 2080 वरिष्ठ साहित्यकार शिवगोपाल रिसाललाई समर्पण गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष साहित्यकार एवं संस्कृतिविद पद्मराज जोशी प्रभातका अनुसार पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिको सिफारिशका आधारमा रिसाललाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। पुरस्कार छनौटको लागि प्राध्यापक दिल्लीराज फुलाराको संयोजकत्वमा साहित्यकार गणेश राज जोशी रामचन्द्र विनाडी सदस्य रहेको समिति गठन गरेको थियो। समितिले नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन योगदान सृजनात्मक सक्रियता तथा साहित्य प्रभावका आधारमा रिसाललाई पुरस्कारका लागि सिफारिश गरेको जनाएको छ। उक्त पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। पुरस्कारका लागि साहित्यकार मणिराज जोशीका परिवारले प्रतिष्ठानमा 10,00,000 रूपियाँको अक्षयकोष स्थापना गरेका थिए। खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: टीकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम
6: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट। नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
5: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
6: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
5: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
6: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
5: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
6: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
5: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
6: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
5: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
6: विद्यालयको मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
5: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
5: बाल मैत्री शैक्षिक वातावरण भएको,
6: विद्यालय हाताभित्र स्वास्थ्य समेना गृह सुविधा रहेको
5: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
6: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुर कैलाली।
5: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 98584223220 र 98678809011।

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा के ओस्ट पाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान नहीं हरत।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो।
1: अरे कहाँ से ना नाम
0: था, कहाँ से लन बो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुढ़ो ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब दिन जाइबू रग गई झोला उद्योग में रग गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484273359 र 98842273359 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463373 र 98164600204
12: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर 3 ताप प्रासकी 37 वर्षीय कल्पना देवी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो हिजो त्यसो फालासेनबाट घर फर्कने क्रममा गुइगाड खोलाको नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो खोज खबरमा अब पालो जनआवाजको टीकापुर नगरपालिकाले बजार अनुगमन गरिरहेको छ पालिकाले अनुगमनका क्रममा दर्ता भए नभएको सामग्रीको गुणस्तर मापदण्ड लगायतका कुरा हेर्ने गरेको छ आजको जनआवाजमा हामीले बजार अनुगमनका क्रममा केही व्यापारीलाई पालिकाको अनुगमन कस्तो लाग्यो भनी सोधेका छौ
13: पसलको नाम एजाज कुरेसी हो ठिकै लाग्यो राम्रो लाग्यो किन नराम्रो लाग्ने सब हेर विचार गर्छन् हाम्रो त तालिममा पनि गए अब यताउता सब म त गए सुझाव दिए राम्रै सुझाव दिए सरसफाइ त छ देखाइसके अब के छैन फेरि जब हल्का
14: नमस्कार मेरो नाम चाहिँ श्याम खनाल म चाहिँ अनुभवी मार्टबाट यहाँ चाहिँ अनुगमन टोली आउँदा चाहिँ मलाई साह्रै राम्रो लाग्यो होइन कुनै पनि कुराहरू चाहिँ हजुरको मूल्य स्थिति नभएको हुन्छ होइन कुनै पनि चिजहरू हजुर एक्सपायर चिजहरू बेच्न नमिल्ने चिजहरूमा चाहिँ अनुगमन गर्दा चाहिँ मलाई राम्रो लाग्यो मैले पसल गर्दाखेरि चाहिँ सम्बन्धमा पहिला चाहिँ मैले ध्यान दिएको हुने चाहिँ यो एमआरपी प्रिन्ट नभएको एउटा कुरा अनि एउटा चाहिँ जुन अयोग्य खानेकुराहरू जो चाहिँ बेच्न मिल्दैन त्यसमा चाहिँ ध्यान दिएको थिएँ दर्ता गरेर त्यसपछि पसल सुरु गरे
15: बलराम चौधरी कुन्टी बल्ब पसल
16: अनुगमन आउँदा राम्रो त राम्रो लाग्यो तर नीति नियममा भन्दाखेरि यहाँ आएर अनुगमनमा आएर अर्कै भन्छन् अनि त्यहाँ अफिसमा गएर फेरि अर्कै कुरो गर्छन् मैले दुईचोटि गएर जुन हाम्रो यो रामलाल डङ्गराजी पहिला प्रमुख हुँदाखेरि म उहाँसित उहाँकै कार्यकर्तामा दुईचोटि गएर भने हामीले करको दायरामा ल्याउनुहोस् मैले दुईचोटि वाडा कार्यालयमा गएर पनि दर्ता गर्छु भन्नुभयो तर उहाँले दर्ता गर्नु मान्नु भएन अब यो ठेलाको दर्ता हुँदैन भन्नुभयो पहिला हामीले रोडको किनारामा लगाउँथे अहिले रोडको किनारामा नगरपालिका लगाउने दिँदैन अब बल्ल तल्ल अब हामी यो सटरमा आएँ सटरमा आइसकेपछि तर पनि यो सटर हाम्रो अहिले फिक्स भएको छैन कसरी दर्ता गर्ने हो मैले रामलाल डङ्गरासित कुरा गर्दाखेरि पनि अहिले नीति नियम बने छैन नीति नियम बने छैन भने छैन भनेपछि त हाम्रो कमी कमजोरी होइन नि त मैले पहिल्यै भने करको दायरामा ल्याउनुहोस् हामीलाई दैनिक हुन्छ कि साप्ताहिक हुन्छ कि यो मन्थली हुन्छ कि वार्षिक हुन्छ हामीसित कर उठाउनुहोस् भन्नु तर अहिले नीति नियम बने छैन नीति नियम बनेपछि हामीलाई करको दायरामा ल्याउँछु भन्नुभयो अब दर्ता गर्छु नि त म त पहिले दुई चारचोटि पहिल्यै गइसकेको छु दर्ता गरिदिनु दर्ता कुन्टी फलफुल पसल भएर दर्ता गर्छु
17: म अम्बर बहादुर खड्का आदिकवि ट्रेड एन्ड सप्लायर्स अनि म धेरै राम्रो कार्य हुन्थ्यो यो त अब किनभने अब हामीले खेलवाड गर्नु भएन कसैको चाहिँ शरीरदेखि जस्तै भनौँ न अब चाहिँ स्वास्थ्यसँग खेलवाड गर्नु भएन राम्रो शुद्ध सामान दिन पाउँदाखेरि हामीलाई पनि अब राम्रै लाग्यो रोडमा माटोहरू उडिरहेको छ डिस्टर्ब गरिरहेको छ माटोले पनि हामीहरूलाई रोडहरू विकसित भयो भने त अब अझ सुधार गर्ने प्रयास हामी त नि हेर्ने गरिरहेको छौँ अब यत्रो पसलमा कुनै कुनै निक्लिन्छ त्यही त हामीले पनि तपाईँहरू आउँदाखेरि धेरै खुसी लाग्छ हामीलाई पनि किनभने अब केटाहरू पनि कसले लापरवाही गरिदिन्छन् केटा यो छैन भन्दा हेरिदिँदाखेरि अब राम्रो भयो त सबैले राम्रो हो नि त ठिकै हो यस्तो कार्यहरू महिना महिना गर्नुहोस् होइन अब किनभने खेलवाड नगर्नु समयलाई चाहिँ युटिलाइज गर्नु पऱ्यो कसैले पनि हामीले पनि समय दिन सक्नु पर्यो कहिले हामीसँग समय नहुँदाखेरि हामी पनि लापरवाही हुन्छ उहाँले हेरिँदाखेरि हामीले पनि गिल्टी फिल गरेर राम्रोसँग सुधार गर्ने कार्य पाउँछु भन्ने कुरा हो मैले आफैले पनि युज गर्छु यो होइन कहिले आफैले युज गर्छु हामीले आफै स्वच्छ खेलवाड गरे जस्तो हुन्
12: यस्तै जनावरसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक फोटो कपी र पिउने पानीमा ठगिँदै उपभोक्ता बढ़ी मूल्य लिनेलाई कार्यवाही गरिने टीकापुर नगरपालिकाको भनाई टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता जारी लामो समयपछि फुटबल प्रतियोगिता हुँदा खेल प्रेमीहरू खुशी संघीय मन्त्रालयको संख्या अब 18 कायम समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदको माग र कैलालीमा शिवगोपाल रिसाललाई मणिराज ब्याङ्कमय पुरस्कार 2080 समर्पण गरिने हवस् त अहिलेलाई खोज खबर यति नै यसपछि आजको दिन सुन्न सक्नुहुनेछ प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला नमस्कार

0: खड़क स्मृति माध्यमिक विद्यालय में भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड्क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा तीनसम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्क स्मृति माध्यमिक

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: लौ न सुन्नुहोस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्कुले ठोक्यो।
3: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
2: हो? हजुर हो।
3: लौ न, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
2: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्कुले ठोक्यो। लौ न के गर्ने होला?
3: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
2: हुन्छ दाई, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
2: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

बिहीबार तदनुसार मे 14 तारीख सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि घर परिवारको काममा समय बित्नेछ, मन अलि संवेदनशील बन्ने संकेत छ। वृष राशि। वृष राशि हुनेहरूको लागि कुराकानीबाट राम्रो अवसर प्राप्त हुन सक्छ, साथीभाइसँग भेटघाट रमाइलो रहनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि धन सम्बन्धी विषयमा सोच बढ्नेछ, खर्च भन्दा बचतमा ध्यान दिनु राम्रो हुनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ, मनमा नयाँ उत्साह जाग्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज आरामको आवश्यकता पर्ने महसुस हुन सक्छ, धेरै सोच्दा मन थाक्न सक्छ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि साथीभाइको सहयोग लाभदायक रहनेछ, नयाँ योजना बन्ने संकेत छ। तुला राशि। तुला राशि हुनेहरूको लागि काममा जिम्मेवारी बढ्न सक्छ, आफ्नो मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि भाग्यले साथ दिने दिन छ, नयाँ कुरा सिक्न अवसर मिल्नेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि धनको विषयमा सजग रहनु आवश्यक हुनेछ, अरूको कुरामा धेरै भर नपर्नुहोला। मकर राशि। मकर राशि हुनेहरूको लागि सम्बन्धमा मिठास बढ्ने संकेत छ, सहकार्यबाट राम्रो उपलब्धि मिल्न सक्छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि दैनिक काममा व्यस्तता बढ्न सक्छ, शरीरमा थकान महसुस हुन सक्छ, विचार गर्नुहोला। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि मन रमाइलो र हलुका रहनेछ, सृजनात्मक काममा रुचि बढ्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौं तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5162-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल वैशाख महिनाको 31 गते।

0: स्वदेश कानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
2: 4 जीपीए ल्याउन सफल भएको,
1: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
2: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
1: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
2: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टीकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742390377।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
7: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टीकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टीकापुर कैलाली।
8: रमा, के तिमीले थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
9: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
8: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
9: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
8: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
9: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
8: सोरै आन सत्य भन्यो रमा,
10: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
11: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
13: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
12: जहाँ पाइन्छ
13: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
12: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
13: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
12: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
13: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
12: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
13: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
12: सम्पर्क नम्बर 98484 33677।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव पोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाद्वारा गरिएको संयुक्त अनुगमनका क्रममा देखिएको अवस्थाबारे रिपोर्ट, अनुगमन कार्य कस्तो लाग्यो भनी व्यापारीसँग लिएको प्रतिक्रिया, स्वास्थ्य सचेतनाका लागि टिकापुरको वार्ड नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन गरिएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाले बजार अनुगमन गरिरहेको छ। टिकापुरका सरकारी कार्यालयहरू, इलाका प्रशासन कार्यालय, मालपोत, नापी लगायतका कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुलिरहेको पाइएको छ। बुधबार नगरपालिकाको अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी गर्दा प्रति फोटोकपी ₹10 लिने गरिएको भेटिएको छ। त्यसैगरी पिउने पानी प्रति बोतल ₹20 लिनुपर्ने भए पनि ₹25-30 लिने गरिएको भेटिएको छ। टिकापुरका भेषराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नु परेको बताउनुहुन्छ।
1: फोटोकपी ₹10 गर्छन्, कोही 5 गर्छन्। महँगो ₹10 लिने गरेछन् दिन्छौ।
0: लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेको बताउनुहुन्छ।
2: ₹10 महँगो त त्यसै भइहाल्यो नि, यो कफी पैसाको पेपरमा ₹10 तिर्नु महँगै हो। गर्दाखेरि गर्ने भए गर, नत्र नगर भन्छन्, लुटेकै हो। अब न्यूनतम ₹5 हुनु पर्यो।
0: स्याग्राही धनबहादुर बोहराले एक बोतल पानी ₹30 किनेर खानुभयो। उहाँलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउनु
3: पानी त्यसमा किने पाउने त त्यो 15 हो, 15 हो पानी त्यसको।
0: उहाँ जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पनि पानी र फोटोकपीमा यसै गरी ठगिनु भएको छ।
4: पानी अब यहाँ हेर्नु, पहिले 25 दिन्थे, अझ 30 लिन्छ नि सुनेछु, म लिन जाँदैन त केही जाऊ लिएर आऊ भनेर भन्दैछु, सायद 30 दिन्छन् जस्तो लाग्यो। लेखेको 20 अब विरोध गर्ने, के विरोध गर्ने, अब बेच्दै हिँड्छन् के अरे, त्यही हो अब अलिकति फाइदा खान्छ भनेर भन्छन्।
5: म शान्तराज शर्मा, पानी चाहिँ ₹25-30 हेरेर व्यापारीहरूले जस्तो थियो, 30 लागेपछि त के अरे पैसा हालेर खानै पर्यो, बाध्यता हो। मूल्य धेरै हो भन्ने त थाहा छ, तर पनि अब के भनेपछि तिर्खाको कागलाई चाहिँ जसरी पनि चाहिँ पानी खानुपर्छ भन्ने हुन्छ होइन, त्यही हिसाबले चाहिँ अब पानी चाहिँ खानु पर्यो। व्यापारीहरूले चाहिँ त्यो रेट भन्यो भने चाहिँ अब तिरेर पनि त खानु पर्यो नि त तिर्खा लागेको बेला होइन। धेरै चाहन्छु म त यो कुरामा चाहिँ म सबैभन्दा चाहिँ प्रतिपक्ष पनि हो।
0: जनक भूसेवाका व्यापारी संजय चौधरीले फोटोकपी गरेको ₹10 लिने गर्नु भएको छ। सबै व्यापारीले ₹10 लिन भनेपछि आफूले पनि ₹10 शुल्क लिने गरेको उहाँको भनाइ छ।
6: अब यता सबैजना ₹10 लिन्थे, ₹10 लिन्थे, अब आज अब ₹5 लिनु होला भनेर अब सबैजना ₹5 लिएपछि ₹5 लिने। हामी त पहिला ₹5 लिन्थ्यौ, अब यताका अरू फोटोकपी गर्नेहरूले अरू सबै ₹10 लिन्थे, अब तपाईँहरू किन रेट घटाउनुहुन्छ भनेर भन्नुभयो, सबैजना ₹10 लिन्थे।
0: अर्का व्यापारी निरप ठकुल्ला भने आफूले ₹5 फोटोकपी सेवा दिने गरेको बताउनुहुन्छ। सोही ठाउँका अर्का व्यापारी ₹30 पानी बिक्री गर्ने गरिएको बताउनुहुन्छ।
7: पहिले अब कोही अब फ्रिजमा राखेर 5 त खानै पर्यो, अब नत्र 25 हुन्छ, 25 दिएको अहिले बढेको छ रेट, 20-25 ₹160 लिन्छ दाह्रवटा, अब कतिमा बेच्ने त्यो अब हामीलाई थाहा छैन, अब हजुरहरू भन्यो भने त्यही रेट दिनु।
0: कानून व्यवसायी मुक्ति प्रसाद शर्मा, मालपोत कार्यालय वरिपरि रहेका व्यापारीले फोटोकपी र पानीमा धेरै ठगी गरिरहेको, आफूहरू महँगो शुल्क तिर्न बाध्य भएकाले यस्ता कुरामा पालिकाले अनुगमन गर्नुपर्ने र सुधार गर्नुपर्ने आग्रह गर्नुहुन्छ।
8: म यहाँको कानून व्यवसायी हो र यहाँ यो मालपोत एरिया वरिपरिको चाहिँ क्षेत्रमा के छ भने अलिकति अरू अन्य क्षेत्रको भन्दा अलिक बढी नै चर्को रेट चाहिँ लगाएर यहाँका व्यापारीहरूले गर्ने गरेका छन्। उदाहरणको लागि फोटोकपी चाहिने एउटा पिस गर्दा ₹10 लाग्छ भने 5 कि ₹5 जहाँ चाहिँ ₹5 चाहिँ गर्न मिल्छ, यहाँ 10 लगाएको छ भने अनि पानीहरू पनि ₹20 जहाँ पनि नेपाल सरकारले नै तोकेको भनौँ, सामान्य रेट चाहिँ 20 हो भने यहाँ 30-35 लिएको चाहिँसम्म पनि रेकर्ड भेटिएको छ। त्यसो भएकोले यस्तो कुराहरूमा चाहिँ नि विशेष अनुगमन होस् भन्ने हामीहरूको माग हो।
0: केही बेर अघि 25 बिक्री भइरहेको पानी नगरपालिकाको अनुगमन टोली पुगेपछि स्वागराई नवराज परियारले 20 किन्न पाउनुभयो।
9: अगाडिको मान्छे सोध्दै थिए 25 भन्न लागेको थियो, पछि हामीलाई उहाँले भन्नुभयो 25 त होइन 20 छ रेट, उहाँले 20 दिनुभयो। फाइदा भयो नि त 5 रुपैयाँ फाइदा भयो
10: 25 30 रुपैयाँ खाना भन्दा चाहिँ पानीको अहिले बोइलर विषय खायो ठिकै भयो आसाम
0: टिकापुर नगरपालिकाका अनुगमन अधिकृत रन्जु आचार्यले बोतलमै मूल्य तोकिएकाले तोकिएको मूल्य भन्दा बढी नलिन धेरै लिएको भेटिए कानून बमोजिम कारवाही हुने बताउनु भयो
11: तपाईँले 13 रुपियाँमा पानी किन्नुहुन्छ तपाईँले 20 रुपियाँ भन्दा बढी बेच्न पाउनुहुन्न एमआरपी भनेर लेखा हुन्छ त्यो भनेको चाहिँ मेक्सिमम रिटेल प्राइस त्यो भन्दा बढीमा नबेच भनेको अब अहिलेको अहिले 20 रुपियाँमा गराउनुहोस् है सबै तपाईँ 13 रुपियाँ भन्दा बढीकोमा के चार्ज जोड अनि यसमा एमआरपी हो कि
0: अनुगमनका क्रममा कस्तो देखियो र के सुधार गर्नुपर्ने आवश्यकता छ भनी प्रमुख प्रशासकीय अधिकृत सुमन दितालाई सोधेका छौं
12: अहिले विशेष गरी उपभोक्ताहरू ठगिने कालोबजारीको कुराहरू र कानूनले प्रतिबन्ध लगाएका वस्तुहरू खरिद बिक्री भइरहेका छन् भन्ने सूचनाका आधारमा एउटा गर्नुपर्ने अर्को कानून त चाहिँ स्थानीय तहलाई चाहिँ संविधान
0: सोधेका छौं
12: अहिले विशेष गरी उपभोक्ताहरू ठगिने कालोबजारीको कुराहरू र कानूनले प्रतिबन्ध लगाएका वस्तुहरू खरिद बिक्री भइरहेका छन् भन्ने सूचनाका आधारमा एउटा गर्नुपर्ने अर्को कानून त चाहिँ स्थानीय तहलाई चाहिँ संविधान र कानूनले जुन बजार नियमनको जुन अधिकार दिएछ त्यो अधिकार नियम निरन्तर अनुगमन गर्नुपर्ने विषयलाई लगेर चाहिँ हामीले अनुगमन गरेको हो अब यसमा चाहिँ तपाईँहरूले देख्नु भएको छ त्यहाँ चाहिँ मेडिकलहरू विशेष गरी मेडिकलहरूको विषयमा व्यापक जनगुनासो छ उहाँहरूले चाहिँ दर्ता नगरिकन अनुमति नलिकन सेवा सञ्चालन गर्ने उनीहरूले चाहिँ फोहोर मैला व्यवस्थापनलाई कानून त गर्नुपर्ने मापदण्ड पूरा गरी फोहोर मैला व्यवस्थापन नगर्ने र अनधिकृत मान्छे मेडिकलमा बस्ने औषधि बिक्री वितरण गर्ने चाहिँ र चेक गर्न नसक्ने मान्छेलाई जो कानूनले बिरामी चेक जाँच गर्न जसलाई गर्न हुँदैन भनेको छ ती मान्छेले मेडिकलमा बसेर चाहिँ चेक जाँच गरिरहेका छन् भन्ने विषयवस्तु आएको कारणले अनुगमन भएको अर्को प्लास्टिक जन्य उत्पादन जो छ

0: चाहिँ हाम्रो वातावरणलाई चाहिँ असर गर्यो, त्यो वातावरणलाई चाहिँ असर न्यूनीकरण गर्नका निमित्त, जलवायु परिवर्तनलाई कम गर्नका निमित्त चाहिँ टिकाबु नगरपालिकाले विगतदेखि नै प्लास्टिक जन्य रोग लगाउँदै आएको थियो। अहिले फेरि बजारमा त्यो प्लास्टिक जन्य उत्पादनहरू देखिसकेपछि त्यसलाई नियन्त्रण गर्नका लागि र उपभोक्ता चाहिँ नठगिउन् भन्नका लागि चाहिँ यो चाहिँ अनुगमनलाई चाहिँ तीव्र बनाइएको हो।
1: अनुगमनको क्रममा चाहिँ हेर्दाखेरि चाहिँ जस्तो अधिकांश पसलहरू चाहिँ दर्तै नभएको अथवा चाहिँ म्याद नआएको सामग्रीहरू पनि भेटिएको छ र तोकिएको मूल्यभन्दा बढी लिएको पनि पाइएको छ। अब उहाँहरूको सवालमा पहिलोपटक त यहाँहरूले सम्झाइ बुझाइ गर्नु भएको छ, सामान जफत गर्नु भएको छ, आउँदा दिनमा के कस्तो हुन सक्छ?
0: अब यो पहिलो पटक दोस्रो पटक भन्ने कानून उल्लङ्घन कानूनको चाहिँ अपराध क्षम्य हुँदैन। कानून चाहिँ मैले जान्दिनँ म बुझ्दिनँ भन्न चाहिँ पाइँदैन, तर कानूनले नगर भनेका विषय चाहिँ नगर्दाखेरि कानूनी कारवाही गर्नुपर्ने हो। तर हामीले चाहिँ आम नागरिकहरूको सचेतनाका निमित्त व्यवसायीहरू पनि सुध्रिउन् र उनीहरूले पनि कतिपय कुरामा चाहिँ जानी नजानी गरेका गल्तीहरूलाई चाहिँ एकचोटिका लागि चाहिँ माफी बिना चाहिँ नै सबैभन्दा ठूलो कुरा हो भन्ने हिसाबले चाहिँ हामीले एकचोटिका लागि उहाँहरूलाई सम्झाइ बुझाइ गरेको अवस्था हो। तर चाहिँ हामीले चाहिँ उनीहरूलाई कानून त जाने, अब त्यही चाहिँ हामीले जरिवाना गर्नुपर्ने, मुद्दा चलाउनु पर्ने, ती चाहिँ कुराहरू चाहिँ थिए। तर त्यसलाई अहिले चाहिँ एकैचोटि चाहिँ जरिवाना गर्दा, मुद्दा चलाउँदा अहिलेको विषम परिस्थितिमा व्यवसायीहरूलाई चाहिँ हतोत्साहित चाहिँ नबनाऊ भन्ने हिसाबले चाहिँ हामी अलिकति चाहिँ पालिकाले चाहिँ लचकता अपनाएको अवस्था हो। भोलिका दिनहरूमा यसरी चाहिँ पटक पटक चाहिँ कानूनको उल्लङ्घन गरेको भेटियो भने र आम नागरिकको चाहिँ स्वास्थ्य खेलवाड गरेको भेटियो भने चाहिँ त्यो चाहिँ पक्कै पनि कानूनको दायरामा ल्याउनु पर्ने र कानून अनुसार चाहिँ दण्ड जरिवाना गर्नुपर्ने र मुद्दा चलाउनु पर्ने अवस्था आउन सक्छ। त्यसका लागि चाहिँ हामी तयारै छौँ।
1: विशेष गरी चाहिँ सरकारी कार्यालयको वरिपरि जस्तो मालपोत इलाका प्रशासन नापी जस्ता कार्यालय वरिपरि चाहिँ तोकिएको मूल्यभन्दा बढी मूल्य लिएको पाइयो कि सामग्रीहरूमा, यसमा चाहिँ आउँदा दिनमा चाहिँ नियमन अथवा चाहिँ अनुगमन निरन्तर रहन्छ कि के हुन्छ?
0: अनि यो चाहिँ बजार अनुगमन निरन्तर रहन्छ, पालिकाको चाहिँ अधिकार क्षेत्रभित्र रहेको आफ्नो चाहिँ क्षेत्रमा चाहिँ नियमन अनिवार्य छ र निरन्तर गर्नु पनि पर्छ। जो चाहिँ सरकारी कार्यालयको वरिपरि हामीले जुन खालको देखिरहेका छौँ त्यो विषय चाहिँ उठान भएको छ, त्यस्तो खालको अवस्था भेटियो भने कारवाही हुन्छ। हाम्रो चाहिँ अनुगमन टोलीले चाहिँ उहाँहरूलाई सम्झाइ बुझाइ आउनु भएको छ, यस्तो गर्न पाइँदैन भनेर। एमआरपीको कुरा जुन सरकारले चाहिँ बाध्यकारी बनाएको छ, अहिले सङ्घीय सरकारले नै एमआरपीलाई चाहिँ बाध्यकारी बनाएको छ। यदि एमआरपी भन्दा बढीमा कारोबार भएको छ भने अबका दिनमा त्यस्तो भेटियो भने कारवाही हुन्छ। अब विशेष गरी एउटा कुरा मलाई भन्नै लागेको विषय चाहिँ के छ भने, जस्तो विशेष गरी चाहिँ विद्यालयको 300 मिटर पेरिफेरीभित्र म्याद नागेका, लागु औषध, चुरोट जस्ता, मद्यपान, धुम्रपान लगायतका कुनै पनि वस्तु बिक्री गर्न पाइँदैन र त्यो नपाइने चिजहरू पनि बिक्री वितरण भइरहेको छ भन्ने सूचनाहरू प्राप्त भएका छन्। यदि त्यस्तो हो भने हामी चाहिँ अब चाहिँ त्यो व्यवसाय, त्यस्ता व्यवसायीहरूको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा जानुपर्ने हुन सक्छ भन्नेमा छौँ।
1: अनि अर्को कुरा चाहिँ उपभोक्ता अधिकारको संरक्षणका लागि पनि यहाँहरूले काम गरिराख्नु भएको छ, आउँदा दिनमा चाहिँ अझ थप के कस्तो कामहरू गर्न आवश्यक छ भन्ने ठान्नुभयो अनुगमन गरिरहँदाखेरि?
0: अब अनुगमन गरिरहँदाखेरि हाम्रो एउटा चाहिँ विशेष गरी नियमन त बढाउनु नै पर्छ, अनुगमन बढाउनु पर्ने कुरा त छँदैछ। अर्को सचेतनाको कुरा छ, आम नागरिकहरूमा पनि सचेतना कम भएको, व्यवसायीहरू पनि त्यो आफ्नो तत्कालीन फाइदाका लागि चाहिँ दीर्घकालीन भविष्यमाथि चाहिँ उहाँहरूले खेलवाड गरिरहनु भएको जुन अवस्था छ त्यसलाई चाहिँ सचेतना नै पहिलो कुरा हो। यदि त्यसो भएन भने कानून त चाहिँ हामी कारवाही गर्नुपर्ने अवस्थालाई पनि लानुपर्ने हुन सक्छ। ती विषयलाई गर्ने र विशेष गरी उद्योग वाणिज्य महासंघ र सरकारवाला निकायहरूसँग उपभोक्ता चाहिँ संघ संस्थाहरू छन् उहाँहरूसँगको हातेमालो गरेर चाहिँ बजारलाई चुस्त दुरुस्त बनाउनु पर्ने, सबै व्यवसायीहरूलाई चाहिँ कानूनको दायरामा ल्याउने, सबैले व्यवसाय दर्ता गर्न अनिवार्य गर्नुपर्ने खालका काम गर्नुपर्ने बाँकी छन्। त्यसका लागि चाहिँ हामी तयारी गर्दैछौ।
1: खास गरी चाहिँ यो अनुगमन गर्दाखेरि चाहिँ करको दायराबाट छुटेकाहरू पनि दायरामा आउने अथवा चाहिँ व्यवस्थित हुने पनि देखिन्छ र अर्को कुरा चाहिँ बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने र उपभोक्ता मैत्री बनाउनका लागि चाहिँ आगामी दिनमा के गर्नुहुन्छ?
0: अब पहिलो कुरा त हामीले व्यावसायिक वातावरणलाई नै भरपर्दो विश्वासिलो बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबै त्यसका लागि चाहिँ क्रियाशील छन्। किनभने आफ्नो टेरिटोरीभित्र जब चाहिँ आर्थिक गतिविधिहरू बढ्छन् तब चाहिँ त्यसले चाहिँ राजस्वको दायराहरू विकास हुने, राजस्व वृद्धि हुने र त्यसले विकास निर्माणका काम गर्न चाहिँ सहज हुने हुँदाखेरि चाहिँ व्यावसायिक वातावरण बन्नु जरुरी छ। व्यावसायिक वातावरण राम्रो बनाउनका लागि चाहिँ पहिलो कुरा भनेको त हाम्रो कानूनी संरचनाहरू निर्माण गर्ने हो, कानूनले नै नियमन गर्ने हो। र कानून मात्रै बनेर पनि भएन, त्यसको लागि हाम्रो संस्थागत संरचनाहरू, हाम्रो जनशक्ति त्यही अनुसारको तयार हुनु पर्यो। कतिपय कुरामा चाहिँ हाम्रो जनशक्ति हामीसँग त्यो खालको चाहिँ दक्ष जनशक्ति छैन। जस्तो डेरी उद्योगहरूको अनुगमनको कुराहरू कमेन्ट आइराखेको छ, त्यो डेरी उद्योगको चाहिँ अनुगमन गर्नका लागि हामीसँग पालिकासँग अहिले दक्ष जनशक्तिको अभाव छ। अब जो खाद्य स्टोरहरू, जो पकाएर खुवाउने चाहिँ रेस्टुरेन्टहरू हुनुहुन्छ उहाँहरूको विषयको अनुगमनको विषयहरू छ, होटेलहरूको अनुगमनको विषय छ। अब यस्ता खालका चाहिँ अब जस्तो केक चाहिँ टिकापुरमा खान योग्य छैन भन्ने छ। त्यसो हुँदाखेरि त्यस्ता खालका चाहिँ आइरहँदाखेरि त्यसका लागि गर्नका लागि हामीसँग अहिले प्रविधि र जनशक्ति कम भएको कारण हामीलाई चाहिँ केही कुराहरू चाहिँ खालि सरस्वती आँखाले हेर्ने कुराहरूलाई मात्रै हेरिराखेका छौँ। अनि विभिन्न ठाउँमा जाँदाखेरि अर्को भनेको सरसफाइको कुरा, हाइजिन हुनपर्छ। खानेकुरा भनेको नागरिकको स्वास्थ्यलाई असर नहुने, जुन कुरा खाइसकेपछि स्वास्थ्य बन्नका लागि खाने हो, त्यसले बिगार्ने खालको स्वास्थ्य खालको बिगार्ने खालका चाहिँ खानेकुराहरू चाहिँ हामी खाइराखेका छौँ। त्यसलाई गर्नका निम्ति त हामीसँग अझै धेरै गर्नुपर्ने, हाम्रो स्रोत साधन हामीसँग अभाव छ, जनशक्ति कम छ, विज्ञता कम छ, त्यसलाई बढाउनु पर्ने छ र भविष्यको दिनमा चाहिँ नगरपालिका यो सेक्टरमा काम गर्न जरुरी छ।
1: विद्यालयको अनुगमन गर्दाखेरि
0: अहिले हामी विद्यालयको ठ्याक्कै विद्यालयको अनुगमन भनेर गएको छैन, मैले चाहिँ एउटा दुईटा विद्यालयको स्याम्पलिङ मात्रै गरेको छु। त्यसो हुँदा विद्यालयको अवस्था त अब वर्णन गरी नै साध्य छैन अहिले। त्यसो हुँदा अब यसको छुट्टै टिम बनाएर फेरि एकलट हामी अनुगमन गर्ने चरणमा छौँ। विद्यालयका बसका कुराहरू होलान्, अब गाडी घोडाका कुराहरू छन्, यी सबै कुरा चाहिँ कानूनभन्दा बाहिर चाहिँ छन्, नियमनभन्दा बाहिर छन्। त्यसो हुँदा संस्थागत विद्यालयका प्रहरूसँग बसेर यो विषयमा एक खालको निर्देशन भइसकेको छ। अब भोलिका दिनहरूमा चाहिँ हामीले छलफल गरेर यसलाई टुङ्ग्याउँछौँ। फेरि शिक्षाको सम्बन्ध छुट्टै अनुगमन हुन्छ। सबै टिकापुर वासी आमा बुवा दाजुभाइहरूलाई एउटा अनुरोध के छ, आग्रह भने सम्पूर्ण व्यवसायीहरूले विशेष गरी स्कूल ड्रेसमा भएका बच्चाहरूलाई कुनै पनि पसलमा मद्यपान धूम्रपान लगायतका विषयहरू चाहिँ वस्तुहरू चाहिँ बिक्री वितरण नगरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। यदि विद्यालयको ड्रेसमा रहेका विद्यार्थीलाई, कुनै पनि उमेर समूहको ड्रेसमा रहेको विद्यार्थीलाई चाहिँ यस्ता कुरा चाहिँ बिक्री वितरण गरेको पाइएमा चाहिँ त्यो चाहिँ कानून अनुसार दण्डनीय अपराध हो। त्यो अपराधमा संलग्न जो कोही पनि जुनसुकै बेला कारवाहीको दायरामा आउन सक्ने भएकोले मेरो फेरि पनि व्यवसायीलाई चाहिँ मेरो हार्दिक अनुरोध गर्न चाहन्छु, म त्यस्ता खालको विद्यार्थीहरूलाई चाहिँ नबेच बिक्री वितरण नगरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। धन्यवाद।
2: आजको कार्यक्रममा हामीले नगरपालिकाले अनुगमन गर्दा तपाईँलाई कस्तो लाग्यो, अब कसरी व्यवसायमा सुधार गर्नुहुन्छ भनी केही व्यापारीलाई सोधेका छौं।
3: म अमर बहादुर खड्का, आदिकवि ट्रेड एण्ड सप्लायर। अनुगमन धेरै राम्रो कार्य हुन्छ यो त, अब किनभने अब हामीले खेलवाड गर्नु भएन कसैको चाहिँ शरीरदेखि, जस्तै भनौँ न अब चाहिँ स्वास्थ्यसँग खेलवाड गर्नु भएन, राम्रो शुद्ध सामान दिन पाउँदाखेरि हामीलाई पनि अब राम्रै लाग्यो। रोडमा माटोहरू उडिरहेको छ, डिस्टर्ब गरिरहेको छ माटोले पनि हामीहरूलाई। रोडहरू विकसित भयो भने त अब अझ सुधार गर्ने प्रयास हामीले त निकै हेर्ने गरेका छौँ। अब यत्रो पसलमा कुनै कुनै निक्लिन्छ त्यही त हामीले पनि भने तपाईँ आउँदा धेरै खुसी लाग्छ हामीलाई पनि, किनभने अब केटाहरू पनि कसले लापरवाही गरिदिन्छन्, केटा यो छैन भन्दा हेरिदिँदाखेरि अब राम्रो भयो त सबैलाई राम्रो हो नि। ठिकै हो, यस्तो कार्यहरू महिना महिना गर्नुहोस् होइन, अब किनभने खेलवाड नगर्नु समयलाई चाहिँ युटिलाइज गर्नु पऱ्यो कसैले पनि, हामीले पनि समय दिन सक्नु पर्यो। कहिले हामीसँग समय नहुँदाखेरि हामी पनि लापरवाही हुन्छ, उहाँले हेरिदिँदाखेरि हामीले पनि गिल्टी फिल गरेर राम्रोसँग सुधार गर्ने कार्य पाउँछु भन्ने कुरा हो। मैले आफैले पनि युज गर्छु यो होइन, तपाईँले आफैले युज गर्छ, हामीले आफै सत्यसँग खेलवाड गरे जस्तो हुनु।
4: बलराम चौधरी, कुन्टी बल्ब पसलमा
5: अनुगमन आउँदा राम्रो त राम्रो लाग्यो, तर नीति नियममा भन्दाखेरि यहाँ आएर अनुगमनमा आएर अर्कै भन्छन्, अनि त्यहाँ अफिसमा गएर फेरि अर्कै कुरो गर्छन्। मैले दुईचोटि गएर भने हामीलाई करको दायरामा ल्याउनुहोस्, मैले दुईचोटि वाडा कार्यालयमा गएर पनि दर्ता गर्छु भन्नुभयो, तर मलाई दर्ता गर्नु मान्नु भएन। अब यो ठेलाको दर्ता हुँदैन भन्नुभयो, पहिला हामीले रोडको किनारमा लगाउँथे, अहिले रोडको किनारमा नगरपालिका लगाउँदै दिँदैन। अब बल्ल डल्ला हामी यो सटरमा आएँ, सटरमा आइसकेपछि तर पनि यो सटर हाम्रो अहिले फिक्स भएको छैन, कसरी दर्ता गर्ने? अहिले नीति नियम बने छैन, नीति नियम बने छैन भने छैन भनेपछि त हाम्रो कमी कमजोरी होइन नि त। मैले पहिल्यै भने करको दायरामा ल्याउनुहोस्, हामीलाई दैनिक हुन्छ कि साप्ताहिक हुन्छ कि मन्थली हुन्छ कि वार्षिक हुन्छ, हामीसित कर उठाउनुहोस् भन्नु। तर अहिले नीति नियम बने छैन, नीति नियम बनेपछि तपाईँलाई करको दायरामा ल्याउँछु भन्नुभयो, अब दर्ता गर्छु नि त। म त पहिले दुई चारचोटि पहिल्यै गइसकेको छु, दर्ता गरिदिनु जस्तो कुन्टी फलफुल पसल भएर दर्ता गर्छु।
6: मेरो भक्तबाट ठगाली हो, ठगाली खाजा गर। बिल ले छैन मैले, ऊ दिए छैनन् मलाई, बिल दिए छैनन्, मैले मागे बिल चाहिँ बिल दिए छैनन्, ल्याइदियो बिल भने अब ल्याउन भ्याएन भने। मैले यो पाउरोटी भयो, यो क्याम्पर भयो, कालो कुकुर भयो होइन, अनि त्यो स्प्रेड ड्यु यिनीहरू भन्छन् तिनीहरू सबैको, अनि त्यो यो फुर्ती भयो, अनि यो रेड बुल पनि सक्यो यहाँ, यो त अर्को वालाको कम्पनीको, यो चाहिँ चौमिन वाला अलगै भाइको, बिल दिएको थिएन त्यो भाइले पनि। मैले भनेको तपाईँले बिल ल्याइदियो भनेको, मलाई पनि त हिसाब गर्नु सजिलो हुन्छ नि त, अब महिनामा कति हुन्छ वर्षको कति हुन्छ भने थाहा हुन्छ बिल। खोइ अब किन दिएनन्, अब मलाई समस्या हुन्छ धेरैबाट, मलाई घाटा हुन्छ, बिल भएपछि मलाई राम्रो हुन्छ यसमा, किनभने हरसिया पनि राम्रो हुन्छ, बुझाउनु पनि राम्रो हुन्छ, माल राम्रो रहेछ भनेर हरेक ग्राहकलाई पनि देखाउन सजिलो हुन्छ, मलाई कुनै केहीबाट कमी कमजोर हुँदैन है। अब मैले बिल आएको छैन, मैले बिल पनि बनाएको छैन, त्यही भएर राम्ररी चल्ने जस्तो भयो भने पसलहरू पछिबाट म बनाउने विचार छ मेरो, पखल खोलेकै बनाऊ राम्रोसित, यो पछाडिको साना साना व्यवस्था बनाएर सबै चिज गराएर सब बनाउने कुरा। अगाडि अब छाप्रो हाल्न दिने कि नदिने त्यो पनि अलिक समस्या छ, गाह्रो छ होइन, घाम पसेर पानी पसेर अलिकति दुःख छ, त्यो पनि छ। त्यो अब घर मालिकसित सल्लाह गरेर सबै, अब यो नगरपालिका सबैले रेखदेख गरेर हेरेर होइन, त्यही हिसाबले गर्नु पर्ला। भन्ने विचार छ।
7: मेरो नाम भावना रावल, टिकापुर, बलक नम्बर 14। पसलको नाम चाहिँ डे थ्री फलफुल तरकारी हो, डे थ्री ट्रेडर्स हो। अनि यसरी अनुगमन आउनु त राम्रो कुरा हो नि। हामीले पनि गोदामबाट सामान ल्याउँदा, हामीले पनि डे स्क्वायर नभएको सामान ल्यायो भने हामीले पनि आफ्नो डेली युजको लागि राम्रो चिजहरू पाउँछौँ, अनि हामी जस्तै अरू ग्राहकहरूले पनि राम्रो चिजहरू सदुपयोग गर्न पाउँछन्, होइन उपभोग गर्न पाउँछन्। यो भनेको राम्रो काम हो, एकदम राम्रो। कसैले अनुगमन नै गरेन भने त लापरवाही हुन्छ। लापरवाही भयो भने जताततै डेट स्क्वायर सामानहरू हामी पनि त्यही बाध्य हुन्छौँ, र अशिक्षित नपढेको बिचरा उनीहरूले पनि त्यही प्रयोग गर्नुपर्ने हुन्छ, होइन। हामी पनि उपभोक्ता हो, त्यो सँगसँगै सबैले अब त्यसको डेट स्क्वायर सामानहरू ल्यायो भनेपछि त्यो ग्राहकहरूलाई त मर्का पर्यो नि त। उपभोक्तालाई डेट स्क्वायर सामानहरूले बिरामी भयो, हरेक कुराको असर पर्यो नि। स्वास्थ्यसँग खेलवाड भयो, पैसाको दुरुपयोग भयो, हरेक कुराको नराम्रो मेसेज जान्छ। त्यही भएर अनुगमन हुनु चाहिँ एकदम राम्रो कुरा हो। हामी व्यापारी पनि सचेत हुनुपर्छ र उपभोक्ताले पनि सचेत हुनुपर्छ। यस्तो मिति सकेको सामानहरू अनि दर्ता भए नभएको कुराहरू यस्तो अनुगमन हुनु धेरै राम्रो हो। टाइम टाइममा यस्तो हुन आवश्यक नै छ।
8: विष्णु चौधरी, टिकापुर डेस्कटप एन्ड फोटो स्टुडियो। अहिले सबै ठिकै छ। फोटोकपीको 5 रुपियाँ, त्यो हजुरको फोटोग्राफर हो। ठिकै छ, राम्रो लाग्यो।
9: मेरो नाम बद्री प्रसाद जोशी, अब टिकापुर भनौँ, क्याम्पस रोड। अनि अनुगमन टोली चाहिँ हाम्रो पसलहरूमा चेक जाँचको लागि आउनु भएको थियो। सबै चिज भनौँ न, अब हेर्नुभयो डेट सेट यताउता सबै चिज मलाई चाहिँ मन पर्यो। व्यापारीहरूलाई यो चाहिँ सचेतको लागि एकदम धन्यवाद दिन चाहन्छु म।
10: चान्दनी सलमानी, फलफुल दर्ता हामीसँग छैन। पहिला हामी ठेलामा थियौँ, त्यतिखेर पनि दर्ताको खोजी गऱ्यौँ, सरकारले हामीलाई दर्ता दिनु मन गरेन। अब सटरमा आइसकेछौँ, व्यवस्था भएर बस्न चाहन्छौँ। व्यापार सेवा पनि समाज सेवा पनि हो, बिरामीलाई त अब सेवा गर्नै पर्यो हामीले। अब साहुले हामीलाई फ्रीमा दिन्न।
11: मेरो नाम विकी सिंह बिको, फलको नाम चाहिँ गीतिका रेन सप्लाइज। ग्यास चुला मरम्मत गरिन्छ, ठिक लाग्यो मलाई, राम्रो छ। त्यस्तो समस्या त केही छैन, यसको रिन्यु गर्न बाँकी थियो मेरो, अब एक हप्ता दिएर रिन्यु गर्नु, त्यस्तै भयो।
12: विकास गुप्ता, गुप्ता होटल, राम्रो लाग्यो। अब त्यस्तो भएपछि त मलाई पनि राम्रो हुन्छ, मेरो पनि अरू ग्राहकहरूले चित बुझ्छ कि यहाँ सबै सफा हुन्छ, सफा मिल्छ। आएपछि राम्रो लाग्यो मलाई। नियमित आउनुपर्छ, हर साल 6 महिनामा आउनुपर्छ सबैले। सबै मेरो अगाडि कागज सबै ठिक छ, सबै चेक गरिहाल्यो।
13: हामिद रजा, साबिर अली भाँडा बर्तन पसल वाणिज्यमा दङ्गडी र यता यहाँ टिकापुरको वाणिज्य खाइ भएन। नगरपालिकामा गर्ने भनेर सबले गरिराखन त गर्नु पर्यो, ठिकै लाग्यो। सबैको लागि हो, एकजनाको लागि होइन, सबैको लागि हो।
14: मेरो नाम कमला देवी पिक, पर्सन शाखा जागर। अनुगम आउँदा ठिकै लाग्यो, त्यो सबै चिज कागजातहरू चाहियो, अनि फेरि सरसफाइहरू यस्तै गर्नु पर्यो, अब ठिक छ।
15: मेरो नाम गौरी देवी डङ्गौरा हो, सुड्डा शाकाहारी मनिषा होटल। ठिकै लाग्यो, कानुनको बारेमा जानकारी हुन्छ, पसल चलाउँदा केही कुरा जानकारी हुन्छ, आएपछि ठिकै लाग्यो। मेरो दर्ता नवीकरण सबै छ, सबै पुरा गरेछु म, यस्तो काम सधैँ गरिराख्ने।
16: मेरो एम प्रकाश ढोका, न्यू कोकिला नास्ता, ठिकै लाग्यो, हाम्रो लागि त राम्रो। हजुरहरू आउनुभयो, सुझाव दिनुहुन्छ, यसको लागि राम्रो। कहिले त धेरै फोहोरहरू हुन्छ, त्यसमा अलिकति ख्याल राख्छ नि हजुरहरू, अनुगमन आइराखेको राम्रो हो। सामान अब चिसो गराएको पानि 25 रुपियाँ बेचिरहेको छ, र सादा पानी 20 रुपियाँ बेचिरहेको छ। अरू त हामी त यसै बेचिरहेको छौँ, खुलिन हुन्न भन्नुहुन्छ नलिने।
2: कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 8 स्थित धनसीपुर स्वास्थ्य चौकीले समुदायमा स्वास्थ्य सचेतना जगाउनका लागि टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन गरेको छ। वडामा रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतनाका काम भइरहेका छन्। थप खबर छपिलाल चौधरीबाट।
17: हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति पनि गठन भएको छ। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्। त्यसपछि वडा स्तरीय समितिमा 3-3 महिनामा सरोकार समितिका स्वास्थ्य सम्बन्धी भएका काम र समस्याबारे छलफल हुन्छ। स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य चौकीले सरसफाई, खानपान, दैनिक जीवनशैली, स्वस्थकर व्यवहार आदिबारे स्वास्थ्य सरोकार समितिमा छलफलमा सहजीकरण गर्ने गरेको छ। स्वास्थ्य सरोकार समितिका अध्यक्ष मालती साउदले हरेक महिना टोल विकास संस्थाको बैठकमा स्वास्थ्यका फरक फरक विषयमा छलफल गर्ने गरिएको, विशेष गरी सरसफाईलाई प्राथमिकता दिएको बताउनुहुन्छ।
18: एकै चिजको छलफल हुन्न कि प्रत्येक महिनामा अलग अलग सेसनमा चाहिँ हाम्रो छलफल हुन्छ। हामीले चाहिँ बिरामी भएपछि चाहिँ स्वास्थ्य चौकी जानुपर्छ, आफ्नो सेवा लिनुपर्छ भन्ने बारेमा पनि छलफल गर्छौँ। त्यो सँगसँगै जस्तै अहिले हाम्रो बिग्रिएका जस्तै युवा युवती केटीहरू केटाहरू उहाँहरूलाई चाहिँ सरसल्लाह दिन्छौँ लागू औषध सम्बन्धी, बाल विवाह सम्बन्धी, अनि त्यो सँगसँगै चाहिँ हामीले चाहिँ शुद्ध पानी खानुपर्छ भनेर पनि छलफल गर्छ। मेन चाहिँ हामीले सरसफाईको बारेमा बढी छलफल गर्ने, त्यो सँगसँगै चाहिँ अब विभिन्न किसिमको अब शेषहरू जस्तै सरसफाई स्वास्थ्य सम्बन्धीका सरसफाईको बारेमा अरू अर्ग्यानिक खाना खानुपर्छ अनि हरियो सागपात बढी खाने, त्यस्ता विभिन्न किसिमका हुन्छ भन्नु।
17: सरकार समितिलाई पुरस्कृत गर्नका लागि ₹1,00,000 बजेट व्यवस्था गरिएको छ। विगत 5 वर्षदेखि वडा कार्यालयको सहयोगमा नमूना स्वास्थ्यका लागि विभिन्न क्षेत्रलाई समेटेर यो कार्य हुँदै आएको छ। धनसिंहपुर स्वास्थ्य चौकीका इन्चार्ज एम बहादुर शाहले 4 वर्ष कृषि लगायतका विभिन्न क्षेत्र समेटेर नागरिकलाई सचेत गराउने, स्वस्थ रहने उपाय बारे जानकारी दिने र जनचेतना जगाउने कार्यमा काम गरिएको बताउनुभयो। यस वर्षबाट सरोकार समितिलाई स्वास्थ्य सचेतनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको शाह बताउनुहुन्छ।
19: संस्थाले बैठक निर्णय गर्दै गर्दाखेरि एउटा स्वास्थ्य सरोकार समितिको बैठक पनि बसालेर त्यो बैठकबाट स्वास्थ्य सम्बन्धी निर्णयहरू गर्ने गर्नुभयो उहाँहरूले। त्यसै अनुरूप विभिन्न कार्यहरू जस्तै वृक्षारोपण, जस्तै योग केन्द्र, आरोग्य केन्द्र भवनहरू, अनि त्यसपछि गएर चाहिँ योग गर्ने बानीको विकास, अनि फूलहरू रोप्ने, अनि अर्ग्यानिक खेती अन्तर्गत कोदो खेतीहरू, त्यस्तो खालको चाहिँ समुदाय स्तरबाटै त्यो खालका कार्यक्रमहरू उहाँहरूले शुरू गर्नुभयो। हामीले त्यसमा सहजीकरण गर्यौँ स्वास्थ्यले चाहिँ। त्यसै अनुरूप विभिन्न कार्यक्रम हुँदै गए र त्यो अन्तर्गत चाहिँ हामीले यो वर्ष चाहिँ नमूना स्वास्थ्य वडामा ₹1,00,000 छुटाएका थियौँ। त्यो ₹1,00,000 चाहिँ टोल विकास संस्थाको माग र समुदायको माग अनुसार नै स्वास्थ्य सामग्री वितरण गर्ने योजना बनाएका छौँ।
17: यसका साथै स्वास्थ्य सम्बन्धी समस्या समाधान र सचेतनाका लागि 17 टोल विकास संस्थाको मेसेन्जर ग्रुप बनाइएको छ। ग्रुपमा स्वास्थ्य सम्बन्धी र सरसफाई सम्बन्धी जिज्ञासा र सल्लाह दिने गरिएको शाहको भनाइ छ।
19: खासमा पहिला हामीले चाहिँ यसलाई 17 टोल विकास संस्थामा स्वास्थ्य सम्बन्धी जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिने भनेर गरेका थियौँ। पछि आएर चाहिँ अहिले उहाँहरूले नै पुरस्कार भन्दा पनि हामीलाई चाहिँ यो स्वास्थ्य सामग्री जस्तै डिजिटल बीपी सेटहरू, थर्मोमिटरहरू, वेट मेसिनहरू, वेट अनुसारको उचाइ अनुसारको तौल बढेको छ कि छैन थाहा पाउनको लागि हामी टोल विकासको बैठक बसेकै दिनमा हामी चाहिँ बसेर त्यहाँ चाहिँ मापन गर्छौँ र त्यसमा केही डिफेक्ट आयो भने हजुरको हाम्रो चाहिँ ग्रुप सदस्य त्यो ग्रुपमा हाल्छौँ, त्यसमा फरवर्ड गरेर स्वास्थ्य सल्लाह दिनुहोला भन्ने भइसकेपछि हामीले चाहिँ वडा स्तरीय स्वास्थ्य सरोकार समिति 17 टोल विकास संस्थाका अध्यक्षहरू सदस्य रहने गरी दिनमा हामी चाहिँ बसेर त्यहाँ चाहिँ मापन गर्छौँ र त्यसमा केही डिफेक्ट आयो भने हजुरको हाम्रो चाहिँ ग्रुप सदस्य त्यो ग्रुपमा हाल्छौँ, त्यसमा फरवर्ड गरेर स्वास्थ्य सल्लाह दिनुहोला भन्ने भइसकेपछि हामीले चाहिँ वडा स्तरीय स्वास्थ्य सरोकार समिति 17 टोल विकास संस्थाका अध्यक्षहरू सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरेका छौँ। त्यसको चाहिँ प्रत्येक 3-3 महिनामा बैठक हुन्छ र स्वास्थ्यको इन्चार्ज चाहिँ त्यसमा सदस्य सचिव रहने गरिकन हामीले प्रत्येक 3 महिनामा समीक्षा मिटिङ पनि राख्छौँ।
17: वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला वडा नम्बर 8 पालिकाबाट पनि विकट र सीमासँग जोडिएको पालिका भएकाले फरक खालको हुन सक्ने ठानेर नागरिकलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि सचेतना गराउन निरन्तर रूपमा यो कार्यक्रम गरिरहेको बताउनुहुन्छ।
20: यो खास गरी टिकापुर नगरपालिकाको दक्षिण बेलमा पर्ने भनौँ न भूगोल भएको र भारतीय सिमानासँग पनि जोडिएको कारणले गर्दा स्वास्थ्यको दृष्टिकोणले विभिन्न रोगहरूको आवाजहरू हुन सक्ने सम्भावना पनि हुन्छ र पहुँचको हिसाबले टिकापुरको नगरपालिकाको दक्षिण बेलमा पर्ने भनौँ न भूगोल भएको र भारतीय सिमानासँग पनि जोडिएको कारणले गर्दा स्वास्थ्यको दृष्टिकोणले विभिन्न रोगहरूको आवाजहरू हुन सक्ने सम्भावना पनि हुन्छ र पहुँचको हिसाबले टिकापुरको हस्पिटल जुन छ दूरी पनि टाढा पर्ने भएको हुनाले यसलाई मध्यनजर गरेर हामीले जनतालाई सचेत बनाउनका लागि जनतालाई आफैमा रोग लागेर उपचार गर्नुभन्दा रोग नलाग्न दिने किसिमको वातावरण सृजना गर्नका लागि स्वास्थ्य क्षेत्रलाई नै अलिक महत्वपूर्ण ठानेर स्वास्थ्यमा वार्षिक रूपमा वडाबाट लगानी गरिराखेका छौँ नमुना स्वास्थ्य वडा कार्यक्रम भनेर।
17: ठकुल्लाका अनुसार चालू आर्थिक वर्षदेखि नागरिकलाई विशेष सेवा दिन स्मार्ट हेल्थ कार्यक्रम समेत शुरू गरिएको छ। समुदायमा स्वास्थ्य समस्या र निदान बारे छलफल गर्दा विभिन्न मौसममा देखिने स्वास्थ्य समस्याहरू पहिचानमा सहज भएको र समयमै उपचार पाउँदा रोग फैलिनबाट जोगिने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिइरहेको ठकुल्लाले बताउनुभयो।
20: अर्को थप हामीले यो वर्षदेखि गएको यो आर्थिक वर्षदेखि हामीले स्मार्ट हेल्थ कार्यक्रम भनेर पनि शुरू गरेका छौँ। त्यसैले टिकापुरको यो धनसिंहपुर स्वास्थ्य चौकी अन्तर्गतको स्वास्थ्य सेवालाई अझ प्रभावकारी, अझ पेचिलो बनाउन र जनताप्रति उत्तरदायी बनाउनका लागि हाम्रा थुप्रै प्रयासहरू भइराखेका छन्।
2: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू। टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका।

0: टीका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
1: के तपाईलाई थाहा छ
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
1: हो र
2: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ हुँदैन। टीकापुर नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट म दुर्गा देवकोटा पनि बिदा हुन्छु। नमस्कार।
1: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
3: शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083का लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक

0: लरा पठा
1: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लङ्घक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सेटिठा
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
3: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना सामान्य चिकित्सा HA 40 जना नेत्र विज्ञान OA 40 जना डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ
3: भर्ना कार्यक्रम
4: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि
3: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
4: आवेदन फारम शुल्क ₹1000 मात्र अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
3: आवश्यक कागज पत्रहरू
4: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
3: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
4: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
3: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
4: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
3: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
4: सम्पर्क नम्बर 0969900044 98578004 98487-20247 97642-83921 र 98669-63520
5: आई हो बड्डो घर कहिया सिर्जैबो पाछ से सुरु करल मने घर सिजार सेकल
6: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो मिलबो नी करत का कहीं ना हो का
5: मिस्तरान वर्जन हुकन घर हेरो ना कट्टा सुगुर बनाइल बाट आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना ओट्रफे पटानी हुई कि गुंगुआ बुढ़ो हो ना कबू कहूँ घूम जाए था पाए
7: UPVC ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषत हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
8: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848-5143-26
9: के तपाईलाई थाहा छ
10: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
9: हो र
10: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
9: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
9: के छ त विकल्प
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
9: विस्तारै गर्दा हुँदैन
10: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
9: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
10: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रख गया झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटी ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गया झोला उद्योग में रख गया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: गुणस्तरीय शिक्षा अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
5: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
4: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
5: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
4: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार
5: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार किरवा सम्पर्क फोन नम्बर 091560059 र 98485 17267।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
7: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: सानो कुरामा तनाव हुने
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने
6: कुलटमा लाग्ने
7: छटपटी हुने
6: मुटु धेरै ढुकढुक हुने
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
6: टिकापुर अस्पताल टिकापुर कैलाली।
8: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
8: मल्लिका विद्यापीठका संकल्पहरू
3: नेपाली संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
8: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
3: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
8: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
3: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
8: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको
3: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद संस्कृत दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने
8: कुनै पनि पढाई शुल्क नलाग्ने
3: संस्कृत हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस् शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
8: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट सम्पर्कका लागि फोन नम्बर 98484233226 र 98484343320
3: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
4: 4 GPA ल्याउन सफल भएको,
3: SCEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
4: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
3: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
4: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल, टिकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742309377।
5: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
6: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल थू।
5: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था। वही तोर समस्या फैन अस्ते बा, जैबे तो समाधान हुई जाए।
6: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहू, तब तू मैं अब भी जाय।
7: याद कर भी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाढ़, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रप, इग्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुईल घाव, खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 9860071024 ओ 9846774417।
8: आरएमई स्कूल टीकापुर में विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टीकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: आरएमई स्कूल टीकापुर कैलाली, सम्पर्क नम्बर 0915612050 र 0915607712।
9: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध:
10: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
9: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
10: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
9: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
10: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
9: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
10: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
9: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
10: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
9: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
10: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
9: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
10: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
11: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
12: जेठ 2 गते पहिलो शनिबार
11: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
13: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
12: आउने दिन जेठ 2 गते पहिलो शनिबार
11: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72।
14: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय, विकासपुर पार्क रोड, टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड, टिकापुर, कैलाली।
15: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
10: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
10: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
15: जनरल फिजिसियन विशेषज्ञ सेवा,
10: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
15: दन्तरोग रोग सेवा,
10: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
15: मनोचिकित्सक विशेषज्ञ सेवा
16: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
15: र सिटी स्क्यान सेवा,
10: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
15: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, प्यारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
10: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
15: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
10: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
15: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
10: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
15: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
10: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 9648436213।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम,
2: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
1: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
2: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
1: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
2: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
1: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
2: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
1: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
2: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
1: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
2: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
1: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
2: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
1: बाल मैत्री शैक्षिक वातावरण भएको,
2: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
1: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
2: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
1: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 9854823220 र 9868880911।
3: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना दाग देख पर्लसे हात गुरा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्ठा।
4: कुष्ठरोग महिला व पुरुष जेहेफे लागसेक्ठा। कुष्ठरोगको शंका लग्केकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
3: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उग्र मद्दत गरी।
4: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
6: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
6: शान्त र अनुशासित शैक्षिक वातावरण भएको, आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
6: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको, कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
1: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
5: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091560059 र 98485 1767।
7: ल है म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
8: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
7: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
9: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
7: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
8: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
7: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
9: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
10: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कानून बमोजिम कार्रवाई हुना बुटलु बाटी। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली स्थानीय वायुकी तथा तर वायुमण्डल मरलक न्यून चापीय क्षेत्रकै प्रभाव कायम मरलक। जल तथा मौसम पूर्वानुमान महाशाखा जनेलवा महाशाखाके अनुसार हाल कोशी मधेस बागमती गण्डकी लुम्बिनी प्रदेश लगायत देशकै हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रलसेफे बाँकी भागमा आंशिक बदली हुल्बा कोशी वा बागमती प्रदेशकै कुश तथा लुम्बिनी वा गण्डकी प्रदेशकै कुश ठाउँमा मध्यम वर्षा हुटी रहल्बा। बिहिबार दिनकै कोशी बागमती गण्डकी प्रदेश लगायत देशकी हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहना तथा बाँकी भागमा आंशिक बदली रहेकै महाशाखाकै पूर्वानुमान बा। कोशी प्रदेशकै कुश स्थान सहित बागमती गण्डकी प्रदेशकै हिमाली तथा पहाड़कै भागमा कुश स्थान बाँकी हिमाली तथा पहाड़ी भागकै एक दुई स्थान तथा मधेस बागमती गण्डकी लुम्बिनी प्रदेशकै तराई भागमा एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातकै सम्भावना बा। अस्ताङ्करकै आज रातकै फेरि कोशी मधेस बागमती गण्डकी प्रदेश लगायत देशकै हिमाली भागमा साधारणतया बदली रहना हो तथा बाँकी भागमा आंशिक बदली रहना जनाइयो बा। कोशी वा मधेस प्रदेशकै स्थान बागमती गण्डकी प्रदेशकै हिमाली तथा पहाड़ी भाग तथा कर्णाली प्रदेशकै हिमाली भागकै एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपात हुइसक्ना महाशाखा विभाग जनाउनबाट। एसई परीक्षा 2082 जनजागृत मावि सीतापुर प्रतिशतकै हिसाबले मजार नतिजा लान सफल हुँदा जनजागृति मावि सीतापुरकै विद्यार्थी 75.36 उत्तीर्ण हुलबाट दोस्रो खड़क स्मृति मावि विद्यार्थी 58.78 कर्णाली मावि टीकापुरकै विद्यार्थी 57.52 उत्तीर्ण हुलबाट 27.86 सहभागी विद्यालय अलग टीकापुरमा संस्थागत तर्फ सगुण विद्या निकेतनकै 9 जना विद्यार्थी अलग 7% उत्तीर्ण हुलबाट दोस्रो गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल 95.83% विद्यार्थी उत्तीर्ण हुलबाट अस्तङ्करके आरएमई स्कूल 93.18% विद्यार्थी उत्तीर्ण हुलबाट उत्कृष्ट नतिजा लान सफल जनजागृति मावि सीतापुरके प्रधानाध्यापक मुक्ति प्रसाद भण्डारीके नतिजा सुधारके लाग अतिरिक्त कक्षा कमजोर विद्यार्थी थप कक्षा नियमित उपस्थिति अभिभावक संघ छलफल समन्वय लगायतकै कार्य कति रहल बटिलोबाट। खोज खबरमा एकरी विश्राम विषम पाछा फेरि विष्णुतिर विश्राम सामुदायिक रेडियो टीका प्रएफएम।
1: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार टीकापुर कैलाली।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
4: नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो
5: हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: ग्रीष्म टेरस टीकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 98 49 85 18 08।
6: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
7: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
7: प्रणाली नमुना माध्यमिक विद्यालय।

0: सिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालके पावन अवसरमा सक्कु ग्राहक व्यापारी शुभचिन्तक दादु भैया दिदी बहिनी हुकनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
2: आज महिन ढिक्री वो घोंगी बरा खैनास लगता कहाँ दिना हो ये टीकापुर मा कहाँ मिलत
3: ए महीनो बरा खैनास मन लागल बा चलो न जाई संगे टीकापुर में आजकल लौवा सेवा सुविधा के साथ में थारू परिकार मेर मेरा एक मिलत चलो जाई मई फैन संगे जीन
2: चलो तो चलो
3: हमारे यहाँ लौवा सेवा सुविधा के साथ में थारू परिकार उपलब्ध करा जाए जस्ते ढिक्री घोंघी लोकल मुर्गी के शिकार बॉयलर मुर्गी के शिकार मच्छी थारू परिकार कम्बो सेट नाश्ता के लग चाउमीन और ऑर्डर करल अनुसार नाश्ता उपलब्ध करा जाए। संचालक बंधन कठरिया ठेगाना मुनुआ रोड जनकल्याण बचत सहकारी संस्था के आगे फोन नंबर 9806410186 थारू रेस्टुरेंट मुनुआ रोड टीकापुर कैलाली।
1: त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथीभाइहरूमा नयाँ वर्ष 2083 मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स सशस्त्र प्रहरीगढ नजिकै टिकापुर कैलाली।
4: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 9854447244 र 9854422233।
5: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915610022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ। जस्तै स्कूल ब्याग क्यारिङ ब्याग लगेज ब्याग फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग रोड टिकापुर कैलाली। संचालक रामप्रसाद चौधरी। सम्पर्क नम्बर 9844222373।
4: न नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूडका सामान अब एकै ठाउँमा पाइन्छ।
1: सेभेन रेनबोमा टीएमसी रोड जमरापुल नजिकै टिकापुर कैलाली, सञ्चालक भेन्टीराम चौधरी, मोबाइल नम्बर 98485002008।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: जेठ 2 गते पहिलो शनिबार
6: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: आउने दिन जेठ 2 गते पहिलो शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688 र 98253772।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टीकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टीकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
1: संचालक नवराज गेवाली, टीकापुर कैलाली।
2: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
3: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
2: न्यू पपुलर फ्यान्सी स्टोर, टीकापुर कैलाली। संचालक वासुदेव पौडेल। सम्पर्क नम्बर 9854888148।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छ कि कत्रा सुघर बना कन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाइ हो जाइ कहुँ सामुएल ज्वेलर्स में घर गहना बनाई
6: सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी। सम्पर्क नम्बर 9868556478। टीकापुरे कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
3: न्यूज यूपी ट्रेड सेन्टर, टीकापुर एक, बलभद्र चोक। संचालक गोपाल परियार। मोबाइल नम्बर 9848424036।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टीकापुर 1 बलभद्र चोक, क्याम्पस रोड। संचालक मदन राज न्यूपाने। सम्पर्क नम्बर 9848497।

0: मेवा छाम टेरस नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। निवाछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक मीन बहादुर थनाल। सम्पर्क नम्बर 98484375। लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
1: संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98485 96 94 63 08 10। स्थान टिकापुर 1 सिद्धार्थ चौक, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844848673 र 9814680204।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एन्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
10: सञ्चालक गुमान सिंह हिमाल, लम्की खत्रोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569।

0: कौनो व्यक्ति है लिंग लैंगिकता यौनिकता सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय दमन दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
1: कोट पेट धक्का मुक्का चोट पुगैना गाली गलौज धाक धमकी अपमान कैना जबरदस्ती दुराचार अवांछित स्पर्श दबाव ओ शोषण पैसा में नियंत्रण रखना कौनो ठाव में पैठे नहीं देना बोले नहीं देना जैसी गतिविधि थे लैंगिक हिंसा के उदाहरण हुई था।
0: ऐसी गतिविधि कोई कैना ओ करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठी। OCMC स्थानीय निकाय सुरक्षित आवास गृह महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र महिला सेल में संपर्क करी।
1: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100 महिला आयोग के 1145 बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जाय से जय।
0: हिंसा अपने फैनाई करी यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक बुद्धिजीवी समाजसेवी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी सञ्चालक सञ्जय चौधरी मोबाइल नम्बर 9848 69 60 20 पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
2: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
1: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री पंखा बिजुली तार घर वायरिङका सामान पूजाको सम्पूर्ण सामग्री प्लास्टिकको सामान कुर्सी टेबल भाँडाकुँडा स्टील काँस तामा पितल ग्यास सिलिन्डर भाडा र्याक पाइन्छ।
0: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक सञ्चालक कमला देवकोटा सम्पर्क नम्बर 9849-51-808। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स सडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान सुट सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848619951 र 9761876156। स्थान सिद्धार्थ चौक NMB बैंक नजिकै।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
2: मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर 98484-33677।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टीभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर 1 चार चौतारी, संचालक काशीराम चपाई, फोन नम्बर 98844-33311।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
4: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ला ला दिदी।

नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
1: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
0: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
1: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
0: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
1: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
0: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
1: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
0: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
1: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
0: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
1: कक्षा नर्सरीदेखि कक्षा 3 अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98484352350 र 98145491434।
0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
9: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
9: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 16 र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टिकापुर अस्पताल, टिकापुर, कैलाली। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
9: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
9: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
9: फारम भर्दा आवश्यक पर्ने कागजातहरू:
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
9: नोट: सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली। सम्पर्क नम्बर 0915602039, 9858847079, 9848667786 र 9845459997।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यादें मुझसे डरता है हेरो तो पुरवा
1: वो तो हेर बुढ़िया बरखा समय थे बा पखारिक मुँह का रुक कर बाकी मुस्वा आयल कला से आबा मुस्वा खुशी सब वक्त आई सकता
0: ओहो होनी का सब का समझनो और एक अंदर पादर जफास से बाहर से कस्ता का पहिल बा काटा पर ना रहो
1: हाँ असी करी हेर बुढ़िया वो सिंहो कला से काल मिट्टी ना वो टेला रोटी पका का बासी खाई दूसरा सर परिवार मने मिलकर सर सफाई कर भी दूसरा आंजर पांजर रहल पोहर का व्यवस्थापन कर भी तो नहीं हुई
0: मीठा हो बुढ़वा असी जाला मदर ध्यान घास पोहर झपास भी था उमा साफ नुख बैठल रह सकते ना
1: वो हो से तो कलक हो छाई समीरा छावा विवेक तू वो मई मिलकर भरत आंजर पांजर रहल ध्यान ध्यान घास काटी कालिक लानल काटे थे घर से तनिक दूर कटकोरा लगाई पड़ल बखारिक मुहकर थे सांप मुस्कुचू के पैठनी सेकना में चबरदार पड़ल दूसरा घर आंजर पांजर फसफार वो सफा हुई से साफ ऐना का उत्साह कम हो जाए
0: कल शनिश्चर थे हो ध्यान का फुर्सत थे बा
2: साप बरखा छाकक समय में सुखा ठामा बैठ मन पड़े था मौसम में आपन बस्यारा में पानी पैसना पीला कोर से सुखा ठाव का खोजी में होकर बाहर निष्कट
3: मूस मुर्गी जसिन आहारा का खोजी करना क्रम में फिर साप मानव बस्ती लग आई सकता
4: विश्वास लगना वो सही जानकारी पाइक लाग ओ लगभग उपचार केंद्र कहाँ बा कई का पता लगाए लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org में जाकर आवश्यक जानकारी लिख सकते था
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस् हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस् खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा बर्गिस होस्टेल परिवार टिकापुर कैलाली
7: ए सन्तेकी आमा पर कान्छा खालाको बिहाको न्यु त आएको छ कसो त जाने विचार छ कि नै त
8: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन जाउँ भने भयाको मंगलसूत्र पन माथि गयो
7: यतिका लागि त सामुएल जोलस बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ
8: आज त सन्त्याका बाले मनकै कुरो हर्यो त बाई जाउँ
9: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर त्यहरी सुनार सम्पर्क नम्बर 9868-44-1208 9846-39-261
10: 80% रोगहरू पानीकै कारणले लाग्छन्
11: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
12: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
10: डेलिभरीका लागि
12: ड्रिंकिङ वाटर एक्वा शीतल
10: टिकापुर कैलाली
13: सम्पर्क मोबाइल नम्बर 9870-10672
14: स्वास्थ्यका लागि पानी
15: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
16: शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा भर्ना खुल्यो
9: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083का लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू शान्त वातावरण सृजनात्मक तथा दक्ष शिक्षकद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।
14: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: गुणस्तरीय शिक्षा अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
18: हाम्रा विशेषताहरू
17: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
18: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
17: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
18: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
17: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
18: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 0915600059 र 98485017267।
19: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
20: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
19: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
20: शिखर इन्स्योरेन्सको सहकार्यमा
19: अस्पताल खर्च सहाराले गर्छ।
20: ई सेवा सबै सधैँ सँगै।

0: महाकाली बहु प्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहु प्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 का लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहु प्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9762813921 र 9669963520।
2: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
0: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
2: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
0: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
2: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
0: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खानेपानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
2: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
0: जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बागमारा,
2: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 9854833703।
3: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना: 2083 असार 1 गते से टीकापुर वितरण केन्द्राओ लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रन ये सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सँग सहकार्य गरौं।
5: यो OCMC भनेको के आयो फेरि? OCMC भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: OCMC के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि OCMC स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल OCMC मा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म सीट संख्या 48 जना मात्र फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति
2: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुर एक कैलाली प्रधानाध्यापक धर्मराज शर्मा सम्पर्क फोन नम्बर 9898441667 र 091551411।
3: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
4: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 091551250 र 091556712।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924768225।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
3: ए, पक्न त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट
3: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org

0: हरुद्वारा जनहितका लागि प्रस्तुत सन्देश
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनाजु माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू
6: 4 GPA ल्याउन सफल भएको
5: एसईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल
6: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
5: आफ्नै पूर्वाधारको व्यवस्था भएको
6: साथै खेल मैदानको सुविधा भएको गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली प्रधानाध्यापक गजेन्द्र बुढा सम्पर्क नम्बर 9848463601 र 9742349377

0: 2083 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
0: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर, कैलाली, संचालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98584888148।
2: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
0: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
2: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
0: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
2: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
0: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
2: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
0: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
2: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
0: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
2: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनक राज ओझा, खडक स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ, सम्पर्क नम्बर 98843432350 र 98145591434।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 98866576878, टिकापुरे, कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: न्यूज यूपी ट्रेड सेन्टर, टिकापुर 1, बलभद्र चोक, संचालक गोपाल परियार, मोबाइल नम्बर 98842440036। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1, बलभद्र चोक, क्याम्पस रोड, संचालक मदन राज न्युपाने, सम्पर्क नम्बर 98484497। न्यू आछाम ट्रेडर्स नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक मीन बहादुर थनाल। सम्पर्क नम्बर 98484-33475।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98484-27359।
1: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
0: संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98484-36195, 98414-68010। स्थान टिकापुर 1, सिद्धार्थ चौक, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1, कैलाली।

0: आइगे क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
3: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
3: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: शान्त र अनुशासित शैक्षिक वातावरण भएको,
3: आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
0: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको,
3: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
1: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
0: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा, सम्पर्क फोन नम्बर 0915600059 र 9845717267।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी, संचालक संजय चौधरी, मोबाइल नम्बर 9848769620, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
3: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि, स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा ऱ्याक पाइन्छ।
1: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 9849851808। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: इजा सप्लायर्स सडक चोकदेखि सिद्धार्थ चोक, एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848619951 र 9761871656। स्थान सिद्धार्थ चोक, एनएमबी ब्याङ्क नजिकै।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। 4 चौतारी इलेक्ट्रिकल्स टिकापुर 1 4 चौतारी सञ्चालक काशीराम चपाई फोन नम्बर 9848443311
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
3: संचालक नारायण तिमिल्सिना सिद्धार्थ होटल अगाडि।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे ग्वज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उने न पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
0: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे के कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 और 9846239261
2: करुणा निम्न माध्यमिक विद्यालय में भर्ना खुल्यो यही शैक्षिक सत्र 2083 साल को पावन अवसर में संपूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्ट मित्र हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यम मा र नेपाली माध्यम मा नया भर्ना खुल्यो यदि तपाई आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुर मा सम्पर्क गर्नुहोला करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
4: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
4: के गर्छ र सन मेडिकेयरले
5: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
4: यति गरेपछि धेरै राहत हुने रहेछ त
5: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
4: चिया पनि खाइयो कुरो पनि बुझियो है केटा
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: भर्ना कार्यक्रम
6: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट
2: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
6: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
2: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
6: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने
2: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको
6: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
2: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
6: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
2: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
6: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
2: स्काउट प्रशिक्षणको व्यवस्था भएको
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
2: बाल मैत्री शैक्षिक वातावरण भएको
6: विद्यालय हाताभित्र स्वास्थ्य समेना गृह सुविधा रहेको
2: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
6: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: फोन नम्बर 0915602220 र मोबाइल नम्बर 98584223220 र 98678809011।
0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688 र 98253772।
8: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
9: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
11: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी। फोन नम्बर 98648336213।

0: सामुदायिक रेडियो टीकापुर एफएमको दिउँसो 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्टजका साथै अनलाइनमा www.tikapureFM.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। धनगढ़ीका सरकारी विद्यालयको यासी नतिजा सुधारणमुख तर 4 जीपीए ल्याउने विद्यार्थी सुन्ने। लागू औषध सहित बर्दियाका युवक कैलालीमा पक्राउ। यासी पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन हुने। र जापानमा नयाँ भिसा नियम, नेपाली व्यवसायी समेत संकटमा। अब मध्याह्न खबर विस्तारमा। धनगढ़ीका सरकारी विद्यालयका नतिजा सुधारणमुख भए पनि सन्तोषजनक भने नहुन सकेको सरकारवालाले बताएका छन्। हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा यसमा सरकारी विद्यालयको नतिजा सन्तोषजनक नदेखिएको हो। सुदूरपश्चिम प्रदेशको सरकारी विद्यालयबाट दिएका कुनै पनि विद्यार्थीले 4 जीपीए प्राप्त गर्न सकेनन्। शिक्षा विकास निर्देशालय डोटीका अनुसार निजीतर्फबाट परीक्षा दिएका 10 जनाले 4 जीपीए ल्याए पनि सरकारी विद्यालय भने 4 जीपीए ल्याउने विद्यार्थी शून्य रहे। कैलालीका 4 र कञ्चनपुर 6 जना निजी विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएको निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिए। कैलालीबाट ऐश्वर्य विद्या निकेतनका दीक्षान्त भट्टराई, फारवस्ट्रम सेकेन्डरी स्कूलका प्रज्वल भट्ट, माउन्ट रिसाईपाल इन्टरनेशनल एकाडेमीका हृदय कुमार र डिस्कोभरी इंग्लिश स्कूलका अनुपम राजगिरी 4 जीपीए प्राप्त गरेर यसी उत्तीर्ण गरेको जनाएको छ। 4 जीपीए ल्याएर परीक्षा उत्तीर्ण गरेका कञ्चपुर 6 जना विद्यार्थीको नाम भने प्राप्त नभएको सूचना अधिकारी हरिजनले जानकारी दिए। 2082 सालको यासीमा यस प्रदेशबाट 45,704 जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 19,334 42.30% विद्यार्थी ग्रेडेड भएका छन्। 26,370 विद्यार्थी भने नन ग्रेड एनजी भएको निर्देशनालयले जानकारी दिएको छ। कैलाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्रले सरकारी विद्यालयका नतिजा सन्तोषजनक नरहे पनि सुधारणमुख रहेको दावी गर्नुभयो। उहाँले अघिल्लो यासीमा निकै कमजोर आफ्नो पालिकाको नतिजामा यस वर्ष 5% सुधार आएको भने उल्लेख गरे। कैलालीको धनगढ़ी उपमहानगरपालिका 2 भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। बुधबार प्रहरी चौकी त्रिनगरबाट खटेको प्रहरी गस्ती टोलीले बेहरिसी अवस्थामा रहेका अन्दाजी 26,500 रूपियाँ बराबरका सुर्ती प्लास्टिक झिल्ली लगायतका सामान फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा नगरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान प्रहरीको भएको प्रहरीले जानकारी दिएको छ। कैलालीको टीकापुर नगरपालिका 9 खकरोलाबाट अवैध लागू औषध सहित बर्दियाका 1 युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजापुर नगरपालिका 1 निवासी 23 वर्षीय प्रमोद थारू रहेका छन्। बुधबार साँझ प्रहरी चौकी कालाकुण्डबाट खटेको प्रहरी टोलीले शंकाको आधारमा चेक जाँच गर्ने क्रममा थारूको साथबाट खैरो हिरोइन जस्तो देखिने 710 मिलिग्राम धूलो पदार्थ तथा 7 पीस नाइट्रोभेट ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ। बरामद लागू औषध सहित थारूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मध्याह्न खबरमा एकैछिन विश्राम। अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस

0: जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाई आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।
5: विश्रामपछि पुनः स्वागत छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सानो ठिमी भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एएससीको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गर्दै पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुने जनाएको हो। परीक्षा बिहान 8 देखि 11 बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक तालिका अनुसार असार 1 गते अनिवार्य अंग्रेजी, असार 2 गते अनिवार्य नेपाली, असार 3 गते अनिवार्य गणित, असार 4 गते अनिवार्य विज्ञान तथा प्रविधि र असार 5 गते अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन गरिनेछ। त्यसै गरी असार 6 गतेदेखि प्राविधिक धार तथा संस्कृत वेद विद्याश्रम तर्फका विभिन्न विषयहरूको परीक्षा हुनेछ। परीक्षा असार 9 गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। सूचना अनुसार 2082 सालको मूल परीक्षामा नियमित समूहबाट सहभागी भई नन ग्रेडेड भएका परीक्षार्थी मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। बोर्डले परीक्षा केन्द्र सम्बन्धी जानकारी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट उपलब्ध गराइने जनाएको छ। परीक्षार्थीलाई प्रवेश पत्र अनिवार्य रूपमा साथमा ल्याउन तथा मोबाइल फोन, स्मार्ट घड़ी लगायतका विद्युतीय उपकरणका परीक्षा हलमा लैजान निषेध गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र परिवर्तन नहुने पनि स्पष्ट पारेको छ। विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सा गुम्बा सुन फल्ने जडीबुटी रूपमा लिइन्थ्यो। वैशाख असार पहिलो सातासम्म हजारौं मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सा गुम्बा संकलन गरी वर्षभरि खर्च चलाउने माध्यमको रूपमा पहिचान गरेको थियो। तर पछिल्ला वर्षका तथ्याङ्कले यार्सा गुम्बाबाट हुने आमदानी लगातार घट्दो क्रममा हुँदा हजारौं हिमाली नागरिकको आय आर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्न थालेको छ। विकट क्षेत्र मनाङ औषधीय कच्चा पदार्थको उत्पादनको केन्द्र हो। औषधि जडीबुटी उत्पादनमा आत्मनिर्भर मानिन्छ। आमदानीको प्रमुख स्रोतको रूपमा रहेको औषधीय जडीबुटी केही वर्ष यता घट्ने क्रममा छ। मुख्य आय स्रोतमा प्रभाव पर्दा यहाँका स्थानीयमा चिन्तामा छन्। पहिले प्रशस्त पाइने हिमाली क्षेत्रमा अहिले यार्सा गुम्बा दुर्लभ बन्दै गएको स्थानीयवासी बताउँछन्। तापक्रम बढ़ते जाना हिमाली भूभाग को चीसोपन घटे जिससे यात्रा गुम्बा को

0: वृद्धि र विकासमा प्रत्यक्ष असर पुर्याएको छ। गरिब पाँच वर्षको तथ्याङ्कका आधारमा वार्षिक रूपमा यासा गुम्बा उत्पादन तथा संकलन कार्य घटेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र इकाई युकाइएफ कार्यालय मनाङले जनाएको छ। मध्याह खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
2: टीकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
1: जहाँ पाइन्छ
2: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
1: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
2: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
1: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
3: मन्टेसरीमा एसीको व्यवस्था भएको।
2: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
1: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
2: युनाइटेड एकाडेमी टीकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
1: सम्पर्क नम्बर 98484-33677।
4: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 091-561-022। रानी जमरा कोलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलाली।
5: आरएमई स्कूल टीकापुरमा विद्यार्थी भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टीकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: आरएमई स्कूल टीकापुर कैलाली, सम्पर्क नम्बर 091-561-250 र 091-560-712।
0: विश्रामपछि पुनः स्वागत छ। हाल नेपालमा देशमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ। कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। बिहिबार दिवस कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थान, बाँकी हिमाली तथा पहाड़ी भागका एक दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसै गरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाएको छ। कोशी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग तथा कर्णाली प्रदेशका हिमाली भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले विभागले जनाएको छ। अब विदेशका खबर। जापानमा लागू गरिएको नयाँ भिसा नियमका कारण नेपाली सहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। विशेष गरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आय तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी मीडियाहरूले लेखेका छन्। जापानको अध्यागमन सेवा एजेन्सीले 27 अक्टोबरदेखि लागू हुने गरी बिजनेस म्यानेजर भिसाका लागि पूँजी सम्बन्धी मापदण्ड कड़ा बनाएको छ। नयाँ नियम अनुसार व्यवसाय सञ्चालन गर्न कम्तीमा 3 करोड़ येन गरीब 190,000 अमेरिकी डलर पूँजी आवश्यक गर्ने पर्ने व्यवस्था गरिएको छ। यसअघि 5 मिलियन येन भए हुन्थ्यो। यस परिवर्तनले विशेष गरी विदेशी समुदायले सञ्चालन गरेका साना व्यवसायीहरूलाई प्रत्यक्ष असर परेको छ। टोकियोको निरिमा क्षेत्रमा हङकङ शैलीको रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी 47 वर्षीय चानका ईले नयाँ नियम पूरा गर्न नसकेपछि आफ्नो रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको जापानको एक अनलाइन द असाही सिम्बनले लेखेको छ। कोविड 19 महामारी पार गरेर हाल मात्र नाफामा पुगेको उनको रेस्टुरेन्ट सानमाई सान निरिमा मे 20 मा अन्तिम पटक सञ्चालन हुनेछ। रेस्टुरेन्ट सजिलै छोड्न चाहेको थिइनन् तर विकल्प नै नरहेन उनले भनिन्। उहाँको जापानी टेलिभिजन नाटक हेर्दै हुर्किएर जापानमा बस्ने सपना पूरा गर्न लामो समय बचत गरेर सन् 2020 मा रेस्टुरेन्ट खोलेकी थिइन्। व्यवसाय राम्रो चल्न थाले पनि 3 करोड़ येन पुँजी पुर्याउने सम्भावना नभएपछि अतत बन्द गर्ने निर्णयमा पुगेको उनले बताइन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। धनुका सरकारी विद्यालयको एसी नतिजा सुधारोन्मुख तर 4 रूपये ल्याउने विद्यार्थी सुन्ने। लागू असर सहित बर्दियाका युवक कैलालीमा पक्राउ। एसी पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन हुने। र जापानमा नयाँ भिसा नियम, नेपाली व्यवसायी समेत संकटमा। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
7: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: सानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
6: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
10: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
10: आवेदन फारम शुल्क लागु 1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEका कागज पत्र ल्याइ शिक्षालयमा भर्न सकिनेछ।
11: आवश्यक कागज पत्रहरू
10: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
11: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
10: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
11: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
10: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
11: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
10: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9662833921 र 9659663520।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 सुरु भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी, संचालक काशीराम चपाई, फोन नम्बर 9848443311।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
6: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली।
7: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
5: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 9849951808। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: इजा सप्लायर सडक चोकदेखि सिद्धार्थ चोक, एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848619951 र 9761871156। स्थान सिद्धार्थ चोक, एनएमबी बैंक नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी, संचालक संजय चौधरी, मोबाइल नम्बर 9848469020। पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अर्जुन वाच सेन्टर बलभद्र चौक टिकापुर कैलाली।
5: नयाँ वर्ष 2083 साल के पावन अवसर में सबको ग्राहक व्यापारी शुभचिन्तक दादू भैया दीदी बहिनी हुकरन में सुख शांति समृद्धि एवं उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
8: हमारे यहाँ थारू पहिरन के लहंगा चोलिया धोती सिलाई कना के संगे रेडीमेड भी उपलब्ध कराया जाए और कुर्ता सुरुवाल फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
5: अभी फैशन बुटीक सामुदायिक पुस्तकालय भवन टीकापुर कैलाली संचालक प्रतीक्षा चौधरी फोन नंबर 9868770825। जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बागमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
8: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
5: अनुभवी शिक्षक द्वारा पठन पाठन गराइने,
8: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
5: सुरक्षित भवन पर्खाल खाने पानी र पुस्तकालयको व्यवस्था भएको,
8: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
5: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
8: जनप्रकाश आधारभूत विद्यालय टीकापुर 4 बागमारा,
5: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 9854833773।
9: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
10: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
9: ठिक गरिबा, आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
10: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध दही मही घिउ पनीर लस्सी आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड संचालक मदन राज न्युपाने सम्पर्क नम्बर 9848 49 97 84। न्यू अछाम ट्रेडर्स नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट प्यान्ट कोट नेपाली दौरा सुरुवाल सफारी सुट आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट दौरा सुरुवाल कोट पोसाकहरू रूपत मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर बलभद्र चौक टिकापुर कैलाली संचालक मीन बहादुर थनाल सम्पर्क नम्बर 9848 33475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज पलङ अफिस टेबल डाइनिङ टेबल सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज किचन दराज रेलिङ बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग संचालक प्रवेश चौधरी सम्पर्क नम्बर 9868 56 78 टिकापुर 1 कैलाली ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा सर्ट प्यान्ट तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: न्यू जीपी ट्रेड सेन्टर टिकापुर 1 बलभद्र चोक संचालक गोपाल परियार मोबाइल नम्बर 9848 42 40 36।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
4: संचालक नवराज गेवाली टिकापुर कैलाली।
2: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडीमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक भेस्ट प्यान्ट वृद्धाहरूका लागि भेस्ट हाफ प्यान्ट लेडिजहरूका लागि रेडीमेड कुर्ता सुरुवाल टी सर्ट प्यान्ट र जेन्ट्सका लागि सर्ट प्यान्ट भेस्ट टोपी हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
2: न्यू पपुलर फ्यान्सी स्टोर टिकापुर कैलाली संचालक वासुदेव पौडेल सम्पर्क नम्बर 9854888148।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आई हो बड्डो घर कहिया सीध जाइब पाछा से शुरू करल मने घर सीध जा सकल
1: अरे का करूरी बुढ़िया कठुआ खोजत खोजत परेशान हो गिल बाटू मिलबो मिलबो नी करत का कहना हो का
0: मिस्तरान बर्जन हो का घर हेरो ना पटा सुगुर बनेला बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गोंगुआ बुढ़ो हो ना कबू कहूँ घूम जाए तो था पाए
2: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे
1: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848513426
3: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो
4: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ सिट सीमित छ आजै सम्पर्क गर्नुहोस्
3: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
4: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू
3: फराकिला कक्षाहरू
4: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
3: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
4: खेलकुद सुविधा
3: कम्प्युटर शिक्षा
4: स्वच्छ पिउने पानी
3: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ
4: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली सम्पर्क नम्बर 9854424167
3: तपाईको भविष्य निर्माणको एक सहयात्री
5: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन् किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन् नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो बाल विवाह गर्ने गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक शिक्षक समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ बाल विवाह विरुद्धको अभियान
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
7: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुञ्जिना डाग देख पर्लसी हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा
8: कुष्ठरोग महिला वा पुरुष जेहिफे लागसेक्ठा कुष्ठरोगको शंका लगतीकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
7: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घर पुरुष उग्र मद्दत गरे
8: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूडका सामान अब एकै ठाउँमा पाइन्छ।
1: 7 रेनबो मा टीएमसी रोड जमरापुल नजिकै टिकापुर कैलाली। संचालक भेन्टीराम चौधरी। मोबाइल नम्बर 98485002008।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
1: सञ्चालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टिल दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर, कैलाली। फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
1: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9845136195 9814630810। स्थान टीकापुर 1 सिद्धार्थ चौक, कैलाली।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम,
4: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
1: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू,
4: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
1: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
4: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
1: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
4: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
1: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
4: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
1: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
4: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
1: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
4: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
1: बाल मैत्री शैक्षिक वातावरण भएको,
4: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
1: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
4: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर, कैलाली।
1: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 9854223220 र 9678880911।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पक्षीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोपराइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1, कैलाली।

के तपाई पनि यसरी नै आफ्नो स्वर सम्पूर्ण श्रोताहरूमा पस्कन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झिनुहोस् कार्यक्रम ल तपाई गाउनुहोस् लाई। हजुर, हरेक हप्ताको शुक्रबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म तपाईँहरूकै आफ्नै सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न र सहभागिता जनाउन नछुटाउनुहोला कार्यक्रम ल तपाईँ गाउनुहोस्।

0: गे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
4: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
6: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 0915612050 र 0915607712।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: Broadway Download गर्नुहोस् नेपा एप
1: पाली मन को नेपा नेपाली पन को नेपा।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
0: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
8: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुलमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलका विशेषताहरू:
1: 4 GPA ल्याउन सफल भएको,
8: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
1: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने
8: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
1: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधान अध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 9848-46-63-01 र 9742-39-370।
9: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: खड़क स्मृति माध्यमिक विद्यालय में भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय, टीकापुर 1, प्रहरी कार्यालयको पश्चिमतर्फ। सम्पर्क नम्बर 9848432350 र 9814551934।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टीकापुर कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 9807106772।
6: स्वास्थ्यका लागि पानी

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
2: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
1: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
2: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
1: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
3: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98688147199 98246025 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98246628825
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
5: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
4: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
5: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
6: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य तमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।
6: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
7: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
6: सकिनै लाग्यो आमा लिपपोत गरेर।
7: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
6: हुन्छ आमा।
7: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ। माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
6: हो,
7: पुरिदिनु पर्यो।
6: आमा, लौ न मलाई सर्पले टोक्यो।
7: लौ न, खै खै कहाँ टोक्यो छोरी?
6: यहाँ दाहिने हातमा टोक्यो आमा।
7: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
8: के भयो काकी?
7: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
8: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
7: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
8: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी। अनि हातको चुरा पनि खोलिदिनु त, उसको टोकेको हात धेरै नचलाइकन।
6: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
8: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
6: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
8: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
6: बुझे बाबु।
8: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
6: हुन्छ हुन्छ बाबु।
8: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लाउनु पर्यो मुस्कानले।
7: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसके।
8: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
6: ए हस् हस् बाबु।
9: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
10: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
9: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
11: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
12: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
11: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
12: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
11: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
12: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
11: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
12: नोट सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनु पर्नेछ सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली सम्पर्क नम्बर 0915602038 9858470709 9848677786 र 9845459997
13: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
14: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
13: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
14: शिखर इन्स्योरेन्सको सहकार्यमा
13: अस्पताल खर्च सहाराले गर्छ
14: ई सेवा सबै सधैँ सँगै
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव कोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाद्वारा गरिएको संयुक्त अनुगमनका क्रममा देखिएको अवस्थाबारे रिपोर्ट, अनुगमन कार्य कस्तो लाग्यो भनी व्यापारीसँग लिएको प्रतिक्रिया, स्वास्थ्य सचेतनाका लागि टिकापुरको वार्ड नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन गरिएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाले बजार अनुगमन गरिरहेको छ। टिकापुरका सरकारी कार्यालयहरू, इलाका प्रशासन कार्यालय, मालपोत, नापी लगायतका कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुलिरहेको पाइएको छ। बुधबार नगरपालिकाको अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी गर्दा प्रति फोटोकपी रू 10 लिने गरिएको भेटिएको छ। त्यसैगरी पिउने पानी प्रति बोतल 20 रूपियाँ लिनुपर्ने भए पनि 25 देखि 30 रूपियाँसम्म लिने गरिएको भेटिएको छ। टिकापुरका भेषराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नु परेको बताउनुहुन्छ।
1: फोटोकपी 10 रूपियाँमा गर्छन्, कोही 5 मा गर्छन्। महँगो 10 रूपियाँ लिने गरेर दिन्छ।
0: लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेको बताउनुहुन्छ।
2: 10 रूपियाँ महँगो त त्यसै भइहाल्यो नि, यो कफी पैसाको पेपरमा 10 रूपियाँ तिर्नु महँगै हो। गर्दाखेरि गर्ने भए गर, नत्र नगर भन्छन्, लुटेकै हो। अब न्यूनतम 5 रूपियाँ हुनु पर्यो।
0: स्याग्राही धनबहादुर बोहराले एक बोतल पानी 30 रूपियाँमा किनेर खानुभयो। उहाँलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउनु
3: पानी त्यसमा किने हो, पाउने त त्यो 15मा हो, 15 हो पानी त्यसको।
0: उहाँ जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पनि पानी र फोटोकपीमा यसै गरी ठगिनु भएको छ।
4: पानी अब यहाँ हेर्नु, पहिला 25 रूपियाँ दिन्थे, अझ 30 लिन्छ नि कि आह, त्यसै त्यसै सुनेको छु। म लिन जाँदैन त, केही जाऊ लिएर आऊ भनेर भनिदिन्छु, सायद 30 पनि दिन्छन् जस्तो लाग्यो। लेखेको 20 रूपियाँ हो। अब विरोध गर्ने के विरोध गर्ने, अब बेच्ने हिँड्छन् के अरे, त्यही हो, अब अलिकति फाइदा खान्छ भनेर भन्छन्।
5: म शान्तराज शर्मा, पानी चाहिँ 25 रूपियाँदेखि 30 रूपियाँसम्म हेरेर व्यापारीहरूले जस्तो दियो, 30 रूपियाँ लागेपछि त के अरे पैसा हालेर खानै पर्यो, बाध्यता हो। मूल्य धेरै हो भन्ने त थाहा छ, तर पनि अब के भने तिर्खाको कागलाई चाहिँ जसरी पनि चाहिँ पानी खानुपर्छ भन्ने हुन्छ होइन, त्यही हिसाबले चाहिँ अब पानी त खानु पर्यो। व्यापारीहरूले चाहिँ त्यो रेट भन्यो भने चाहिँ अब तिरेर पनि त खानु पर्यो नि त, तिर्खा लागेको बेला होइन। धेरै चाहन्छु म त यो कुरामा त म सबैभन्दा चाहिँ प्रतिपक्ष पनि हो।
0: जनक भू सेवाका व्यापारी सञ्जय चौधरीले फोटोकपी गरेको 10 रूपियाँ लिने गर्नु भएको छ। सबै व्यापारीले 10 रूपियाँ लिन भनेपछि आफूले पनि 10 रूपियाँ शुल्क लिने गरेको उहाँको भनाइ छ।
6: अब यता सबैजना 10 रूपियाँ लिन्थे, 10 रूपियाँ लिन्थे हामी। अब आज अब 5 रूपियाँ लिनु होला भनेर अब सबैजना 5 रूपियाँ लिएपछि 5 रूपियाँ लिन्थ्यो। हामी त पहिला 5 रूपियाँ लिन्थ्यौँ, अब यताका अरू फोटोकपी गर्नेहरूले अरू सबै 10 लिन्थे। अब तपाईँहरू किन रेट घटाउनुहुन्छ भनेर भन्नुभयो, त्यस्तो सबैजना 10 लिन्थ्यो।
0: अर्का व्यापारी निरप ठकुल्ला भने आफूले 5 रूपियाँमै फोटोकपी सेवा दिने गरेको बताउनुहुन्छ। सोही ठाउँका अर्का व्यापारी 30 रूपियाँमा पानी बिक्री गर्ने गरिएको बताउनुहुन्छ।
7: पहिले अब कोही अब फ्रिजमा राखेको 5 रूपियाँ खानै पर्यो, अब नत्र 25 रूपियाँ हुन्छ, 25 रूपियाँ दिनु। अहिले बढेको छ रेट, 20 रूपियाँ पर्छ, 160 रूपियाँ लिन्छ 12 वटा। अब कतिमा बेच्ने त्यो अब हामीलाई थाहा छैन, अब हजुरहरू भन्यो भने त्यही रेट दिन्छ।
0: कानून व्यवसायी मुक्ति प्रसाद शर्मा, मालपोत कार्यालय वरिपरि रहेका व्यापारीले फोटोकपी र पानीमा धेरै ठगी गरिरहेको, आफूहरू महँगो शुल्क तिर्न बाध्य भएकाले यस्ता कुरामा पालिकाले अनुगमन गर्नुपर्ने र सुधार गर्नुपर्ने आग्रह गर्नुहुन्छ।
8: म यहाँको कानून व्यवसायी हो र यहाँ यो मालपोत एरिया वरिपरिको चाहिने क्षेत्रमा के छ भने अलिकति अरू अन्य क्षेत्रको भन्दा अलिक बढी नै चर्को रेट चाहिँ लगाएर यहाँका व्यापारीहरूले गर्ने गरेका छन्। उदाहरणको लागि फोटोकपी चाहिने एउटा पिस गर्दा 10 रूपियाँ लाग्छ भने 5 जुन कि 5 रूपियाँमा जहाँ चाहिँ 5 रूपियाँमा चाहिँ गर्न मिल्छ, यहाँ 10 लगाएको छ भने, अनि पानीहरू पनि 20 रूपियाँ जहाँ पनि नेपाल सरकारले नै तोकेको भएर भनौँ, सामान्य रेट चाहिँ 20 हो भने यहाँ 30-35 लिएको चाहिएसम्म पनि रेकर्ड भेटिएको छ। त्यसो भएकोले यस्तो कुराहरूमा चाहिने विशेष अनुगमन होस् भन्ने हामीहरूको माग हो।
0: केही बेर अघि 25 मा बिक्री भइरहेको पानी नगरपालिकाको अनुगमन टोली पुगेपछि स्वागराई नवराज परियारले 20 मै किन्न पाउनुभयो।
9: अगाडिको मान्छे सोध्दै थिए 25 भन्न लागेको थिए, पछि हामीलाई उहाँले भन्नुभयो 25 त होइन 20 छ रेट, उहाँले 20 मै दिनुभयो। फाइदा भयो नि त 5 रुपैयाँ फाइदा भयो
10: 25 30 रुपैयाँ खाँदा हुँदा चाहिँ पानीको अहिले बोइलर विषय खायो ठिकै भइहाल्छ।
0: टिकापुर नगरपालिकाका अनुगमन अधिकृत रन्जु आचार्यले बोतलमै मूल्य तोकिएकाले तोकिएको मूल्य भन्दा बढी नलिन धेरै लिएको भेटिए कानून बमोजिम कारवाही हुने बताउनु भयो।
11: तपाईँले 13 रुपियाँमा पानी किन्नुहुन्छ, तपाईँले 20 रुपियाँ भन्दा बढी बेच्न पाउनुहुन्न, एमआरपी भनेर लेखा हुन्छ, त्यो भनेको चाहिँ मेक्सिमम रिटेल प्राइस, त्यो भन्दा बढीमा नबेच भनेको। अब अहिलेको अहिले तपाईँले 20 रुपियाँमा गराउनुहोस् है,
0: अनुगमनका क्रममा कस्तो देखियो र के सुधार गर्नुपर्ने आवश्यकता छ भनी प्रमुख प्रशासकीय अधिकारी सुमन दितालाई सोधेका छौं।
12: अहिले विशेष गरी उपभोक्ताहरू ठगिने कालोबजारीको कुराहरू र कानूनले प्रतिबन्ध लाएका वस्तुहरू खरिद बिक्री भइरहेका छन् भन्ने सूचनाका आधारमा एउटा गर्नुपर्ने, अर्को कानून त चाहिँ स्थानीय तहलाई चाहिँ संविधान र कानूनले जुन बजार नियमनको जुन अधिकार दिएको छ त्यो अधिकार नियम निरन्तर अनुगमन गर्नुपर्ने विषयलाई लगेर चाहिँ हामीले अनुगमन गरेको हो। अब यसमा चाहिँ तपाईँहरूले देख्नु भएको छ त्यहाँ चाहिँ मेडिकलहरू विशेष गरी मेडिकलहरूको विषयमा व्यापक जनगुनासो छ, उहाँहरूले चाहिँ दर्ता नगरिकन अनुमति नलिकन सेवा सञ्चालन गर्ने, उनीहरूले चाहिँ फोहोर मैला व्यवस्थापनलाई कानून त गर्नुपर्ने मापदण्ड पूरा गरी फोहोर मैला व्यवस्थापन नगर्ने र अनधिकृत मान्छे मेडिकलमा बस्ने औषधि बिक्री वितरण गर्ने चाहिँ र चेक गर्न नसक्ने मान्छेलाई जो कानूनले बिरामी चेक जाँच गर्न जसलाई गर्न हुँदैन भनेको छ ती मान्छेले मेडिकलमा बसेर चाहिँ चेक जाँच गरिरहेका छन् भन्ने विषयवस्तु आएको कारणले अनुगमन भएको। अर्को प्लास्टिक जन्य उत्पादन जो छ त्यसले चाहिँ हाम्रो वातावरणलाई चाहिँ असर गर्यो, त्यो वातावरणलाई चाहिँ असर न्यूनीकरण गर्नका निमित्त जलवायु परिवर्तनलाई कम गर्नका निमित्त चाहिँ टिकापुर नगरपालिकाले विगतदेखि नै प्लास्टिक जन्य रोग लगाउँदै आएको थियो, अहिले फेरि बजारमा त्यो प्लास्टिक जन्य उत्पादनहरू देखिसकेपछि त्यसलाई नियन्त्रण गर्नका लागि र उपभोक्ता चाहिँ नठगिउन् भन्नका लागि चाहिँ यो चाहिँ अनुगमनलाई चाहिँ तीव्र बनाइएको हो।
10: अनुगमनको क्रममा चाहिँ हेर्दाखेरि चाहिँ जस्तो अधिकांश पसलहरू चाहिँ दर्तै नभएको अथवा चाहिँ म्याद नआएको सामग्रीहरू पनि भेटिएको छ र तोकिएको मूल्यभन्दा बढी लिएको पनि पाइएको छ। अब उहाँहरूको सवालमा चाहिँ पहिलोपटक त यहाँहरूले सम्झाइ बुझाइ गर्नु भएको छ, सामान जफत गर्नु भएको छ, आउँदा दिनमा के कस्तो हुन सक्छ?
12: अब यो

0: न्यायपालिकाले चाहिँ लचकता अपनाएको अवस्था हो। भोलिका दिनहरूमा यसरी चाहिँ पटक पटक चाहिँ कानूनको उल्लंघन गरेको भेटियो भने र आम नागरिकको चाहिँ स्वास्थ्यमा खेलवाड गरेको भेटियो भने चाहिँ त्यो चाहिँ पक्कै पनि कानूनको दायरामा ल्याउनु पर्ने र कानून अनुसार चाहिँ दण्ड जरिवाना गर्नुपर्ने र मुद्दा चलाउनु पर्ने अवस्था आउन सक्छ। त्यसका लागि चाहिँ हामी तयारै छौँ।
1: विशेष गरी चाहिँ सरकारी कार्यालयको वरिपरि जस्तो मालपोत इलाका प्रशासन नापी जस्ता कार्यालय वरिपरि चाहिँ तोकेको मूल्य भन्दा बढी मूल्य लिएको पाइयो कि सामग्रीहरूमा, यसमा चाहिँ आउँदा दिनमा चाहिँ नियमन अथवा चाहिँ अनुगमन निरन्तर रहन्छ कि के हुन्छ?
0: यो चाहिँ बजार अनुगमन निरन्तर रहन्छ। पालिकाको चाहिँ अधिकार क्षेत्रभित्र रहेको आफ्नो चाहिँ क्षेत्रमा चाहिँ नियमन अनिवार्य छ र निरन्तर गर्नु पनि पर्छ। जो चाहिँ सरकारी कार्यालयको वरिपरि हामीले जुन खालको देखिरहेका छौँ त्यो विषय चाहिँ उठान भएको छ, त्यस्तो खालको अवस्था भेटियो भने कारवाही हुन्छ। हाम्रो चाहिँ अनुगमन टोलीले चाहिँ उहाँहरूलाई सम्झाइ बुझाइ आउनु भएको छ यस्तो गर्न पाइँदैन भनेर। एमआरपीको कुरा जुन सरकारले चाहिँ बाध्यकारी बनाएको छ, अहिले सङ्घीय सरकारले नै एमआरपीलाई चाहिँ बाध्यकारी बनाएको छ। यदि एमआरपी भन्दा बढीमा कारोबार भएको छ भने अबका दिनमा त्यस्तो भेटियो भने कारवाही हुन्छ। विशेष गरी एउटा कुरा मलाई भन्नै लागेको विषय चाहिँ के छ भने, जस्तो विशेष गरी चाहिँ विद्यालयको 300 मिटर पेरिफेरीभित्र म्याद नागेका लागु औषध चुरोट जस्ता मद्यपान धुम्रपान लगायतका कुनै पनि वस्तु बिक्री गर्न पाइँदैन र त्यो नपाइने चिजहरू पनि बिक्री वितरण भइरहेको छ भन्ने सूचनाहरू प्राप्त भएका छन्। यदि त्यस्तो हो भने हामी चाहिँ अब चाहिँ त्यो व्यवसाय त्यस्ता व्यवसायीहरूको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा जानुपर्ने हुन सक्छ भन्नेमा छौँ।
1: अनि अर्को कुरा चाहिँ उपभोक्ता अधिकार को संरक्षणका लागि पनि यहाँहरूले काम गरिराख्नु भएको छ, आउँदा दिनमा चाहिँ अझ थप के कस्तो कामहरू गर्न आवश्यक छ भन्ने ठान्नुभयो अनुगमन गरिरहँदाखेरि?
0: अब अनुगमन गरिरहँदाखेरि हाम्रो एउटा चाहिँ विशेष गरी नियमन त बढाउनु नै पर्छ, अनुगमन बढाउनु पर्ने कुरा त छँदैछ। अर्को सचेतनाको कुरा छ, आम नागरिकहरूमा पनि सचेतना कम भएको, व्यवसायीहरू पनि आफ्नो तत्कालीन फाइदाका लागि चाहिँ दीर्घकालीन भविष्यमाथि चाहिँ उहाँहरूले खेलवाड गरिरहनु भएको जुन अवस्था छ त्यसलाई चाहिँ सचेतना नै पहिलो कुरा हो। यदि त्यसो भएन भने कानून चाहिँ हामी कारवाही गर्नुपर्ने अवस्थालाई पनि लानुपर्ने हुन सक्छ। ती विषयलाई गर्ने र विशेष गरी उद्योग वाणिज्य महासंघ र सरकारवाला निकायहरूसँग उपभोक्ता चाहिँ संघ संस्थाहरू छन् उहाँहरूसँगको हातेमालो गरेर चाहिँ बजारलाई चुस्त दुरुस्त बनाउनु पर्ने, सबै व्यवसायीहरूलाई चाहिँ कानूनको दायरामा ल्याउने, सबैले व्यवसाय दर्ता गर्न अनिवार्य गर्नुपर्ने खालका चाहिँ काम गर्नुपर्ने बाँकी छन्। त्यसका लागि चाहिँ हामी तयारी गर्दैछौँ।
1: खास गरी चाहिँ यो अनुगमन गर्दाखेरि चाहिँ करको दायराबाट छुटेकाहरू पनि दायरामा आउने अथवा चाहिँ व्यवस्थित हुने पनि देखिन्छ र अर्को कुरा चाहिँ बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने र उपभोक्ता मैत्री बनाउनका लागि चाहिँ आगामी दिनमा के गर्नुहुन्छ?
0: अब पहिलो कुरा त हामीले व्यावसायिक वातावरणलाई नै भरपर्दो विश्वासिलो बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबै त्यसका लागि चाहिँ क्रियाशील छन्। किनभने आफ्नो टेरिटोरीभित्र जब चाहिँ आर्थिक गतिविधिहरू बढ्छन् तब चाहिँ त्यसले चाहिँ राजस्वको दायराहरू विकास हुने, राजस्व वृद्धि हुने र त्यसले विकास निर्माणका काम गर्न चाहिँ सहज हुने हुँदाखेरि चाहिँ व्यावसायिक वातावरण बन्नु जरुरी छ। व्यावसायिक वातावरण राम्रो बनाउनका लागि चाहिँ पहिलो कुरा भनेको त हाम्रो कानूनी संरचनाहरू निर्माण गर्ने हो, कानूनले नै नियमन गर्ने हो। र कानून मात्रै बनेर पनि भएन, त्यसको लागि चाहिँ हाम्रो संस्थागत संरचनाहरू, हाम्रो जनशक्ति त्यही अनुसारको तयार हुनु पर्यो। कतिपय कुरामा चाहिँ हाम्रो जनशक्ति हामीसँग त्यो खालको चाहिँ दक्ष जनशक्ति छैन। जस्तो डेरी उद्योगहरूको अनुगमनको कुराहरू कमेन्ट आइरहेको छ, त्यो डेरी उद्योगको चाहिँ अनुगमन गर्नका लागि हामीसँग पालिकासँग अहिले दक्ष जनशक्तिको अभाव छ। अब जो खाद्य स्टोरहरू, जो पकाएर खुवाउने चाहिँ रेस्टुरेन्टहरू हुनुहुन्छ उहाँहरूको विषयको अनुगमनको विषयहरू छ, होटेलहरूको अनुगमनको विषय छ। अब यस्ता खालका चाहिँ, अब जस्तो केक चाहिँ टिकापुरमा खान योग्य छैन भन्ने छ, त्यसो हुँदाखेरि त्यस्ता खालका चाहिँ आइरहँदाखेरि त्यसका लागि गर्नका लागि हामीसँग अहिले प्रविधि र जनशक्ति कम भएको कारणले हामीलाई चाहिँ केही कुराहरू चाहिँ खालि सरस्वती आँखाले हेर्ने कुराहरूलाई मात्रै हेरिराखेका छौँ। अनि विभिन्न ठाउँमा जाँदाखेरि अर्को भनेको सरसफाईको कुरा, हाइजिन हुनपर्छ। खानेकुरा भनेको नागरिकको स्वास्थ्यलाई असर नहुने, जुन कुरा खाइसकेपछि स्वास्थ्य बन्नका लागि खाने हो, त्यसले बिगार्ने खालको स्वास्थ्य खालको बिगार्ने खालका चाहिँ खानेकुराहरू चाहिँ हामी खाइराखेका छौँ। त्यसलाई गर्नका लागि त हामीसँग अझै धेरै गर्नुपर्ने हाम्रो स्रोत साधन हामीसँग अभाव छ, जनशक्ति कम छ, विज्ञता कम छ, त्यसलाई बढाउनु पर्ने छ र भविष्यको दिनमा चाहिँ नगरपालिका यो सेक्टरमा काम गर्न जरुरी छ।
1: विद्यालयको अनुगमन गर्दाखेरि चाहिँ कस्तो पाइएको
0: थियो? अहिले हामी विद्यालयको ठ्याक्कै विद्यालयको अनुगमन भनेर गएको छैन, मैले चाहिँ एउटा दुईटा विद्यालयको स्याम्पलिङ मात्रै गरेको छु। त्यसो हुँदा विद्यालयको अवस्था त अब वर्णन गरी चाहिँ साध्य छैन अहिले। त्यसो हुँदा अब यसको छुट्टै टिम बनाएर फेरि एकलट हामी अनुगमन गर्ने चरणमा छौँ। विद्यालयका बसका कुराहरू होलान्, अब गाडी घोडाका कुराहरू छन्, यी सबै कुरा चाहिँ कानूनभन्दा बाहिर चाहिँ छन्, नियमनभन्दा बाहिर छन्। त्यसो हुँदा संस्थागत विद्यालय कार्यालयका प्रहरीसँग बसेर यो विषयमा एक खालको निर्देशन भइसकेको छ। अब भोलिका दिनहरूमा चाहिँ हामीले छलफल गरेर यसलाई टुङ्ग्याउँछौँ। फेरि शिक्षाको सम्बन्धमा छुट्टै अनुगमन हुन्छ। सबै टिकापुर वासी आमा बुवा दाजुभाइहरूलाई चाहिँ एउटा अनुरोध के छ, आग्रह भने सम्पूर्ण व्यवसायीहरूले विशेष गरी स्कूल ड्रेसमा भएका बच्चाहरूलाई कुनै पनि पसलमा मद्यपान धुम्रपान लगायतका विषयहरू चाहिँ वस्तुहरू चाहिँ बिक्री वितरण नगरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। यदि विद्यालयको ड्रेसमा रहेका विद्यार्थीलाई कुनै पनि

0: समूहको ड्रेसमा रहेको विद्यार्थीलाई चाहिँ यस्ता कुरा चाहिँ बिक्री वितरण गरेको पाइएमा चाहिँ त्यो चाहिँ कानून अनुसार दण्डनीय अपराध हो। त्यो अपराधमा संलग्न जो कोही पनि जुनसुकै बेला कारवाहीको दायरामा आउन सक्ने भएकोले मेरो फेरि पनि व्यवसायीलाई चाहिँ मेरो हार्दिक अनुरोध गर्न चाहन्छु, म त्यस्ता खालको विद्यार्थीहरूलाई चाहिँ नबेच बिक्री वितरण नगरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: आजको कार्यक्रममा हामीले नगरपालिकाले अनुगमन गर्दा तपाईँलाई कस्तो लाग्यो, अब कसरी व्यवसायमा सुधार गर्नुहुन्छ भने केही व्यापारीलाई सोधेका छौं।
2: म अम्बर बहादुर खड्का, आदिकवि ट्रेड एण्ड सप्लायर्स। अनुमति धेरै राम्रो कार्य हुन्छ यो त, अब किनभने अब हामीले खेलवाड गर्नु भएन कसैको चाहिँ शरीरदेखि, जस्तै भनौँ न अब चाहिँ स्वास्थ्यसँग खेलवाड गर्नु भएन, राम्रो शुद्ध सामान दिन पाउँदाखेरि हामीलाई पनि अब राम्रै लाग्यो। गोर्न माटोहरू उडिरहेको छ, डिस्टर्ब गरिरहेको छ माटोले पनि हामीहरूलाई। रोडहरू विकसित भयो भने त अझ सुधार गर्ने प्रयास हामी त नि हेर्ने गरेका छौँ। अब यत्रो पसलमा कुनै पनि निक्लिन्छ त्यही त हामीले पनि भने तपाईँ आउँदा धेरै खुसी लाग्छ हामीलाई पनि, किनभने अब केटाहरू पनि कसैले लापरवाही गरिदिन्छन्, केटा यो छैन भन्दा हेरिदिँदाखेरि अब राम्रो भएको सबैलाई राम्रो ठिक हो। यस्तो कार्यहरू महिना महिना गर्नुहोस् होइन, अब किनभने खेलवाड नगर्नु समयलाई चाहिँ युटिलाइज गर्नु पर्यो कसैले पनि, हामीले पनि समय दिन सक्नु पर्यो। कहिलेकाहीँ हामीसँग पनि समय नहुँदाखेरि हामी पनि लापरवाही हुन्छ, उहाँले हेरिँदाखेरि हामीले पनि गिल्टी फिल गरेर राम्रोसँग सुधार गर्ने कार्य पाउँछु भन्ने कुराहरू त मैले आफैले पनि युज गर्छु यो होइन, सबैले आफैले युज गर्छु, हामीले आफ्नै स्वच्छसँग खेलवाड गरे जस्तो हुन्छ।
3: बलराम चौधरी, कुन्टी बल्बु पसलमा
4: अनुगमन आउँदा राम्रो त राम्रो लाग्यो, तर नीति नियममा भन्दाखेरि यहाँ आएर अनुगमनमा आएर अर्कै भन्छन्, अनि त्यहाँ अफिसमा गएर फेरि अर्कै कुरो गर्छन्। मैले दुईचोटि गएर भने मलाई करको डायरामा ल्याउनुहोस्, मैले दुईचोटि वाडा कार्यालयमा गएर पनि डर्दा गर्छु भन्नुभयो, तर मलाई डर्दा गर्नु मान्नु भएन। अब यो ठेलाको डर त हुँदैन भन्नुभयो, पहिला हामीले रोडको किनारमा लगाउँथे, अहिले रोडको किनारमा नगरपालिका लगाउँदै दिँदैन। अब बल्ल तल्ला अब हामी यो सटरमा आएँ, सटरमा आइसकेपछि तर पनि यो सटर हाम्रो अहिले फिक्स भएको छैन, कसरी दर्ता गर्ने? अहिले नीति नियम बने छैन, नीति नियम बने छैन भने छैन भनेपछि त हाम्रो कमी कमजोरी होइन नि त। मैले पहिल्यै भने करको डायरामा ल्याउनुहोस्, हामीलाई दैनिक हुन्छ कि साप्ताहिक हुन्छ कि मन्थली हुन्छ कि वार्षिक हुन्छ, हामीसित कर उठाउनुहोस् भन्नु। तर अहिले नीति नियम बने छैन, नीति नियम बनेपछि तपाईँलाई करको डायरामा ल्याउँछु भन्नुभयो, अब दर्ता गर्छु नि त। म त पहिले दुई चारचोटि पहिले गइसकेको छु, दर्ता गरिदिनु, दर्ता कुन्टी फलफुल पसल भएर दर्ता गर्छु।
5: मेरो भक्तबाट ठगाली हो, ठगाली खाजा गर, बिल ले छैन मैले, ऊ दिए छैनन् मलाई, बिल दिए छैनन्, मैले मागे बिल चाहिँ बिल दिए छैनन्, ल्याइदियो बिल भने अब ल्याउन भ्याएन भने। मैले यो पाउरोटी भयो, यो क्याम्पर भयो, कालो कुकुर भयो होइन, अनि त्यो स्प्रेड ड्यु यिनीहरू भन्छन् तिनीहरू सबैको, अनि त्यो यो फुर्की भयो, अनि यो रेड बुल पनि सक्यो यहाँ, यो चाहिँ अर्को वालाको कम्पनीको, यो चाहिँ चौमिनवाला अलगै भाइको, बिल दिएको थिएन त्यो भाइले पनि। मैले भनेको सबैले बिल ल्याइदियो भनेको, मलाई पनि त हिसाब गर्नु सजिलो हुन्छ नि त, पुरै अब महिनामा कति हुन्छ वर्षको कति हुन्छ भने थाहा हुन्छ बिल, खोइ अब किन दिएनन्? अब मलाई समस्या हुन्छ धेरैबाट, मलाई घाटा हुन्छ, बिल भएपछि मलाई राम्रो हुन्छ यसमा, किनभने हरसिया पनि राम्रो हुन्छ, बुझाउन पनि राम्रो हुन्छ, माल राम्रो रहेछ भनेर हरेक ग्राहकलाई पनि देखाउन सजिलो हुन्छ, मलाई कुनै केहीबाट कमी कमजोर हुँदैन है। अब मैले बिल आएको छैन, मैले बिल पनि बनाएको छैन, त्यही भएर पनि राम्ररी चल्ने जस्तो भयो भने पसलहरू पछिबाट म बनाउने विचार छ मेरो, पखल खोलेको भनौँ राम्रोसित, यो पछाडिको साना साना व्यवस्था बनाएर सबै चिज गराएर सब बनाउने कुरा, अगाडि अब छाप्रो हाल्न दिने कि नदिने हो त्यो पनि अलिक समस्या त गाह्रो छ होइन, घाम पसेर पानी पसेर अलिकति दुःख छ त्यो पनि छ, त्यो अब घर मालिकसित सल्लाह गरेर सबै, अब यो नगरपालिका सबैले रेखदेख गरेर हेरेर होइन त्यही हिसाबले गर्नु पर्ला भन्ने विचार छ।
6: मेरो नाम भावना रावल, टिकापुर ब्लक नम्बर 14। पसलको नाम चाहिँ डेथ्री फलफुल तरकारी हो, डेथ्री ट्रेडर्स हो। अनि यसरी अनुगमन आउनु त राम्रो कुरा हो नि, हामीले पनि गोदामबाट सामान ल्याउँदा हामीले पनि डेट स्क्वायर नभएको सामान ल्यायो भने हामीले पनि आफ्नो डेली युजको लागि राम्रो चिजहरू पाउँछौ, अनि हामी जस्तै अरू ग्राहकहरूले पनि राम्रो चिजहरू सदुपयोग गर्न पाउँछन् होइन, उपभोग गर्न पाउँछन्, यो भनेको राम्रो काम हो, एकदमै राम्रो हो। कसैले अनुगमन नै गरेन भने त लापरवाही हुन्छ, लापरवाही भयो भने जताततै डेट स्क्वायर सामानहरू हामी पनि त्यही बाध्य हुन्छौँ, र अशिक्षित नपढेको बिचरा उनीहरूले पनि त्यही प्रयोग गर्नुपर्ने हुन्छ होइन, हामी पनि उपभोक्ता हो। त्यो सँगसँगै सबैले अब त्यसको डेट स्क्वायर सामानहरू ल्यायो भनेपछि त्यो अब ग्राहकहरूलाई त मर्का पर्यो नि त, उपभोक्तालाई डेट स्क्वायर सामानहरूले बिरामी भयो, हरेक कुराको असर पर्यो नि, स्वास्थ्यसँग खेलवाड भयो, पैसाको दुरुपयोग भयो, हरेक कुराको नराम्रो मेसेज जान्छ। त्यही भएर अनुगमन हुनु चाहिँ एकदम राम्रो कुरा हो, हामी व्यापारी पनि सचेत हुनुपर्छ र उपभोक्ताले पनि सचेत हुनुपर्छ, यस्तो मिति सकेको सामानहरू अनि दर्ता भए नभएको कुराहरू यस्तो अनुगमन हुनु धेरै राम्रो हो, टाइम टाइममा यस्तो हुन आवश्यक नै छ।
7: विष्णु चौधरी, टिकापुर डेक्सटाबेन फोटो स्टुडियो, अहिले सबै ठिकै छ, फोटोग्राफीको 5 रुपियाँ, फोटोग्राफरको दर्ता ठिकै छ, राम्रो लाग्यो।
8: मेरो नाम बद्रीप्रसाद जोशी, अब टिकापुर भनौँ क्याम्पस रोड, अनि अनुगमन टोली चाहिँ हाम्रो पसलहरूमा चेक जाँचको लागि आउनुभएको थियो। सबै चिज भनौँ न अब हेर्नुभयो डेट सेट यताउता सबै चिज मलाई चाहिँ मन पर्यो। व्यापारीहरूलाई यो चाहिँ सचेतको लागि एकदम धन्यवाद दिन चाहन्छु म।
9: चान्दनी सलमानी, फलफुल दर्ता हामीसँग छैन, पहिला हामी ठेलामा थियौँ त्यतिखेर पनि दर्ताको खोजी गऱ्यौँ, सरकारले हामीलाई दर्ता दिनु मन गरेन, अब सटरमा आइसकेछौँ, व्यवस्था भएर बस्न चाहन्छौँ। व्यापार सेवा पनि समाज सेवा पनि हो, बिरामीलाई त अब सेवा गर्नै पर्यो हामीले, अब साहुले हामीलाई फ्रीमा दिन्न।
10: मेरो नाम विकी सिन्दिक, फलको नाम चाहिँ गीतिका रेन्ट सप्लाइज, ग्यास चुला मरम्मत गरिन्छ, ठिक लाग्यो मलाई, राम्रो छ, त्यस्तो समस्या त केही छैन, यसको रिन्यू गर्न बाँकी थियो मेरो, अब एक हप्ता भित्र चाहिँ रिन्यू गर्छु, त्यस्तै हो।
5: विकास गुप्ता, गुप्ता होटल राम्रो लाग्यो, अब त्यस्तो भएपछि त मलाई पनि राम्रो हुन्छ, मेरो पनि अरू ग्राहकहरूले चित बुझ्छ कि यहाँ सबै सफा हुन्छ, सफा मिल्छ, आएपछि राम्रो लाग्यो मलाई। नियमित आउनुपर्छ, हर साल छ महिनामा आउनुपर्छ, सबैले सबै मेरो अगाडि कागज जग्गा सबै ठिक छ, सबै चेक गरिहाल्यो।
11: हामिद रजा, साबिर अली भाँडा बर्तन पसल वाणिज्यमा दङ्गडी र यता यहाँ टिकापुरको वाणिज्य छै भएन, नगरपालिकामा गर्ने भनेर सबले गरिराखेन त गर्नु पर्यो, ठिकै लाग्यो, सबैको लागि हो, एकजनाको लागि होइन, सबैको लागि हो।
12: मेरो नाम कमला देवी पिक्टर, पर्सन शाखा जागर अनुगममा आउँदा ठिकै लाग्यो, अब त्यो सबै चिज कागजहरू चाहियो, अनि फेरि सरसफाइहरू यस्तै गर्नु पर्यो, अब ठिक छ।
13: मेरो नाम गौरी देवी डङ्गौरा हो, सुड्डा शाकाहारी मनिषा होटल, ठिकै लाग्यो, कानुनको बारेमा जानकारी हुन्छ, पसल चलाउँदा केही कुरा जानकारी हुन्छ, आएपछि ठिकै लाग्यो। मेरो दर्ता नवीकरण सबै छ, सबै पुरा गरेछु म, यस्तो काम सधैँ गरिराख्ने।
14: मेरो एम प्रकाश ढोका, न्यू कोकिला नास्ता, ठिकै लाग्यो, हाम्रो लागि राम्रो, हजुरहरू आउनुभयो, सुझाव दिनुहुन्छ, यसको लागि राम्रो, कहिले त धेरै फोहोरहरू हुन्छ, यसमा अलिकति ख्याल राख्छ नि हजुरहरू, अनुगमन आइराखेको राम्रो हो। अब चिसो गराएको पानी 25 रुपियाँ तिरिया छ, र सादा पानी 20 रुपियाँ तिरिया छ, अरू त हामी त यसै बेचिरहेको छ, फुलेर हुन्न भन्नुहुन्छ, नलिने।
1: कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 8 स्थित धनसीपुर स्वास्थ्य चौकीले समुदायमा स्वास्थ्य सचेतना जगाउनका लागि टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन गरेको छ। वडामा रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतनाका काम भइरहेका छन्। थप खबर छपिलाल चौधरीबाट।
15: हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति पनि गठन भएको छ। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्। त्यसपछि वडा स्तरीय समितिमा 3-3 महिनामा सरोकार समितिका स्वास्थ्य सम्बन्धी भएका काम र समस्याबारे छलफल हुन्छ। स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य चौकीले सरसफाई, खानपान, दैनिक जीवनशैली, स्वास्थ्यकर व्यवहार आदिबारे स्वास्थ्य सरोकार समितिमा छलफलमा सहजीकरण गर्ने गरेको छ। स्वास्थ्य सरोकार समितिका अध्यक्ष मालती साउदले हरेक महिना टोल विकास संस्थाको बैठकमा स्वास्थ्यका फरक फरक विषयमा छलफल गर्ने गरिएको, विशेष गरी सरसफाईले प्राथमिकता दिएको बताउनुहुन्छ।
16: एकै चिजको छलफल हुन्छ कि प्रत्येक महिनामा अलग अलग सेसनमा चाहिँ हाम्रो छलफल हुन्छ। हामीले चाहिँ बिरामी भएपछि चाहिँ स्वास्थ्य चौकी जानुपर्छ, आफ्नो सेवा लिनुपर्छ भन्ने बारेमा पनि छलफल गर्छौ। त्यो सँगसँगै जस्तै अहिले हाम्रो विभागका जस्तै युवा युवती केटीहरू केटाहरू उहाँहरूलाई चाहिँ सरसल्लाह दिन्छौ, लागू औषध सम्बन्धी, बाल विवाह सम्बन्धी, अनि त्यो सँगसँगै चाहिँ हामीले चाहिँ शुद्ध पानी खानुपर्छ भनेर पनि छलफल गर्छौँ। मेन चाहिँ हाम्रो सरसफाईको बारेमा बढी छलफल गर्ने, त्यो सँगसँगै चाहिँ अब विभिन्न किसिमका अब शेषहरू जस्तै सरसफाई, स्वास्थ्य सम्बन्धीका सरसफाईको बारेमा, अरू अर्ग्यानिक खाना खानुपर्छ, अनि हरियो सागपात बढी खाने, त्यस्ता विभिन्न किसिमका हुन्छ भन्नु।
15: सरकार समितिलाई पुरस्कृत गर्नका लागि ₹1,00,000 बजेट व्यवस्था गरिएको छ। विगत 5 वर्षदेखि वडा कार्यालयको सहयोगमा नमूना स्वास्थ्यका लागि विभिन्न क्षेत्रलाई समेटेर यो कार्य हुँदै आएको छ। धनसिंहपुर स्वास्थ्य चौकीका इन्चार्ज एम बहादुर शाहले 4 वर्ष कृषि लगायतका विभिन्न क्षेत्र समेटेर नागरिकलाई सचेत गराउने, स्वस्थ रहने उपायबारे जानकारी दिने र जनचेतना जगाउने कार्यमा काम गरिएको बताउनुभयो। यस वर्षबाट सरोकार समितिलाई स्वास्थ्य सचेतनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको शाह बताउनुहुन्छ।
17: संस्थाले बैठक निर्णय गर्दै गर्दाखेरि चाहिँ एउटा स्वास्थ्य सरोकार समितिको बैठक पनि बसालेर त्यो बैठकबाट चाहिँ स्वास्थ्य सम्बन्धी निर्णयहरू गर्ने गर्नुभयो उहाँहरूले। त्यसै अनुरूप चाहिँ विभिन्न कार्यहरू जस्तै वृक्षारोपण, जस्तै योग केन्द्र, आरोग्य केन्द्र भवनहरू, अनि त्यसपछि गएर चाहिँ योग गर्ने बानीको विकास, अनि फुलहरू रोप्ने, अनि अर्ग्यानिक खेती अन्तर्गत कोदो खेतीहरू, त्यस्तो खालको चाहिँ समुदाय स्तरबाटै त्यो खालका कार्यक्रमहरू उहाँहरूले सुरु गर्नुभयो। हामीले त्यसमा सहजीकरण गर्यौँ स्वास्थ्यले चाहिँ। त्यसै अनुरूप विभिन्न कार्यक्रम हुँदै गए र त्यो अन्तर्गत चाहिँ हामीले यो वर्ष चाहिँ नमुना स्वास्थ्य वडामा 1,00,000 रुपियाँ छुटाएका थियौँ। त्यो 1,00,000 रुपियाँबाट चाहिँ टोल विकास संस्थाको माग र समुदायको माग अनुसार नै स्वास्थ्य सामग्री वितरण गर्ने योजना बनाएका छौँ।
15: यसका साथै स्वास्थ्य सम्बन्धी समस्या समाधान र सचेतनाका लागि 17 टोल विकास संस्थाको मेसेन्जर ग्रुप बनाइएको छ। ग्रुपमा स्वास्थ्य सम्बन्धी र सरसफाई सम्बन्धी जिज्ञासा र सल्लाह दिने गरिएको शाहको भनाइ छ।
17: खासमा पहिला हामीले चाहिँ यसलाई 17 टोल विकास संस्थामा स्वास्थ्य सम्बन्धी जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिने भनेर गरेका थियौँ। पछि आएर चाहिँ अहिले उहाँहरूले नै पुरस्कार भन्दा पनि हामीलाई चाहिँ यो स्वास्थ्य सामग्री जस्तै डिजिटल बिपी सेटहरू, थर्मोमिटरहरू, वेट मेसिनहरू, वेट अनुसारको उचाइ अनुसारको तौल बढेको छ कि छैन थाहा पाउनुको लागि हामी टोल विकासको बैठक बसेकै दिनमा हामी चाहिँ बसेर त्यहाँ चाहिँ मापन गर्छौँ र त्यहाँ केही डिफेक्ट आयो भने हजुरको हाम्रो चाहिँ ग्रुप छँदै छ, त्यो ग्रुपमा हाल्छौँ, त्यसमा फरवर्ड गरेर त्यहाँ स्वास्थ्य सल्लाह दिनुहोला भन्ने भइसकेपछि हामीले चाहिँ वडा स्तरीय स्वास्थ्य सरोकार समिति 17 टोल विकास संस्थाका अध्यक्षहरू सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरेका छौँ। त्यसको चाहिँ प्रत्येक 3-3 महिनामा बैठक हुन्छ र स्वास्थ्यको इन्चार्ज चाहिँ त्यसमा सदस्य सचिव रहने गरिकन हामीले प्रत्येक 3 महिनामा समीक्षा मिटिङ पनि राख्छौँ।
15: वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला वडा नम्बर 8 पालिकाबाट पनि विकट र सीमासँग जोडिएको पालिका भएकाले फरक खालको हुन सक्ने ठानेर नागरिकलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि सचेतना गराउन निरन्तर रूपमा यो कार्यक्रम गरिरहेको बताउनुहुन्छ।
18: यो खास गरी टिकापुर नगरपालिकाको दक्षिण बेलमा पर्ने भनौँ न भूगोल भएको र भारतीय सिमानासँग पनि जोडिएको कारणले गर्दा स्वास्थ्यको दृष्टिकोणले विभिन्न रोगहरूको आवाजहरू हुन सक्ने सम्भावना पनि हुन्छ र पहुँचको हिसाबले टिकापुरको हस्पिटल जुन छ दूरी पनि टाढा पर्ने भएको हुनाले यसलाई मध्यनजर गरेर हामीले जनतालाई सचेत बनाउनका लागि जनतालाई आफैमा रोग लागेर उपचार गर्नुभन्दा रोग नलाग्न दिने किसिमको वातावरण सृजना गर्नका लागि स्वास्थ्य क्षेत्रलाई नै अलिक महत्वपूर्ण ठानेर स्वास्थ्यमा वार्षिक रूपमा वडाबाट लगानी गरिराखेका छौँ नमुना स्वास्थ्य वडा कार्यक्रम भनेर।
15: ठकुल्लाका अनुसार चालू आर्थिक वर्षदेखि नागरिकलाई विशेष सेवा दिन स्मार्ट हेल्थ कार्यक्रम समेत शुरू गरिएको छ। समुदायमा स्वास्थ्य समस्या र निदान बारे छलफल गर्दा विभिन्न मौसममा देखिने स्वास्थ्य समस्याहरू पहिचानमा सहज भएको र समयमै उपचार पाउँदा रोग फैलिनबाट जोगिने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिइरहेको ठकुल्लाले बताउनुभयो।
18: अर्को थप हामीले यो वर्षदेखि गएको यो आर्थिक वर्षदेखि हामीले स्मार्ट हेल्थ कार्यक्रम भनेर पनि शुरू गरेका छौँ। त्यसैले टिकापुरको यो धनसिंहपुर स्वास्थ्य चौकी अन्तर्गतको स्वास्थ्य सेवालाई अझ प्रभावकारी, अझ पेचिलो बनाउन र जनताप्रति उत्तरदायी बनाउनका लागि हाम्रा थुप्रै प्रयासहरू भइराखेका छन्।
1: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू। टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
19: के तपाईलाई थाहा छ
20: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
19: हो र
20: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
19: अनि
20: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
19: के छ त विकल्प?
20: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
19: विस्तारै गर्दा हुँदैन?
20: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
19: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
20: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिका को कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
19: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
19: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
19: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
19: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
19: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
19: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35 जानकारी गराउन हुन अनुरोध छ।
19: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट म दुर्गा देवकोटा पनि बिदा हुन्छु। नमस्कार।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी।
6: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस्तो
7: मैनै जें उहाँ अपन अनुहार बिगर के घर से बाहर नै निकर छु।
6: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तवई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
7: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं तब तो मैं अब भी जाय।
8: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, हुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
9: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
10: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर कैलाली।
11: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासको कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
12: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
11: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
12: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
13: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
14: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
2: मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर 98484-33-677।
3: के तपाईँलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
5: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली।
6: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा ऱ्याक पाइन्छ।
7: ग्रीष्म ट्रेडर्स, साथी अस्पताल नजिक, संचालक कमला देवकोटा। सम्पर्क नम्बर 98498-51808।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: इजा सप्लायर्स, सडक चोकदेखि सिद्धार्थ चोक, एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: इजा सप्लायर्स, संचालक अन्जु बम। सम्पर्क नम्बर 98-48-61-59 र 97-61-18-71। इशान सिद्धार्थ चौक, एनएमबी ब्याङ्क नजिकै।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
2: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
1: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9845 36 95 98 14 63 08 10। स्थान टीकापुर 1 सिद्धार्थ चौक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
4: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्नुहुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टीभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर 1 चार चौतारी, संचालक कांशीराम चपाई, फोन नम्बर 9848443311।

0: जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्षको शुभकामना
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा समस्त ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू शुभचिन्तक देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ नयाँ नयाँ डिजाइनका विभिन्न गरगनाहरू माइली तिलहरी हार झुम्का छटके तिलहरी बाला चूड़ा चन्द्रमा जन्तर चन्द्रहार इण्डियन मंगलसूत्र औठी सिक्री बिना रसायनका गरगनाहरू पाइन्छन्। साथै चाँदीको सम्पूर्ण भाँडाकुँडाहरू पाइन्छन्। अछाम मंगलसेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोपराइटर ध्रुव सुनार सम्पर्क फोन नम्बर 98-688-14-799 र अछाम मंगलसेनका लागि सम्पर्क फोन नम्बर 98-64-28-25।
3: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू
3: फराकिला कक्षाहरू
4: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
3: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
4: खेलकुद सुविधा
3: कम्प्युटर शिक्षा
4: स्वच्छ पिउने पानी
3: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली सम्पर्क नम्बर 98-584-24-167
3: तपाईको भविष्य निर्माणको एक सहयात्री।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रमा के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
0: सोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: नयाँ वर्ष 2083 साल के पावन अवसर में सबको ग्राहक व्यापारी शुभ चिंतक दादू भैया दीदी बहनी क्रम सुख शांति समृद्धि एवं उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
5: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई कना के संगे रेडीमेड भी उपलब्ध करा जाए और कुर्ता सुरुवाल, फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
4: अभी फैशन बुटीक, सामुदायिक पुस्तकालय भवन, टीकापुर, कैलाली, संचालक प्रतीक्षा चौधरी, फोन नम्बर 9868770825।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
7: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्नु

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
5: टीकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
4: जहाँ पाइन्छ
5: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
4: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
5: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
4: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
6: मन्टेसरीमा एसीको व्यवस्था भएको,
5: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
4: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
5: युनाइटेड एकाडेमी टीकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
4: सम्पर्क नम्बर 9844833677।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टीकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518828।
11: रानी जमरा कोलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टीकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915561022। रानी जमरा कोलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टीकापुर कैलाली।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
14: भर्ना कार्यक्रम
15: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गतेदेखि।
14: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
15: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
14: आवश्यक कागज पत्रहरू
15: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
14: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
15: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
14: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
15: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
14: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
15: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9662823921 र 9669963520।
16: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
17: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
16: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
17: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
16: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
17: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
18: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।
3: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
10: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रन यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
11: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
12: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
12: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
11: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
12: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
11: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
12: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
11: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
12: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
11: बच्चाहरूको लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
12: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
11: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने, प्रधान अध्यापक झनकराज ओझा खड़क स्मृति माध्यमिक विद्यालय टीकापुर प्रहरी कार्यालय को पश्चिम तर्फ संपर्क नंबर 9848 4352 50 र 9814551 34

0: ना खुल्यो भर ना खुल्यो भर ना खुल्यो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: एसई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली सम्पर्क नम्बर 091560203 9858487079 9848677786 र 9845449997।
2: शरीरमा लाल वा फुस्सर छुअबेर थाहानी बिना स्पर्श शक्ति हेरेलको निखुजिना डाग्दै पर्लसी हातद्वारा झमझम गर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
3: कुष्ठरोग महिला वा पुरुष जेहीफे लागसेक्ठा। कुष्ठरोगको शंका लग्दैकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
2: महिला हुक र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष हुक र मद्दत गरी।
3: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: निवा छाम टेरस नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। निवाछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली, सञ्चालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 98484-33475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, सञ्चालक प्रवेश चौधरी, सम्पर्क नम्बर 98-68-56-78, टिकापुरे, कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, सर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर एक, बलभद्र चोक, सञ्चालक गोपाल परियार, मोबाइल नम्बर 98-48-42-40-36।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
3: सञ्चालक नवराज गेवाली, टिकापुर, कैलाली।
1: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
0: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडीमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडीमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
1: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर, कैलाली, सञ्चालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98-584-88-148।
0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, सञ्चालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98-484-22-373।

0: भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य समेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टिकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बस्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोपराइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथीभाइहरूमा नयाँ वर्ष 2083 मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरी गढ नजिकै टिकापुर कैलाली।
2: सञ्चालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 9854447244 र 9854422।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ। त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848557828।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध दही मही घिउ पनिर लस्सी आइसक्रिम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रिम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड। सञ्चालक मदन राज न्युपाने। सम्पर्क नम्बर 9848497784।
5: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
5: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइएला छन् त्यहाँ।
6: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868442108, 9846649261।
7: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
8: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
8: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
9: फराकिला कक्षाहरू,
8: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
9: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
8: खेलकुद सुविधा,
9: कम्प्युटर शिक्षा,
8: स्वच्छ पिउने पानी,
9: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
8: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
9: तपाईको भविष्य निर्माणको एक सहयात्री।
10: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
11: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
12: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
11: के गर्छ र सन मेडिकेयरले?
12: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
11: यति गरेपछि धेरै राहत हुने रहेछ त।
12: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
11: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली

0: खड़क स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय, टीकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848 43 50 र 9814551 34।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: तपाईँका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
5: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
4: जहाँ पाइन्छ
5: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
4: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
5: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
4: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण, मन्टेसरीमा एसीको व्यवस्था भएको।
5: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
4: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
5: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
4: सम्पर्क नम्बर 9848 43 677।
6: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन गो बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
0: खड़क स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
1: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
0: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
1: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
0: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
1: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
0: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
1: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
0: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
1: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
0: कक्षा नर्सरीदेखि कक्षा तीनसम्म अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय टिकापुरेक प्रहरी कार्यालयको पश्चिमतर्फ। सम्पर्क नम्बर 9848432350 र 9814551934।
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
9: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
8: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
9: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
8: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
9: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
8: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
9: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
8: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
9: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
8: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
8: सम्पर्क फोन नम्बर 9868000008 र 9825637372।

0: महाकाली बहु प्राविधिक शिक्षालय कञ्चनपुर को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9642813921 र 9659963520।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित PVC, WPC र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। एचआईभी संक्रमितले भोगिरहेका लाञ्छनाबारे छलफल। सुदूरपश्चिम प्रदेशमा 3,812 जना एचआईभी संक्रमित नियमित औषधि सेवन गर्दै। दौलतपुर घाटमा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा। असारको पहिलो साताभित्र पुल हस्तान्तरण गर्ने निर्माण व्यवसायीको लक्ष्य। टिकापुर नगरपालिका वार्ड नम्बर 2 द्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल र बर्गरलाई आवश्यक सामग्री वितरण। टिकापुर नगरपालिकामा अनौपचारिक मगर भाषा प्रशिक्षण शुरू। र भारतको उत्तर प्रदेश हावाहुरीमा 104 जनाको मृत्यु भएको पुष्टि। खोज खबर अब विस्तारमा। कैलालीको टिकापुरमा एचआईभीमा हुन सक्ने लाञ्छना र भेदभाव कम गर्न सरकारवालाहरूलाई अभिमुखीकरण तथा अन्तर्क्रिया गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, समाज विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयको आयोजनामा कार्यक्रम भएको हो। थप खबर आकाश चौधरीबाट।
1: स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रशासक रमेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले विगतमा एचआईभी संक्रमण हुँदा जीवन सकियो भन्ने सोचाइ रहेको समाजमा अहिले औषधि खाएपछि बाँच्न सकिन्छ भन्ने सोचाइ विकास भएकाले संक्रमितलाई मनोबल उच्च राखेर अघि बढ्न आग्रह गर्नुभयो। नगरजीले पालिकाले संक्रमितलाई दिँदै आएको पोषण सहयोगका लागि बजेट घटेकोमा बजेट सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: आफ्नो मनोबललाई एकदम उच्च राखेर अगाडि बढ्नुहोला र टिकापुर नगरपालिकाको तर्फबाट हजुरहरूलाई जस्तै घटेर आयो बजेट भन्ने कुरा भइरहेछ, यसको लागि जुन पुरानै उसमा पुर्याउनको लागि हामी हाम्रो वडा अध्यक्षजी पनि यहाँ बस्नु भएको छ, स्वास्थ्य शाखाका सर पनि बस्नु भएको छ, हामी सबै मिलेर हजुरहरूको जुन कमिटमेन्ट छ
1: कार्यक्रममा प्रदेश स्वास्थ्य सामग्री व्यवस्थापन केन्द्रका निर्देशक झनक ढुङ्गानाले संक्रमितहरू सामाजिक लालसनाका कारण अहिले पनि समस्या भोगिरहेको बताउँदै स्वास्थ्य संस्थामा पनि बिरामीले भेदभाव महसुस गर्ने भएकाले स्वास्थ्य कर्मी र चिकित्सकले ध्यान दिनुपर्ने बताउनुभयो।
3: एचआईभी संक्रमण भनेको एउटा अवस्था मात्रै हो, यो एउटा अरू रोग जस्तै हो, दीर्घ रोग जस्तै हो, औषधि खायो भने मजाले आफ्नो जीवन राम्रोसँग बाँच्न सकिन्छ भन्ने किसिमको कुरा जब सबै समुदायले बुझ्छ त्यसपछि यसलाई एकदम सामान्य रूपमा लिन सकिन्छ भन्ने कुरा हो। अब यो भेदभाव कहाँनिर हुँदो रहेछ भन्ने मैले थोरै कुराहरू गरेँ, मैले अस्पतालका साथीहरू पनि हुनुहुन्छ, त्यही भएर
4: एउटा त आफ्नो मनमा भित्र हुने कुरा त छ सबैसँग, मलाई केही भइहाल्यो भने अलिकति अल्ग अगाडि जान होइन बोल्न त्यसबाट म अलिकति एक्लो हुँदै जान्छु, त्यो आफूले आफ्नोप्रति गरेको भेदभाव एउटा। अर्को कुरा कहाँनिर हुँदो रहेछ भने जस्तो कोही सेवाग्राहीहरू सेवा लिन आउनुभयो अस्पतालमा आइसकेपछि उसले म पर्दै अस्पतालका कर्मचारीले कस्तो व्यवहार गर्यो भनेर एकदमै हेरिरहेको हुन्छ, किनभने उसलाई थाहा छ नि म यस्तो हो, मेरो बारेमा के कुरा गर्छन् भनेर। अस्पतालका 2 जना कर्मचारी यदि छुट्टै गएर कुरा गर्यो, यसो मुक्तिर हेर्दै गऱ्यो भने उसलाई के फिल हुन्छ भने यो मेर्दै बारेमा कुरा गरे हो, त्यसलाई हामी गसिप भन्ने शब्द भन्छौँ, त्यो मेर्दै बारेमा कुरा गरे उहाँले मलाई एकदम यस्तो यस्तो कुरा सोच्यो होला भन्ने आफ्नो भित्रबाट अर्को कुरा आउँछ। तर त्यो भएर पनि कर्मचारी अथवा सेवा दिने साथीहरूले पनि के हुन्छ भने त्यस्तो व्यक्ति छन् भने यो अलिकति परामर्शको एउटा गुरु पनि हो, व्यवहार पनि हो, त्यस्तो छन् भने सबभर त्यसरी छुट्टै अलग बसेर 2 जनाले छुट्टा छुट्टै गफ गर्ने, उहाँलाई अलिकति छुट्टै राखिदिने गर्यो भने त्यो खालको अवस्था आउन सक्छ, त्यसले पनि एक किसिमले स्टिग्मेटाइज हुन्छ भन्ने भनिँदो रहेछ।
1: संक्रमितको अधिकार र उपचारका क्षेत्रमा कार्यरत संस्था एएचएफका प्रदेश संयोजक माधव पन्तले सुदूरपश्चिम प्रदेशमा 3,812 जना एचआईभी संक्रमितले औषधि खाइरहेको जानकारी दिनुभयो। सुदूरपश्चिमका 19 स्वास्थ्य संस्थामा एआरटी सेवा सञ्चालनमा छ। कैलालीका 4 ठाउँबाट एआरटी सेवा सञ्चालनमा छ। उहाँले एचआईभी संक्रमितलाई भाइरल लोड जाँच गर्न, औषधि नियमित खान र स्वास्थ्य बीमा अनिवार्य गर्न आग्रह गर्नुभयो।
5: हाम्रो प्रदेशमा यो असारसम्मको डाटा हो, यो 37 सय, अहिले हाम्रो 38 सय क्लाइन्टहरू हाम्रो प्रदेशमा औषधि खाइराखेको छ भन्ने बुझ्छ। अब हाम्रो जस्तै टिकापुर हस्पिटल जस्तै हाम्रो 19 वटा एआरटी साइट यसको औषधि पाउने ठाउँ छ होइन। कैलालीमै कुरा गर्ने हो भने अहिले लम्कीमा पनि सुरु भएको छ, सेतीमा भइहाल्यो, मालाखेती 4 वटा साइटमा औषधि पाउँछ, यो सबैलाई थाहा छ। यो औषधि एउटा रेगुलर खाइदिनु पर्यो, अनि अर्को कुरा बोलाएको बेला आइदिनु पर्यो, भाइरल लोड गरिदिनु पर्यो। तेस्रो कुरा यो जुन 395 छ हाम्रो 71% नेसनलको हिसाबले हो होइन, त्यसमा हामीले हाम्रो साइटको 100% हुनुपर्छ कि, किनकि हामीसँग भाइरल लोड मेसिन होइन त्यत्रो महँगो करोडौं पर्ने हो, जुन सेतीमा उपलब्ध छ त्यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेतीमा मात्र त्यस्तो मेसिन छ, त्यो बाहेक त्यो क्वालिटीको अरू कुनै पनि उसमा छैन। तर हाम्रो एनपिपिएचएलमा पनि छ, गणनगुरा पनि छ, अछाममा पनि सुरु भएको छ, त्यो भाइरल लोड सेवाहरू छ,
6: हामीले भएको सर्भिसलाई कसरी युटिलाइज गर्ने भन्ने कुरा हो।
1: पण्डका अनुसार सुदूरका 9 जिल्लाको तथ्याङ्क हेर्दा कैलालीमा सबैभन्दा बढी 1802 जना संक्रमित छन्। दोस्रोमा अछाम जिल्लामा 562 बिरामी छन्। संक्रमित महिलाको संख्या धेरै छ, 2041 महिला, 1625 पुरुष, 110 बालबालिका र 34 जना यौनिक अल्पसंख्यक संक्रमित छन्।
5: के बुझ्नु पर्यो भन्दाखेरि होला म र मेरो पार्टनर औषधि खान्छ, बच्चालाई एचआईभी छैन, होइन अब हाम्रो स्कुलमा पठायौ अथवा स्कुलमा नपठाए पनि अर्को छिमेकीले अब उसको के अरे उसले गलत गरेको छ, उसको बच्चालाई पनि एचआईभी छ, अथवा उसको बुवा आमा औषधि खान्छ अनि भन्ने हिसाबले फरक हिसाब त्यो बच्चाले सुरुमा क्याचअप फेरि रिसेसिभ भयो भने त्यसले फेरि हामीले नर्मलमा ल्याउनु बहुत गाह्रो हुन्छ, होइन मेन्टल रूपमा प्रब्लम अनि बच्चाले त्यसपछि हामीले कुनै बच्चाले यो स्कुलमा टिचरले पिट्यो भने होइन अहिले त त्यस्तो छैन तर त्यो दोस्रो दिनदेखि स्कुल जान नै डराउँछ नि होइन समथिङ प्रब्लम त्यसैले यो बुझ्नुपर्ने कुरा हो। अब हामीले यो जतिवटा हाम्रो यो एडोलेसेन्ट ग्रुपको छ औषधि खाइराखेको प्लस यो एफेक्टेड पपुलेसनहरू छ तिनीहरूलाई अब एचआईभी नहोस् भन्ने हिसाबले जसलाई छ त्यसले त रेगुलरिटी खानु पर्यो होइन, जसले औषधि खाएको छैन एफेक्टेड छ तिनीहरूलाई निगेटिभिटी जहिले पनि निगेटिभ आओस् रिजल्ट गर्नु र उहाँहरू जोखिम समूहमा जोखिम कामहरू नगरौँ भन्ने हिसाबले केही न केही इन्भल्भमेन्टहरू आवश्यक छ र कमन यो लागु बुटा सुझाउ पनि छ होइन त्यसमा पनि हामीले रोल खेल्न सक्छौँ।
1: बालिकाहरूको तथ्याङ्क हेर्दा टिकापुरमा 150 जना, धनगढीमा 244, लम्कीचुहामा 194, गोदावरीमा 291 जना रहेका छन्। उहाँले संक्रमित आमा बुबाको बच्चालाई समाजको व्यवहारका कारण असर पर्ने भएकाले यसमा पनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा युएनडीपीका प्रदेश संयोजक प्रकाश लेखकले 2 दशक अघि संक्रमितलाई औषधि पाउन पनि धेरै तडपिनु परेको स्मरण गर्दै अहिले धेरै सहज भएको बताउनुभयो। उहाँले सरकार तथा विभिन्न संघ संस्थाको सहयोगमा अहिले बिरामीले सहज औषधि, यातायात खर्च, वार्षिक पोषण सहयोग, निशुल्क स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू पाइरहेको बताउनुभयो।
7: कुनै संघीय सरकारबाट होला, कुनै प्रदेश सरकारबाट होला, कुनै स्थानीय सरकारबाट विभिन्न किसिमका हामीले चाहिँ सेवाहरू चाहिँ प्रदान भइरहेका छन् र त्यो सेवाहरू हजुरहरूले के लिइराख्नु भएको छ त भन्ने कुराहरू छ, कतिमा अब तपाईँहरूले पुग्नु भएको छ त, के सेवाहरू हामीले लिएका रहेछौँ त भन्नेमा चाहिँ औषधि सबैभन्दा पहिले औषधि निशुल्क रूपमा पाइराख्नु भएको छ, औषधिको लागि गाडी भाडा पनि पाइराख्नु भएको छ, 500,000 रुपियाँ पनि पाइराख्नु भएको छ, होइन आशा पनि छ, होइन आशा पनि राखिराख्नु भएको छ।
1: जनस्वास्थ्य प्रशासक रमेश कुँवरले कार्यक्रममा उठेका कुराहरू मन्त्री समक्ष सुनाउने र बजेटका लागि पहल गर्ने बताउनुभयो।
8: यहाँ उठेका कतिपय कुराहरू प्रदेशमा गएर त्यहाँका मन्त्रीजी सचिवजीहरूलाई सुनाउनु पर्ने कुराहरू पनि छन्, हामीले टिपेका छौँ, त्यो कुरा गएर पनि हामी उहाँहरूलाई सुनाउनेछौँ। सरकारले दिएका सेवाहरू चाहिँ मजाले लिनु होला, उपभोग गर्नु होला हजुरहरूकै लागि हुन्।
1: स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन सूर्य कुँवरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
0: टिकापुर नगरपालिका वडा नम्बर 2 कार्यालयको ले महिला स्वास्थ्य स्वयंसेविका र वर्गरलाई आवश्यक सामग्री वितरण गरेको छ। वडा कार्यालयले वडामा रहेका 9 जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो भने 10 जना वर्गरलाई मोबाइल, प्लास्टिकको टेबुल, 5 थान कुर्सी, टिनको बाकस, आवश्यक स्टेशनरी सामान वितरण गरेको हो। स्वयंसेविका र वर्गरहरूलाई सामग्री प्रमुख प्रशासकीय अधिकृत सुमन दिताल र वडाध्यक्ष दीपक चौधरीले हस्तान्तरण गर्नुभएको हो। सामग्री वितरण कार्यक्रममा इन्जिनियर राजेन्द्र रावल, लेखा अधिकृत देवीकृष्ण जैंसी, जिन्सी अधिकृत लीला जोशी लगायतको उपस्थिति थियो। सामग्री पाएपछि स्वयंसेविका र बर्गर खुशी भएका छन्। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: प्रतिलिपि अधिकार संरक्षण गरौं।
10: सर्जकको सम्मान शब्दले

0: कार्तिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
2: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: सासानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
1: टिकापुर अस्पताल टिकापुर कैलाली।
3: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार टिकापुर कैलाली।
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, कैलालीको टिकापुर नगरपालिकामा अनौपचारिक मगर भाषा प्रशिक्षण शुरू भएको छ। नेपाल मगर संघ टिकापुर नगर कमिटिको आयोजनामा शुरू भएको प्रशिक्षण असार 7 गतेसम्म सञ्चालन हुनेछ। प्रशिक्षण कार्यक्रममा करिब 50 जनाको सहभागिता रहेको नेपाल मगर संघ टिकापुरले जानकारी दिएको छ। 12 र 18 मगरातको अलग अलग स्थानमा प्रशिक्षण कार्यक्रम हुनेछ। 12 मगरातको टिकापुरको पशुहाट बजार र 18 मगरातको बनगाउँ मगर टोलमा प्रशिक्षण सञ्चालन हुनेछ। 18 मगरातमा खाम भाषा, 12 मगरातमा मैठुड भाषाको प्रशिक्षण हुने मगर समुदायका अगुवा बीरबहादुर घरती मगरले जानकारी दिनुभयो। खाम भाषाको रम्बापुन मगर र मैठड भाषाको चक्र असलामी मगरले प्रशिक्षण दिनुहुनेछ। मगर समुदायका खाम तथा मैठड भाषा लोप हुन थालेपछि त्यसको संरक्षणको लागि यस्तो प्रशिक्षणको आयोजना गरिएको आयोजकले बताएको छ। प्रशिक्षण कार्यक्रम टिकापुर नगरपालिका वडा नम्बर 1 को आर्थिक सहयोगमा शुरू भएको हो। प्रशिक्षणको उद्घाटन गर्दै टिकापुर नगरपालिका वडा नम्बर 1 का वडा सदस्य गणेश बहादुर घरती मगरले समुदायको भाषा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि वडा कार्यालयले सहयोग गरेको बताउनुभयो। मगर संघका नगर अध्यक्ष खेमान सिंह फुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दिलु घरती मगरले गर्नुभएको थियो भने सञ्चालन गोम घरती मगरले गर्नुभएको थियो। दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको जोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ। 2 वर्षमा बनाइसक्नुपर्ने पुल निर्माण कार्य शुरू भएको 1 वर्ष पुग्ने लाग्दा 90% काम सम्पन्न भएको छ। थप खबर ईश्वर साउदबाट।
5: कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनिरहेको झुलुङ्गे पुल निर्माणको काम 1 वर्षमै सकिने भएको छ। 2 वर्षमा निर्माण गरिसक्नुपर्ने पुल काम शुरू गरेको 1 वर्ष पुग्नै लाग्दा पुल निर्माणको 90% काम सम्पन्न भइसकेको छ। गएको असारमा पुल निर्माणको काम शुरू गरेको र अहिलेसम्मको अवस्था हेर्दा पुलको निर्माण कार्य 90% सम्पन्न भएको छ। अब बाँकी 10% काम सकेर जेठको अन्तिम वा असारको पहिलो साताभित्र पुलको निर्माण सबै काम सकिने निर्माण कम्पनीले बताएको छ। सम्झौता अनुसार 2084 साल असार 11 गतेसम्म निर्माण कार्यको म्याद रहेको भए पनि 1 वर्ष अगाडि नै पुल निर्माणको काम सकिन लागेको हो। सबैको सहयोग र काम गर्ने स्थानको वातावरणले पनि आफूलाई काम गर्न सहज हुँदा सम्झौता मिति अगाडि नै काम सकिन लागेको बताउनुहुन्छ निर्माण व्यवसायी विक्रम बस्नेत।
6: म्यान पावर इक्विपमेन्ट सबैजना मिलेर डाइभर्सन खालि टाइम लाइन डाइभर्सन गर्नु छात्रले डाइभर्सन गर्यो कार्तिकको महिनामै प्लस पोइन्ट त्यहाँबाट चाँडो प्लस हामीले यो रिङ मिसिनले पाइल गरेको थियौँ जुन पाइलिङ स्टोर छ नि तल हाम्रो त अनि पाइलिङ गर्न पनि दिनमा 2टा पाइल भयो छोच्यो भने चाँडै हो पाइल पनि जुन मिसिन साथ दिए त्यो अनुसार काम सक्यो प्लस अब जताबाट सपोर्टै भयो स्थानीय प्लस प्राविधिक भयो जस्तो हरेक चिजबाट
5: लामो समयपछि दौलतपुर घाटमा कर्णाली नदीमाथि झुलुङ्गे पुल बन्न थालेको र त्यो पनि सम्झौता मिति अगाडि नै निर्माण कार्य सकिन लाग्दा यहाँका नागरिकहरू पनि खुशी भएका छन्। कैलालीको टिकापुर कर्मी डाँडाका पूर्णराज बुढामगर।
7: यसको लागि हामी पारी दोलपुर गाउँ र यता हामी दोलपुर घाटका स्थानीयहरू एकदम खुसी छौँ किनभने धेरै वर्षसम्म अब 2-2 पुल कहिले सनकट्टी फालिने

0: अहिले शक्तिघाट फालिने हामीलाई यहाँ यसरी पन्छ्याइरहेको अवस्थामा यो झोलुङ्गे आए भने पनि हाम्रो यहाँका स्थानीयहरूलाई यसबाट धेरै राहत हुन्छ।
1: पूर्णराज बुढामगर जस्तै टीकापुर एक व्यवसाय क्षेत्रका रूपबहादुर साउद पनि निर्माण कार्य शुरू भएको एक वर्षमै पुलको निर्माण कार्य सकिन लाग्दा खुशी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, लामो समयको पर्खाईपछि झुलुङ्गे पुल बन्यो, यहाँका नागरिकहरू धेरै खुशी छौ।
2: असाध्यै खुशी, धेरै सालदेखिको यो नाउँमा जो हामी गरिराखेका यात्रा वारिपारिको थियो अब त्यो अन्त्य हुने भयो, यसको लागि अब धेरै खुशी छौँ। हामी पनि स्थानीयवासीहरू यहाँका टीकापुरवासी पुरै यसको लागि अब धेरै खुशी छौँ। अब झुलुङ्गेमा हिँड्छौँ भने
1: यहाँ झुलुङ्गे पुल समेत नहुँदा हिउँदमा डुंगाको कठिनपूर्ण यात्रा र वर्षातमा कहिलेकाहीँ त्यही डुंगा पनि बन्द हुने भएकाले आफूहरूलाई निकै समस्या हुने गरेको छ। अब यहाँ पुल बनेपछि बर्दियाबाट कैलाली र कैलालीबाट बर्दिया आवजावत गर्न धेरै सहज हुने बताउनुहुन्छ दौलतपुर कर्मी डाँडाका सामाजिक अगुवा सिंहराज बुढामगर।
3: अहिले अब यो तत्कालको लागि झुलुङ्गे पुल भए पनि हामीहरूलाई धेरै सपोर्ट हुन्छ। यहाँबाट हामीहरू बर्दिया आउन जानको लागि कहिलेकाहीँ वर्षातको बेलामा अब नेपालगंज राजापुरबाट आउनु पर्यो भने उतै बर्दिया जिल्लाको दौलतपुरमा बास बस्नुपर्ने समस्या पुल भयो भने यसले हाम्रो बर्दिया आउन जानको लागि धेरै सपोर्ट हुन्छ।
1: उक्त झुलुङ्गे पुल निर्माणको काम थानी निर्माण सेवाले गरिरहेको छ। पुलमा अटो रिक्सा मोटरसाइकलसम्म आवजावत गर्न सक्नेछन् भने पुलको बीच भागमा अटो रिक्सा तथा मोटरसाइकल पार्किङ समेत गर्न सक्ने संरचना निर्माण गरिएको र झुलुङ्गे पुलमा यस्तो संरचना पहिलो भएको बताउनुहुन्छ पुनः निर्माण व्यवसायी विक्रम बस्नेत।
4: हाम्रो यसमा अटो पार्किङ अनि प्लस पोइन्ट बीचको सेन्टर ब्लक गएर दुई चार अटो पार्किङ गर्न मिल्छ, प्लस आठ दसवटा बाइकहरू पनि त्यहाँ पार्किङ गर्न मिल्ने टाइपको स्ट्रक्चर हाम्रो पुलहरूमा चाहिँ यस्तो टाइपको संरचना डिजाइनहरू हुँदैन। अनि प्लस पोइन्ट झुलुङ्गे पुलमा काहीँ पनि बनाएको ब्लकहरू यसमा तपाईँ डेन्टिङ पेन्टिङ काहीँ पनि हुँदैन, यसमा तपाईँ डेन्टिङ पेन्टिङ पनि छ, प्लस हामीले पेन्टिङ काम पनि सुरु गरिसकेका छौँ।
1: भ्याग बाहेक 15,73,00,000 निर्माण हुन लागेको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बन्दै गरेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्।
5: शहीद रसद चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौटका लागि 3 सदस्यीय सिफारिश समिति गठन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा प्राध्यापक डाक्टर जयराज अवस्थी संयोजक रहेको समिति गठन भएको छ। बैठकले विभिन्न क्षेत्रबाट 6 विश्वविद्यालय सभा सदस्य मनोनयन गरी सिनेटमा 2 महिलासहित विशिष्ट व्यक्तिहरू समावेश गरेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
4: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
4: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
3: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
4: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091-560-059 र 98-485-17267।
5: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्न आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
6: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्म 123 किलोमिटर सड़क कालोपत्रे हुने भएको छ। खुलालुदेखि कोट 13 किलोमिटर, भुक्का खोलादेखि पिलुचोर 15 किलोमिटर, तुम्चदेखि सल्ली सल्लासम्म 13 किलोमिटर सड़क कालोपत्रेका लागि 3 अर्ब 15 करोड़ रूपियाँको बहुवर्षीय ठेक्का सहमति भएको छ। कर्णाली करिडोर सड़क खण्डमा 15 पुल मध्ये 9 निर्माणाधीन र 6 पुलको लागि 62 करोड़ रूपियाँ बजेट सुनिश्चित भएको छ। खोज खबरमा अब पालो जनावाजको। टिकापुरमा खुला महिला फुटबल प्रतियोगिता जारी छ। आजको जनावाजमा हामीले महिला खेलकुद विकासका लागि के गर्न जरूरी छ भनी केही महिला खेलाड़ीलाई सोधेका छन्।
7: नमस्ते, मेरो नाम चाहिँ डिकी स्याङ्गो तामाङ अनि मेरो घर चाहिँ सिन्धुपाल्चोक। म चाहिँ अहिले कैलालीमा गेम खेल्न आएको। म खेल्न चाहिँ 8 वर्षदेखि 7 वर्षदेखि खेलेको अनि अहिले चाहिँ 16 वर्ष पुगे। अलिकति गेमहरू कम हुने, अर्गनाइजहरू गर्ने अनि त्यसपछि त्यही ट्रेनिङहरू लगानी, अब ट्रेनिङ भन्दा पनि गेमै खेलेर नै गेम बढिन्छ। त्यही भएर चाहिँ गेमै चाहिँ धेरै हुनु पर्यो, राम्रो लागिरहेछ। फर्स्ट टाइम आएको कैलाली।
8: नमस्ते, मेरो नाम चाहिँ सम्झना चन्द, मेरो घर चाहिँ कैलाली हो अनि म चाहिँ अहिले उता रौतहटमा अन्डर 13 क्याम्पमा बस्ने गर्छु। हाम्रो 4 वर्षसम्म उतै बस्ने हो, हामी 2 वर्ष कम्प्लिट भयो अनि अहिले चाहिँ टिकापुरमा हामी गेम खेल्न आएको। राम्रै लाग्दैछ, फर्स्ट टाइम अब आफ्नै ठाउँतिर गेम भइरहेको खेल्न पाउँदा खुसी छु। हाम्रो गेमहरू खासै हुँदैन केटीहरूको, अनि केटीहरूको गेम अलिक कम नै हुन्छ अनि त्यति धेरै लगानी नै गर्न खोज्दैन। गेमहरू होस्, लगानीहरू अलिक धेरै गर्नु पर्यो टिमले पनि, ट्रेनिङहरू पनि त्यस्तै हुन्छ, ट्रेनिङहरू पनि अलिक होस्।
9: नाम चाहिँ लक्ष्मी अली, म चाहिँ कैलालीमा बस्छु, नेसनल प्लेयर अन्डर 16 र अन्डर 17 को। म चाहिँ अहिले रौतहटमा अन्डर 13 क्याम्पमा बस्छु। एकदमै राम्रो लागेको छ, अब फर्स्ट टाइम अब हाम्रो यहाँ गेम भइरह धेरै राम्रो लागिरहेछ। खासमा त अब नगरपालिकाले पनि हेरिदिनु पर्छ राम्रोसँग, टिम त धेरै हुन्छ है, तर नगरपालिकाले चाहिँ यस्तो मलाई चाहिँ मेरो अनुसार चाहिँ नगरपालिकाले 1-2 टिमलाई आफूले जो मनपर्छ त्यसलाई चाहिँ हेरेको जस्तो लाग्छ कि है, अब नराम्रोलाई चाहिँ नहेर्ने राम्रोलाई हेर्ने त्यस्तो नगर मागेको चिजहरू पनि नगरपालिकाले त्यति राम्रोसँग दिँदै लगानी छैन सोचे जस्तो पनि अब नगरपालिकाले गर्न सके होइन त्यो भन्दा अझै बेटर गरिदिनु होला।
6: र भारतको उत्तर प्रदेशमा हिजो आएको तीव्र हावाहुरीका कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या 100 नागेको हो। उत्तर प्रदेश सरकारको विपद विभागका स्पेशल ड्यूटी अफिसर मनोज कुमारले अहिलेसम्म 104 जनाको मृत्यु भएको सूचना प्राप्त भएको बताउनु भएको छ। यस्तै 52 जना घाइते भएको उहाँले बताउनुभयो। करिब 130 पशु मरेका र 98 घर भत्किएका कुमारले बताउनुभयो। बुधबार राति नेपालको सुदूरपश्चिम क्षेत्र र सोसँगै क्षेत्रसँगै जोड़िएको भारतको उत्तर प्रदेशमा तीव्र आँधी र वर्षा भएको थियो, जसले भारतीय क्षेत्रमा पर्खाल भत्किने, रूख ढल्ने र कच्ची घरहरू भत्किने घटना भएका बताइएको छ। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। एचआईभी संक्रमितले भोगिरहेका लाञ्छनाबारे छलफल। सुदूरपश्चिम प्रदेशमा 3,812 जना एचआईभी संक्रमित नियमित औषधि सेवन गर्दै। दौलतपुर घाटमा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा। असारको पहिलो साताभित्र पुल हस्तान्तरण गर्ने निर्माण व्यवसायीको लक्ष्य। टीकापुर नगरपालिका वडा नम्बर 2 महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल र बडघरलाई आवश्यक सामग्री वितरण। टीकापुर नगरपालिकामा अनौपचारिक मगर भाषा प्रशिक्षण शुरू। र भारतको उत्तर प्रदेश हावाहुरीमा 104 जनाको मृत्यु भएको पुष्टि। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
10: बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
11: अरे गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
10: तुहार बाट अस्तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मसे गहना बना कान से के कतरा सुघर बना कान लबाटी
11: ए ले ले ठीक है बा चल हाली भात वट खाई औ जाई कहूं सामुएल ज्वेलर्स में घर गहना बनाई।
12: सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
10: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 ओ 98486-39261।
13: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
14: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 भर्ना खुल्यो।
13: मल्लिका विद्यापीठका संकल्पहरू
14: नेपाली संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
13: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
14: 60 कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
13: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
14: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
13: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 विद्यार्थीको अलगै व्यवस्था भएको
14: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद संस्कृत दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने
13: कुनै पनि पढाइ शुल्क नलाग्ने
14: संस्कृत हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस् शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
13: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
2: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
15: कौनो व्यक्ति है लिंग लैंगिकता यौनिकता सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय दमन दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
16: कोट पेट धक्का मुक्का चोट पुगैना गाली गलौज धाक धमकी अपमान कैना जबरदस्ती दुराचार अवांछित स्पर्श दबाव ओ शोषण पैसा में नियंत्रण रखना कौनो ठाव में पैठे नाई देना बोले नाई देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई
15: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नाई बैठबी। OCMC स्थानीय निकाय सुरक्षित आवास गृह महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र महिला सेल में संपर्क करी।
16: अठवा पैसा नाई लगना नंबर नेपाल प्रहरी के 100 महिला आयोग के 1145 बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
15: हिंसा अपने फैनाई करी यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
17: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
17: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
17: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
17: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
17: नोट सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली सम्पर्क नम्बर 0915602030 9858487079 9848677786 र 9845449997।
13: रानी जमरा कुलरिया सिट भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरुरी सूचना। रानी जमरा कुलरिया सीत भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915615022। रानी जमरा कुलरिया सिद्ध भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
18: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू
2: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको
1: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने
2: विद्यालयमा दिवा खाजा व्यवस्था भएको
1: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने
2: अडियो तथा भिडियोको माध्यमबाट व्यवस्था भएको
1: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको
2: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै तातो चिसो पिउने पानीको व्यवस्था भएको
1: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको
2: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको
1: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने प्रधानाध्यापक झनकराज ओझा खडक स्मृति माध्यमिक विद्यालय टिकापुर प्रहरी कार्यालयको पश्चिम तर्फ सम्पर्क नम्बर 9848432350 र 9814551934
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ विद्यालय भर्ना गर्न राष्ट्रिय परिचय पत्र बनाउन सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राहदानी बनाउन नाबालक परिचय पत्र बनाउन बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो नभुल्नुहोस् है व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं जिम्मेवार नागरिकको परिचय दिऊ थप जानकारीका लागि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाइ र सम्बन्धित वडा कार्यालय
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेडस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585088

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: अम्बिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712।
3: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा र्याक पाइन्छ।
1: ग्रीष्म टेरस साथी अस्पताल नजिक, सञ्चालक कमला देवकोटा, सम्पर्क नम्बर 98498-51808। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: इजा सप्लायर्स फडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: इजा सप्लायर्स सञ्चालक अन्जु बम, सम्पर्क नम्बर 98481-59 र 97-61-18-71। स्थान सिद्धार्थ चोक एनएमबी बैंक नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी, सञ्चालक सञ्जय चौधरी, मोबाइल नम्बर 98-48-69-60-20, पुरानो खाने पानीदेखि 100 मिटर तल।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वड नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
2: सञ्चालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।
0: लक्ष्मी आभूषण भण्डार, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक इष्टमित्र आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98485695 98164608010, स्थान टिकापुर 1 सिद्धार्थ चोक कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।

नयाँ वर्ष 2083 सालको पावन अवसरमा समस्त ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू, शुभचिन्तक, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ नयाँ नयाँ डिजाइनका विभिन्न गरगनाहरू, माइली तिलहरी, हार, झुम्का, छटके तिलहरी, बाला, चूड़ा, चन्द्रमा, जन्तर, चन्द्रहार, इण्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसायनका गरगनाहरू पाइन्छन्। साथै चाँदीको सम्पूर्ण भाँडाकुराहरू पाइन्छन्। अछाम मंगलसेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोपराइटर ध्रुव सुनार, सम्पर्क फोन नम्बर 98-688-14-799 र अछाम मंगलसेनका लागि सम्पर्क फोन नम्बर 98-24-68-28-25।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर एक चार चौतारी, संचालक काशीराम चपाई, फोन नम्बर 9848443311।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
2: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9968436213।
4: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा शैक्षिक सत्र

0: 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूलका विशेषताहरू:
0: 4 जीपीए ल्याउन सफल भएको,
1: एसईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
0: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
1: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
0: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742390377।
2: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना: 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलको से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरान यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: कर्णाली नमूनामा टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
3: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टीकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584-89455 र 98673-69622।
2: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
4: मल्लिका विद्यापीठ गुरुकुल टीकापुरमा भर्ना खुल्यो।
5: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टीकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 भर्ना खुल्यो।
4: मल्लिका विद्यापीठका संकल्पहरू:
5: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
4: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
5: 60 कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
4: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
5: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
4: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 विद्यार्थीको अलगै व्यवस्था भएको,
5: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
4: कुनै पनि पढाइ शुल्क नलाग्ने,
5: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
4: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
5: मल्लिका विद्यापीठ गुरुकुल टीकापुर ब्लक नम्बर 2।
6: घर परिवारमा सबै बिरामी
7: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र,
6: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालो छिटो नलाग्यो।
8: होइन चाइनेजो माइलो त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
11: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
15: नेटवर्क CIM।
16: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा अहिले पनि छलफल जारी। राष्ट्रिय सभाबाट पारित सरकारको नीति तथा कार्यक्रम विगतकै जस्तै निरन्तरता भएको प्रतिपक्षीको आरोप।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ।
0: सुकुम्बासीलाई लालपूर्जा नआउँदासम्म मासिक 15,000 भाड़ा दिने सरकारको तयारी। विपदमा पशु वस्तु उद्धारमा व्यवस्था। आगलागी र डढेलोबाट हुने मानवीय क्षति 63% घट्यो।
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
0: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू। कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्यभन्दा 59% कम।
3: 26 झोलुङ्गे पुल बनिसकेका छन् र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
0: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन। 50% बैठक अनलाइनबाटै हुने।
4: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
6: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
5: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
7: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
5: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
1: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ़ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र स्वयंबुद्धि नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
5: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
8: जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष सुरु हुनु पर्थ्यो, त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भन्यो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
5: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
9: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभयो होइन, त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन, अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
5: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसोदा फुड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्, जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटबाट पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
5: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 शत प्रतिशत काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13-4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 3-2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
0: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
10: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
0: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आदरणीय अभिभावक शिक्षक कर्मचारी प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार टिकापुर कैलाली
12: पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष वातावरण र स्वास्थ्य।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले तुइन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको पाँच महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका आठ परियार समुदायको जनसंख्या 5878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
17: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। आठपहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया:
18: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले चाहिँ हामी आठ पत्र देख्लै हो, त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रश्न हो।
17: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि आठपहरिया समुदाय जनजाति पर्ने दावी छ। आठपरिया समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता आठपहरिया:
10: आठपहरिया भित्रको धेरै पाछाहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
17: धनकुटा नगरपालिकाले आठपहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ:
19: राज्य के जान्थे सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ। तपाईँ तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ होइन।
17: आठपहरिया समुदायभित्र छारा होम्बारक किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोलिएको संख्या पनि कम हुँदै गएको छ। आठपहरिया समुदायका अगुवा धन आठपहरिया:
20: यो भाषा चाहिँ लोपन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि आठपहरिया भाषालाई अलि बढी गाँचेको छ, त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरिया समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रोनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
17: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू दुई दिनसम्म अलमलमा:
21: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ।
0: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
23: के तपाईको
24: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
25: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम
25: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट
1: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
25: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
1: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
25: एकै परिवारका तीन जनामा एकजनालाई निशुल्क छात्रवृत्ति दिइने
1: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको
25: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
1: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
25: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
1: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
25: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
1: स्काउट प्रशिक्षणको व्यवस्था भएको
25: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
1: बाल मैत्री शैक्षिक वातावरण भएको
25: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
1: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
25: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
1: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911
21: चाहेका छन् कार्यकारी प्रमुखको सदनमा देखिएको सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन् आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो अरू केही पनि होइन जहाँसम्म नियमावलीको धारा 38 सवाल छ त्यो धारा 38 के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ सबै प्रधानमन्त्रीले त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनु भएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु सर्वथा संवैधानिक छ न्यायिक छ र संविधानको यही संविधानको धारा 76-10 स्पष्ट लेखिएको छ सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन् जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि संवैधानिक छ न्यायिक छ र संविधानको यही संविधानको धारा 76-10
3: यस प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ
21: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने, जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं, र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संसार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो। र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाब पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए, र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने, र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने, तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउन नि परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने, असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस्, असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 हराएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 सम्म भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गुणस्तरीय शिक्षा अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: शान्त र अनुशासित शैक्षिक वातावरण भएको
3: आधुनिक शिक्षण विधिको व्यवस्था भएको
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
1: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको
3: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
2: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
1: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुरे कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 0915600059 र 98485177267।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक भान्सामा प्रयोग हुने सामान यसै गरी जुत्ता चप्पल खेलौना प्लास्टिकका सामान सरसफाईका सामान र

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: सत्ती शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 7 जेठ 1 गते समय बिहान 10 बजेदेखि,
1: गणेशपुर खोप किन्निक भवन वार्ड नम्बर 1 जेठ 3 गते समय बिहान 10 बजेदेखि,
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 5 जेठ 4 गते समय बिहान 10 बजेदेखि,
1: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 4 जेठ 5 गते समय बिहान 10 बजेदेखि,
0: विजयनगर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 2 जेठ 6 गते समय बिहान 10 बजेदेखि,
1: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 1 जेठ 7 गते समय बिहान 10 बजेदेखि,
0: एकनगर कार्य समितिको भवन वार्ड नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि,
1: नारायणपुर स्वास्थ्य चौकी वार्ड नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि,
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि,
1: रामपुर शहरी स्वास्थ्य केन्द्र वार्ड नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98484223।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
2: संचालक नवराज गेवाली, टिकापुर, कैलाली।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 98 49 85 18 08।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर एक, बलभद्र चोक, क्याम्पस रोड। संचालक मदन राज न्युपाने। सम्पर्क नम्बर 9848 49 97 84। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर एक, बलभद्र चोक। संचालक गोपाल परियार। मोबाइल नम्बर 9848 42 40 36। नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी। सम्पर्क नम्बर 9848 22 373।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एन्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
3: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
7: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
6: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
7: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
6: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
7: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
6: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
7: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
6: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
7: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनु पर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 091-560-203, 98-58-48-709, 98-48-67-86 र 98-45-45-39-97।
8: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
9: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठ्यघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी HPV DNA विधिबाट पाठ्यघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
8: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
9: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
8: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।
11: रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सँगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ।
1: भारतले चिनी
2: अडबड भइ नै रहन्छ
1: र अन्तर्राष्ट्रिय प्रसंगमा
0: प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ।
1: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
2: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन। प्राइसमा त्यो कमोडिटी हो, यो इन्टरनेशनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खड़ा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनिया राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनिया पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनिया विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनिया जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनिया सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आज बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
0: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन। हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
1: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
4: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
1: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
5: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि माननीयको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
1: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
6: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
1: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री बाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
2: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
7: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
2: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिँ ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
7: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
2: वार्षिक खपत हेर्नुहोस्, अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
7: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
2: उत्पादन भयो र करिब करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
7: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
2: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
7: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
2: हेर्नुहोस्, अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस्, अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ, तर कुनै ठुस्तो त्यस्तो मेजर चाहिँ नि उपभोक्तालाई असर पर्ने प्रकारको चाहिँ नि यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिँ इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन, जुसेस लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
7: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
2: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, होइन, 3 पिपल इन वान होम एभरेजमा। त्यो 3 मान्छेको चाहिँ नि हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
7: वर्षको 12 जति भयो
2: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ, हेर्नुहोस् है। त्यसकारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो, किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँ तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ, होइन, 10-20% को त मतलब तुरन्त चाहिँ नि प्राइस स्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ, तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 चाहिँ नि प्राइस बढ्यो भने टोटल चाहिँ नि चिनी तेलमा 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
7: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
2: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ, हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगर इन भेरी भेरी लो प्राइस। दसैँ तक आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ, होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 भन्दा बढी तलमाथि पर्दैन।
1: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
3: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले द्विपक्षीयबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1,70,00,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 MHz।
9: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग गरी।
10: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौ, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौ, जरिवानाबाट बचौ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड टिकापुर कैलाली, संचालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98484-22373। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
3: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा ऱ्याक पाइन्छ।
2: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 98-498-51808।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरू

0: सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: डाक्टर आउने दिन जेठ 2 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688000 र 98253677272।

0: Android download गर्नुहोस् नेपा एप
1: पाली मन को नेपा नेपाली पन को नेपा।
2: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
3: नयाँ वर्षको शुभकामना।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा समस्त ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू, शुभचिन्तक, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ नयाँ नयाँ डिजाइनका विभिन्न गरगनाहरू, माइली तिलहरी, हार, झुम्का, छटके तिलहरी, बाला, चूड़ा, चन्द्रमा, जन्तर, चन्द्रहार, इण्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसायनका गरगनाहरू पाइन्छन्। साथै चाँदीको सम्पूर्ण भाँडाकुराहरू पाइन्छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोपराइटर ध्रुव सुनार, सम्पर्क फोन नम्बर 98-688-14-799 र अछाम मंगल सेनका लागि सम्पर्क फोन नम्बर 98-24-68-25।
5: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
5: फराकिला कक्षाहरू,
6: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
5: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
6: खेलकुद सुविधा,
5: कम्प्युटर शिक्षा,
6: स्वच्छ पिउने पानी,
5: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98-584-24-167।
5: तपाईको भविष्य निर्माणको एक सहयात्री।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98-648-36-213।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602030, 9858847079, 9848677786 र 9845449997।
2: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, HIV/AIDS, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर कैलाली।
5: शरीरमा रातो वा फुस्रो, छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
6: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
5: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मदत गर्नुहोस्।
6: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
0: हावाहुरी चलेको बेला सुरक्षित घर वा पक्की भवन भित्र बस्नुहोला।
7: आगो लागेपछि नियन्त्रण गर्नुभन्दा आगो लाग्नै नदिनु उत्तम हो। आफ्नो घर र समाजमा सचेत फैलाउनुहोला।
0: घरका झ्याल, ढोका र भेन्टिलेसनहरू राम्रोसँग बन्द गर्नुहोला।
7: खाना पकाउने ग्यास, चुलो, मट्टी तेल प्रयोग गर्दा सावधानी अप्नाउनुहोला। आगो बालेर नछोड्नुहोला।
0: कच्ची घर, कमजोर छाना, रुख, विद्युत का पोल वा तारहरू नजिक नबस्नु होला।
7: विद्युत सट हुन नदिन गुणस्तरीय तारको प्रयोग गर्नुहोला र ओभरलोड हुन नदिनु होला।
0: हावाहुरी चल्दा सवारी साधन रोक्नु होला र सुरक्षित स्थानमा जानु होला।
7: जोडले हावा चलेको बेला घर बाहिर आगो बल्ने वा फोहर जलाउने काम नगर्नु होला, जसले गर्दा आग लागि फैलन सक्छ।
0: घर वा समुदायमा पानी बालुवा र बाल्टिन तयारी अवस्थामा राख्नु होला।
7: आग लागि भइहालेमा धुवाबाट बस्न निहुरिएर वा भुइँको सहारा लिएर सुरक्षित ठाउँमा निस्कनु होला।
8: जानकी गाउँपालिका वडा नम्बर 7 द्वारा जनहितमा जारी सन्देश।

0: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
8: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
9: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
9: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
10: जनरल फिजिसियन विशेषज्ञ सेवा,
9: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
10: दन्तरोग सेवा,
9: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
10: मनोचिकित्सक विशेषज्ञ सेवा,
11: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
10: र सिटी स्क्यान सेवा,
9: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
10: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
9: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
10: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
9: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
10: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
9: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
10: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
9: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
12: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्राओ लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।

0: ऐ विवेक उठ्यान घाँस झपासो जिन्छ हो फुटबल बन्द गर त विवेक खन उहाँ कहाँ हुँदैन उहाँ झप्स्यारो नाचा गर्दन हुन्
1: ओ हेर त उहाँ सब भागल पादल कि का हो विवेक खन ए खरि स्कुले फुटबल ह्या रहिलक त झन् काट त पो आपलन
2: देवाली मेन त सब काटल मुना
0: विवेक जिना क्या सङ्घारू देव सान छोका ढ्युनी चल्क बैठ हाम्रा तुहना स्वास्थ्य केन्द्र पुगैबी ऐ पारस ऊ घर दादु हन मोटरसाइकल लिएर आएको
1: हो
0: त
1: हो विवेक हन यहाँ खुला ठाउँमा सुताई झुल झल्याङ झुलुङ निक राखन मुहारी काँपीले ओही हन हौ बिहेटु फिल्लीमा काट राखल सोइटी बा काटल ठाउँमा न छो चलाई निउड न
0: अब मै विवेक हन सजिल हुन कै खौ वाकर कसकेला केटी टा धीरे धीरे खोल ढेटु ओ घरी वो मुन्द्री फेक हार देहन
1: बिठारो छन् मै यही जाला विवेक का जुट्टा वो मजा धीरे धीरे निकाल देहन
0: झुर जसिन सापन का दसाई खतरनाक नि रह समय में जो उपचार कराई से लसे दिखा सपन का कातल मन यहाँ फेब बचाई से जिठा सपवा कटलक मन यहाँ झट्टा से झट्टा उपचार केन्द्र में पुगाई से लसे वही हना भारी क्षति हुना से जोगाई से जिठा
3: विश्वास लगना वो सही जानकारी पाइक लाख लगभग उपचार केन्द्र कहाँ बा कैफ पत्ता लगाई लाख आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिएछ जिठा
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना सामान्य चिकित्सा HA 40 जना नेत्र विज्ञान OA 40 जना डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ
5: भर्ना कार्यक्रम
6: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि
5: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
6: आवेदन फारम शुल्क ₹1000 मात्र अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
5: आवश्यक कागज पत्रहरू
6: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
5: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
6: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
5: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
6: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
5: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
6: सम्पर्क नम्बर 0969900044 98558004044 98487-2247 97642-23921 र 98659-63520
7: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
8: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
8: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
7: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
5: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

आफ्नो पुत्र आएको खण्डमा आमा ज्यादै प्रसन्न, धन्य मेरो राजन भनिकन। अनि त्यसपछि सौता नै आमालाई चाहिँ बडो चिन्ताको विषय जाग्यो, किनभने मैले गलत प्यारो उराइदिएको, मेरै कारणले जंगलमा गएको, वासुदेव प्रभुलाई दर्शन गरेर आएको, उसैले अब मलाई के नै गर्ने हो भनेर डरले थर्कमान थर्कमान थिइन्। तर भगवान परमात्माका भक्तलाई अर्काले भन्यो, भन्दैमा रिसराग देश केही नभएर अहिले दुई पाउस मातेर सौतानी आमालाई सबभन्दा पहिला ढोक दिनु भयो। ध्रुवले ध्यान मूलम गुरु, मूर्ति पूजा मूलम गुरु, पादुका मन्त्र मूलम गुरु, वाक्य मोक्ष मूलम गुरु, कृपा गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर, गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्ड मण्डल आकारम व्याप्ति नराचरम तत्पदम दर्शितम येन तस्मै श्री गुरुवे नमः। विश्व ब्रह्माण्डमा सबभन्दा ठूलो गुरु हो। यसै कारणले तपाईँलाई म अरू कुरा केही भन्न चाहन्न, मेरो माता श्री अब हजुरलाई बारम्बार गर्न म गुरु मान्छु। तपाईँले मलाई बाबाको काखमा बसेको बेलामा गलत त्यारा नहुराइदिए भए न त ध्रुवलोक पाउँथेँ, न त मैले जब प्रभुको दर्शन नै पाउँथेँ। मलाई आज यतिको ठूलो प्रेरणा हजुरले दिनुभयो, यो प्रेरणाको स्रोत नम्बर एक हजुर नै हुनुहुन्छ भनेर सौतानी आमालाई सम्मान गर्नुभयो। बैगुनलाई गुणले पनि मारियो, शरण पनि पर्नुभयो भगवान देशभक्त। त्यसकारणले राम्ररी बुझ्नुहोस्, अर्काले भन्यो भनेर रिसाउने होइन, उद्योग गरेर देखाइदिने, यही काममा सबैजना लाग्नु होला है त, यही हो काम। ध्रुव राजाका छोरा अनि ध्रुवले उत्तनपाद राजाका छोरा ध्रुवले शिशुमारकी छोरी भ्रमीका साथमा विवाह गर्नुभयो। उत्कल वस्त्र अधिकारीका छोरा जन्मिए, बडा रमाइलो साथसँग महोत्सव कार्यक्रम भयो। अहिले उत्तनपाद राजाका छोरा ध्रुव नाम रेको राजकुमार अहिले आफ्ना सौतानी आमाका वचनका प्रभावबाट प्रभावित भएर त्यत्रो ऐश्वर्य वृद्धि गरेर भगवान नारायण वासुदेवको प्रार्थना गर्दै हुनुहुन्थ्यो। उनैका छोरा सौतानी आमाका छोरालाई यक्षले मारिदियो अलकापुरीमा। हेर्नुहोस् आफ्नो छोरो राज्य पाओस्, सौताको छोरो मरोस् भनेर भन्नेवालाले उसैको छोरो मर्यो, सौताको छोरोबाट आएर अनुरोध गर्नु पर्यो, राजन तिम्रो भाइलाई शत्रुले मार्यो अलकापुरीमा, के गर्ने भन्दा एक्लै अलकापुरीमा गएर यक्षका गणहरू सारा समुद्रलाई ध्वस्त बनाएर कुबेरलाई पनि दण्ड दिन लागि बसेको थियो। अनि कुबेरजी प्रसन्न हुनुभयो र स्वयम्भू मुनिलाई बोलाउनु भयो, महाराज स्वयम्भू हजुरका नातिले मेरो सर्वस्व बनाए, नजानिकन यक्षले हजुरका जब कान्छा कान्छी रानीपट्टिका जब नातिलाई मारिदिएछन्, तर आज मेरो उपरमा ध्रुवले दया राखी बक्सनु पर्यो भनेर प्रार्थना गरिसकेपछि ल ठिकै छ तत्कालमै। अनि जब स्वयम्भू नामगिरीको मन उडाएर सम्झाउनु भयो, बाबु अब तिमी सम्मान गर, अब तिमी यस कारणबाट दया राख, प्रेम गर, श्रद्धा गर, सद्भाव गर, कहिल्यै नभुल। भगवानको भक्ति गर्नेवालाले हिंसा गर्नु हुँदैन, काटमार गर्नु हुँदैन, अर्कालाई दुःख दिने काम गर्नै हुँदैन। सबैमाथि माया गर्नु पर्यो, सबैमाथि दया गर्नु पर्यो। सबैमाथि माया र दया गर्दै गरिसकेपछि भोलि शत्रु पनि आफ्नो हुन्छ। मेरो बाबा तिमी जस्तो महानुभावले यक्षले तिम्रो भाइलाई मारेको होइन, यक्षलाई तिमीले मारेको पनि होइन, प्राणीको मृत्यु कालैको हातबाट हुने हुनाको कारणले शंका गर्नु हुँदैन। स्वयम्भू मुनिले सम्झाउनु भयो आफ्नो नातिलाई, राजा तिमी जस्तो कुल वरदक र कुलदीप छोरो मैले पाएँ, यो मेरो भाग्य सम्झिएको छु। तिमी माथि मैले सधैँ प्रेम गर्छु, श्रद्धा गर्छु, कहिले नटुटोस् भनिकन कामना गर्छु भनेर उत्तनपाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमारलाई स्वयम्भू मनु आफ्नो बाजेले बिराई दिनुभयो। स्वयम्भू मनुको आज्ञा मुताबिक उत्तनपाद राजाका छोरा ध्रुव अहिले भई स्वर्गधाम भने परमधामको लागि निश्चय गर्नुभयो र अहिले स्वयम्भू मनु स्वर्ग सवारी हुनुभयो। उत्तनपाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमार अहिले कालका शिरमा पाउ राखिकन ध्रुव लोकको गमन। कसैले नतर्साउने, कसैले नबर्साउने, कसैको कहीँ नजाने, कुनै प्रकारबाट अस्ताउन र बजाउन नपर्ने ठाउँमा जानुभयो। यसै कारणले त्यो कुरा अहिले ध्रुवको महिमा जब बढे बढे इन्जिनियरहरू जान्दछन्, जबकि ध्रुव पहिचान नभएसम्मका लागि कुनै प्रकारबाट दिशाबोध हुन सक्दैन, यो प्रकारको प्रकरण मैले हजुरलाई बताएँ। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिबस्नु हुन्छ भनेर महाराज परीक्षित हजुरमा सुखदेव स्वामीले बताउनुभयो। ध्रुव उपाख्यान जसले पूर्णिमाका दिनमा, संक्रान्तिका दिनमा, द्वादशीका दिनमा, पवित्र पावन दिनमा जसले सुन्दछ भने देख्ने त्यसको सकल मनोभावनाको विकास हुन्छ, इच्छा सिद्धि हुन्छ, परमात्मा गएर लिएर हुन्छ, यसमा शंका छैन भनेकन महाराज परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पारी पक्षी हो। लौ त राजन परीक्षित अब तपाईँलाई के सुन्ने इच्छा छ भन्नुहोस् भन्दाखेरिमा भगवान उत्तरपाद राजाका छोरा ध्रुव नाम गरिएको राजकुमारको वंशवाली प्रकरण सुन्न पाऊ भनेर नम्र निवेदन युक्त भावुक भएर कथा प्रश्न गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। उत्तरपाद नाम गरेका राजाका छोरा ध्रुवको बयान सुन्नुभयो। स्वयम्भू मनुका जेठा छोरा उत्तनपाद, उत्तनपादका छोरा ध्रुव, ध्रुवका छोरा उत्कल, उत्कलका छोरा पत्थर,
उनका छोरा अङ्ग नामको राजा जन्मिए। तर त्यो अङ्ग राजाको सन्तान भएन। बहुत चिन्तित भए छोरा नपाउन्जेल राजा अति नरमाइलो माने, भगवान कहाँबाट छोरो होला। तीर्थ वर्ष दान धर्म यज्ञ जप पूजा पाठ गरे, छोरा भएनन्। अब आखिरमा यज्ञ गरे, यज्ञका प्रतापबाट छोरो बल्ल बल्ल जन्मियो। जन्मिसकेपछि त्यही छोराको नाम बेन भनेर राखिए। बेन भनेर छोरोको नाम राखे। त्यो फेरि त्यो छोरो बदमासको हक हक निक्लियो। बाप्यको भर्खर भर्खर पाएको छोरो, त्यो बाबुले कुलकुल्याउन थाल्यो। हाम्रो छोरो हाँस्छ भन्न थाल्यो, हाम्रो छोरो त भन्न थाल्यो। आखिरमा त्यही छोरो महान मूर्ख निक्लियो। ऋणकर्ता बाबु शत्रु हुन्छ, विचार नभए कि आमा शत्रु हुन्छन्, श्रीमती राम्री शत्रु हुन्छ, छोरो मूर्ख छोरो शत्रु हुन्छ भनिया छ। ऋणकर्ता पिता शत्रु, माता चाहिँ बेबिचारिणी, भारिया रूपवती शत्रु, पुत्र शत्रु, अपण्डित, ऋण लगाइदिने बाउ शत्रु, विचार नभएकी आमा शत्रु, श्रीमती राम्री शत्रु। राम्री भएर घरको धन्दा गरिदिए त त्यही पनि भला हुन्थ्यो, राम्री भएर तिनै सो फिल्मतिर दौडी भनेदेखि त्यसले चाहिँ सकि। त्यसै कारणले अब भारिया रूपवती शत्रु, अनि त्यसदेखि पछाडिबाट पुत्र शत्रु चाहिँ महाराज। यस्ता प्रकारबाट मूर्ख भएपछि छोरो शत्रु, अनि आखिरका बीचमा त्यो छोराले कसैलाई चुट्यो पिट्यो, दण्ड दियो कसैलाई, बाँध्यो कसैलाई, बच्चा लाए, कानमा झिर रोपिए कसैलाई, पेटमा झिर रोप्ने कसैका कान गला र रेट्ने, यस्ता प्रकारले जब राजाको छोराले उभद्र कर्म गरिसकेपछि दिगदार भएर त्यही छोराको रिस र राग द्वेषको कारणले प्रजाहरूले सारणे विन्ती गरे। छोरो मानेनन् र अब यो काम ठिक छैन भन्ने विषयमा राजकुमार आज घर छोडेर दरबारपट्टि जानको निमित्त तयारी हुनुभएको छ र भगवान परब्रह्म परमात्मा परमेश्वर परमात्माको प्रार्थना गरे अब जंगलपट्टिको सवारी हुन आँटो भन्ने सम्बन्धको कथा हे। सद्यबाट बेन नाम गरेको अङ्गराजाका छोरा बेन, तर अङ्गराजाका छोरा बेनले नचाहिँदो काम गरेर पाखण्डवाद मचाएको खण्डमा पिताजीलाई साह्रै दुर्यष्टि भयो। दुष्टपुत्रको कारणले यहाँ बसिरहनु भन्दा ठिकै छ, बरु मर्नै जान्छु भनेर छोरो मार्न सकिन, आफै मरिदिन्छु भनेर जंगलमा जानुभयो। अब त्यो बेको बदमास नै राजा भयो महाराज धनबेन। बाबुलाई सताएर हैरान बनाएको त्यो अपराधी आफै राजा भयो। त्यो आफू राजा भइसकेपछि आज भोलि पर्सि जब प्रगतिको साथमा लम्कँदै लम्कँदै लम्कँदै गयो। जनजीवन अस्त व्यस्त भयो, समाजमा ठूलो प्रकारको आतंक फैल्यायो। राजा भएकै दिनमा देशवासीका नाममा सन्देश कस्तो दियो भनेदेखि, नैष्टव्यम न दाताव्यम नौतव्यम दिर्जा कोचित इति नेबरे धर्म भेरी घोषण सर्वस ओ भन्छ। मेरो राष्ट्रमा यज्ञ नगर, जप नगर, पूजा नगर, पाठ नगर, स्वाहा नगर, सोधा नगर, हरिहर आर्चन चिन्तन मनन कीर्तन केही गर्दै नगर। यसदेखि पछाडिबाट निर्णय गर्न गयो र अनि त्यस्तो प्रकारको वचन सुनिसकेपछि, ल अब त्यहाँ देख्नु प्रान्तका लागि, लौ मेरो महाराज, नैष्टव्यम न दातव्यम न हो तव्यम दिविजा कोचिते इति नै गरे धर्म भेरी घोषणा सर्वसा। यस्तो प्रकारको वचन सुनिसकेपछि त्यसदेखि पछाडिबाट बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितका हजुरमा सुखदेवले निर्णय गरेर, अब यो महान कुकर्मी छोरो जन्मियो, यस्ता दिएको बदमासलाई भनेर बाबुले छोडेर जंगलमा गएका, त्यही छोरोको दुष्ट कर्मको प्रभावबाट अब जंगलमा गएर बस्दामा पनि भगवानको हरिभजनको प्रभावबाट मुक्ति हुने विचार गर्नुभयो। तर त्यो छोरो राजा बनाए, तर देशवासीलाई त्यस्तो उपदेश गर्यो, संकटको प्राप्त भयो, समाजमा वितृष्णा फैलायो। यथा राजा तथा प्रजा भनेको छ, जुन मुलुकमा जस्तो राजा छ त्यस्तै प्रजा हुन्छ, राजा अनुसारका प्रजाहरू हुन्छ। असल राजा भयो प्रजा पनि प्रसन्न हुन करै लाग्छ, दुर्जन राजा भयो भने प्रजा पनि दुर्जन हुन करै लाग्छ। संविधान नीति नियम र कानून त्यस्तै बन्छ। अनि जब बारम्बार बडो समस्या पर्न गएर भगवानको भक्ति मनन चिन्तन कीर्तन इत्यादि सारा सम्पूर्ण गरेर जब दुर्जनका प्रतिमा ठूलो सम्मान मर्यादाको क्रम गर्ने साधु सन्त महन्त महात्मा योगी सज्जनहरूलाई मान्दै नमान्ने त्यस्तो कुकर्मी भएको बदमास राजाले, अनि त्यो राजालाई ल अपराधी राजा भएपछि यज्ञ भएन, यज्ञ नभएपछि पानी परेन। के भनेको छ शास्त्रमा, यज्ञात भवति प्रजन्य प्रजन्य धन्य सम्भव। पानी पर्नका लागि
यज्ञ हुनुपर्छ। यज्ञबाट जब गएको धुवा आकाशमा जान्छ, आकाशबाट वायुमण्डल, वायुमण्डलबाट जलमण्डल, मेघमण्डलमा गएर पानीको वर्षा हुन्छ। त्यसै कारणबाट पानी पार्नका लागि सबभन्दा मूल सिद्धान्त यज्ञ गर्नुपर्छ भनेको कारणले यज्ञ हुन सकेन। यज्ञ नभएको कारणले अत्यन्त चिन्ताले आतुर भएर, अत्यन्त चिन्ताले व्याकुल भएर भगवानको भजन भो, कीर्तन भो, मनन भो, कीर्तन भो, बडो प्रेमको साथमा प्रभुको प्रार्थना गरियो। अनि उत्तरपाल नामरिका राजाका छोरा जब यस किसिमबाट ध्रुवका कुलमा जन्मिएको त्यो बेर नाम गरिएको राजकुमार महान खराबी यो आचार संहिताले रहित भएको भगवानको मनन कीर्तन प्रार्थना केही गर्दै नगरिकन आखिरीको बीचमा त्यसको अधर्मको संसारले छाएको व्यवहार दुष्टहरू सारा सम्पूर्ण माते, सज्जनहरूको ठूलो अपमान भयो। सज्जन मनन कीर्तन भजन सारा सम्पूर्ण बिग्रियो, समाजमा वितृष्णाको लहर फैलायो अनि सारा जनहरूको अगाडि उत्तरपाद राजाका छोरा ध्रुव नाम गरिएको राजकुमारका कुलमा जन्मिएको त्यो बेन खै कुल असल भनेर के लाग्दो रहेछ, असल कुल र असल जात असल कुल के लाग्यो आखिरमा। त्यसैले यज्ञ गरौं त अब यहाँबाट जलवृष्टि गरौं भनेर सारा ब्राह्मणहरू लागेको बेलामा ब्राह्मणहरूलाई गएर ती गएर दण्ड दिन लागेछ अनि ब्राह्मणहरूलाई साह्रै जङ चल्यो र हुकार भन्ने मन्त्र लगाएर फु गरिदिएका थिए राजा भुत्तुकै मारिदिए। राजाको जब फु गर्न साथ मरे त्यस्तो थियो बाहुनको फु अहि, फेरि फु गरिदिएपछि बच्ने, फु गरेपछि मर्ने। अहिले हालका बाहुनले फु गर्दाखेरि मोमबत्ती नि ढल्कँदैन कि मर्न हुँदो रहेछ, ऊ त्यो बत्ती नि निम्दैन। आखिरका बीचमा लौ त अब अराजकता फैलियो, राजा नभएको मुलुक बनाउनु हुँदैन, अब राजा त यस किसिमबाट सारा चाहिन्छ भन्ने मानेमा अब राजा बनाउनको निमित्त ठूलो महान यज्ञको आयोजना गरेर त्यो यज्ञको प्रतापबाट छोरा पाउनका निमित्त तयारी गर्दा केही लागेन र आखिरमा त्यसैको शरीर मथन गरेर देब्रेपट्टिबाट निषाद प्रकट भयो। दाहिनेपट्टिबाट मथन गर्दाखेरिमा महान प्रतापी पुत्र पैदा भयो जसको नाम हो पृथ्वी नाम गरिएको राजा र अर्की रानी लक्ष्मी र नारायणको अंश भएको कारणले दुईटाको वैवाहिक सम्बन्ध कायम पनि भइसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो सौनका दृष्टि प्रणाली यसै सन्दर्भमा पृथु नाम गरिएको महाराज प्रादुर्भाव हुनुभएको छ। राजा बीनको अपराध जन्ने कार्यक्रमले उहाँलाई मारिसकेपछि बीनको दाहिनेपट्टिको अङ्गबाट मथन गर्दाखेरि वा पृथु राजा र अर्ची रानी जन्मनु भयो। लक्ष्मी और नारायणको दुई दाम्पत्य जीवन भएको कारणले दुईटैको विवाह भयो जुम्ल्याको रूपमा प्रकट भएका पनि आखिरमा दुईटालाई सम्मान गरियो। ठूलो रमाइलो शासन ध्यान भयो मनन भयो कीर्तन भयो। राजा पृथ्वीलाई सबले एक एक प्रकारका सामग्रीहरूबाट स्वागत सम्मान गरेका छन्। कस कसलाई को के दिए राजा पृथ्वीलाई भन्ने विषयका लागि महाराज पृथ्वीको उपमा जब यस किसिमबाट दिनेवाला सामग्री मध्येमा जस्तै प्रकारबाट कुबेरले सुनको सिंहासन दिनुभयो, वरूणले छेत्रो छाता, वायुले व्यञ्जन, धर्मले कृतिको माला, इन्द्रले मुकुट, यमराजले दण्ड, ब्रह्माजीले कवच, सरस्वतीले हार, हरिले सुदर्शन चक्र, लक्ष्मीले ऐश्वर्य, रुद्रले असीम, अम्बिकाजीले छाला, चन्द्रमाले घोडा, तुष्टाले रथ, अग्निले चाप, सूर्यले बाण, आकाशले फूलको माला, हिराहार मती सारा सम्पूर्ण सजलाकार भएर राजा पृथ्वी आफ्नी पत्नी महारानीका साथमा वामाङ्गी बनाएर घोडामा चढेर राजा पृथ्वीले गएर पृथ्वी रूपी महातारी धरालाई सोध्नुभयो, महारानी तिमीलाई धेरै अपराध गरेकी रहेछौ मेरा बुबाका पालामा, मेरा बाबाले गरिएको काम कारबाहीबाट तिमी असन्तुष्ट भएर तिमीले मलाई हाम्रो यहाँ अन्न उत्पादन गरेकी रहन्छौ भन्नुभयो राजा पृथ्वीले। धारा भन्नुहुन्छ, महाराज अन्नदान दिने मैले हो तापनि आकाशबाट जलवृष्टि नभएसम्मको लागि मेरो के लाग्छ, पानी नै परेन त रोपेको चिज उम्रदै उम्रदैन म मरौँ भन्नुभयो। त्यसो होइन, नउम्रेको चिज तिमीसँग होला नि त भन्नुभयो। त्यो त खडेरीले पड्केर गयो, मैले कहाँ पाएर दिने, तुरुन्तैले भन्न लाग्नुभयो। अब पर्यो दुईटाको कृति।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली। विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।